0: मम्मी मम्मी दांत दुखियो।
1: मम्मी मेरे दांत बंग आयो। साथीले सधैं जिस्काइ रहन्छन्। स्कूल में जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमान ज्यू, मेरे पनि दांत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपीजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बीआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बीआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाट भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिथानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
15: इन्डोस्कोपी सेवा,
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607634 र 0825601038।
16: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
17: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू
17: ब्लड प्रेसर हाई लो भएका,
16: कोलेस्ट्रोल बढी भएको,
17: मुटुको गति एकनास नभएको,
16: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
17: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
16: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
17: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9805912871।
18: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
19: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: अन्य सेवाहरू
20: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166694। सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848030153 र 9649419944।
24: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
25: उपचार हुने रोगहरू
24: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
25: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
24: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
25: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
24: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
25: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
24: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
26: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 9686861694।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
28: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
27: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 9742964643 र 9857853825।
29: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
30: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
31: विस्तृत आँखा परीक्षण उपचार,
32: बाल दृष्टि रोग निदान उपचार,
33: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
31: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
33: कन्ट्याक्ट लेन्स सेवा,
31: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
33: कृत्रिम आँखा फिटिङ गरिन्छ,
31: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
33: दाङ जिल्लाकै पहिलो र एकमात्र
32: भिजन थेरापी सेवाहरू।
33: अल्छी आँखा उपचार,
31: डेढो आँखा उपचार,
33: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
31: डबल भिजन उपचार,
33: लेख्दा, पढ्दा, फोन हेर्दा अक्षर धमिलो, डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
31: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
33: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
31: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
26: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
29: फोन नम्बर 9869884602 र 9864884373।
0: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
1: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतिहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतिहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
0: सम्बन्धित समस्या भएका दम्पतिहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असो 4 गते आइतबार।
0: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
1: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर, बिपिचोक घोराहीदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहीदाङ। सम्पर्क मोबाइल 9948723572।
26: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
31: हाम्रा सेवाहरू:
2: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
31: सामान्य किराले खाएको दाँत भर्ने,
26: मेसिनद्वारा आरसीटी गर्ने,
31: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
26: खोल लगाउने,
31: बाङ्गो टिङ्गो दाँत मिलाउने,
26: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
31: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
26: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
2: सम्पर्क मोबाइल नम्बर 9828777794, 9828777794।
29: हार्दिक निमन्त्रणा:
31: यस हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराही 15 17 वार्षिक साधारण सभा तथा 6 अधिवेशनको सूचना प्रकाशित भइसकेको र उक्त सूचना थाहा नपाउनु भएका शेयर सदस्य ज्यूहरू यसैलाई आधिकारिक मानी निम्न मिति समय र स्थानमा आई कार्यक्रममा सक्रिय सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। मिति 2083 असोज 4 गते, समय बिहानको ठिक 11 बजे, स्थान होटल पवा भरतपुर दाङ।
29: अध्यक्ष भगवती शर्मा, हातेमालो बचत तथा ऋण सहकारी संस्था ली दाङ।
26: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
26: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
26: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9558745226।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान्ज चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल असोज 3 गते शनिबार, सन 2026 सेप्टेम्बर 19 तारीक, भदौ शुक्ल पक्षको अष्टमी तिथि, आज संविधान दिवस।
4: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
4: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: आज वार्षिक उत्सव मनाउँदै गरेका तेह्रथुमको रेडियो तिनजुरे 103.8 मेगाहर्ज र बझाङको रेडियो बुंगल 98.3 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
2: संघीयता सहितको संविधानका 11 वर्ष पूरा, संशोधनको बहस पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो।
5: हामी त किसानी हो, जागिरवाला होइन, अनि हामीलाई त केही छैन। हजुर,
3: 4,400 आवेदकबाट 13 राजदूत सिफारिश, बाँकी 8 देशमा पनि असोज तेस्रो हप्ता सिफारिश गर्ने तयारी, गैर राजनैतिक क्षेत्रका विज्ञलाई प्राथमिकता।
2: बजार भाव निरन्तर उकालो लाग्दै, घिउ तेल र तरकारी सबैभन्दा महँगो, रेमिट्यान्स वितरणे क्रम समेत बढ्यो।
3: अमेरिकामा मध्यावधि चुनावका लागि भर्जिनियाबाट अग्रिम मतदान शुरू, मतदानका केही विधिको आलोचना सहित परिवर्तन ल्याउने राष्ट्रपति ट्रम्पको प्रयास।
2: र बंगलादेशका क्रिकेटर अकबर अलीले कर्णाली एक्सबाट एनपीएल खेल्ने, 20 एसियाली खेलकुदको औपचारिक उद्घाटन आज।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: काया कैरनमा अब खबरको सिलसिला। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनैतिक उतार चढ़ाव, आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको छ। संविधानले परिकल्पना गरेका धेरै संयन्त्र अझै अल्पत्र वा निष्क्रिय छन् र कानून बन्न सकेका छैनन्। विश्लेषकका अनुसार नेपालको संविधान विश्वकै उत्कृष्ट दस्तावेज मध्ये मानिए पनि व्यवहारमा कार्यान्वयन पक्ष फिक्तलो छ। संघ प्रदेश र पालिका बीचको विवाद समाधान गर्ने अन्तर प्रदेश परिषद र प्रदेश समन्वय परिषदको बैठक नियमित बस्न सकेको छैन। महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू र मुस्लिम आयोग जस्ता निकायले वर्षौंदेखि अपेक्षित भूमिका निर्वाह गर्न सकेका छैनन्। कतिपयमा पदाधिकारी

0: प्रतिवेदन बुझाए पनि प्रतिपक्षी दलहरू प्रक्रियामा प्रश्न उठाउँदै बाहिरिएका छन्। संघीयता सहितको संविधानका 11 वर्ष संशोधन बहस शीर्षकको खबर नागरिक दैनिकले छापेको छ भने आजका अरू पत्र पत्रिकाले पनि यसबारेका खबर छापेका छन्। संविधानले सुनिश्चित गरेका अधिकार स्वतन्त्रता र लोकतान्त्रिक मूल्यलाई स्मरण गरी आज संविधान दिवस मनाइँदैछ। संविधान जारी भएको 1 दशक बित्यो, यसको कार्यान्वयन बारे तपाईँ के भन्नुहुन्छ भनेर हामीले काठमाडौँ र ललितपुरमा भेटिएका केही नागरिकलाई सोधेका छौं।
1: मेरो नाम चाहिँ अञ्जु आचार्य, ललितपुर राम्रै छ त अहिले। अब संविधानमा त सम्झिनु पर्ने कुराहरू त अब महिलालाई राम्रो गर्नुपर्छ, कलेजहरूको आवाज आउनु पर्यो, गरौँ न, पीड़ितलाई गर्नु पर्यो, अरू भन्दा त्यही होइन। हामी देख्दा पहिला के भयो के भयो त्यो त थाहा भएन, पहिलेकोलाई राम्रो गर्नु पर्यो हामीले भन्ने त्यही हो। त्यहाँभन्दा त के गर्न सकिन्छ, केही गर्न सकिन्छ।
2: मेरो नाम चाहिँ अधिवक्ता सञ्जय तिवारी। धेरै संविधान बने नेपालमा होइन, तर चाहिँ हामीले चाहिँ 2072 सालको संविधानमा हामीले धेरै मौलिक हक अधिकारहरू चाहिँ राखेका छौँ होइन। कता कता मलाई लाग्छ कि यो संविधानमा धेरै मौलिक हक अधिकार भएको कारणले गर्दाखेरि, धेरै स्वतन्त्रता पाएको कारणले गर्दाखेरि समाजमा अलिकति विकृति र विसङ्गति चाहिँ अलिकति बढेको हो कि जस्तो चाहिँ मलाई अहिले लाग्छ। राजनीतिक चेन्ज सँगसँगै एक किसिमको चाहिँ संविधान पनि चेन्ज गरेर सान्दर्भिक र एड्रेस गर्दै चाहिँ जानुपर्छ।
3: हजुर भन्नारी, हामी त किसानी हो, जागिरवाला होइन, अनि हामीलाई त केही छैन हजुर। उहाँहरूको विचार हो हजुर, हामीलाई त केही थाहा। उहाँहरूले राम्रो गरे राम्रो हुन्छ, नराम्रो गरे नराम्रो हुन्छ, यस्तै हो हजुर। के छ र एउटा ग्यास त यहाँ पाएको छैन।
4: म विक्रम गुरुङ। 72 सालको संविधानले नागरिकलाई सचेतन हुने, सशक्त हुने, आफैमा एवेरनेस हुने किसिमको कुराहरू, सुविधाहरू, धेरै कुराहरू चाहिँ नयाँपन आइसकेको छ, ठिकै छ।
5: मेरो फरक त अलिकति देखिया छ, नदेखिया होइन, तर राम्रोसँग काम गरेर देखाएको भए पो काम देख्छ त। खालि आफै आफ्नै भुँडी भरौँ, खालि आफ्नै भुँडी भरौँ, राम्रोसँग काम गरेर उ गर्नु पर्यो, त्यही हो सुझाव।
6: संविधानमै केही पुरै भएको छैन, महिलाको कुरा हेर्छ ठिक हो नि, तर खै पुरै भएको छैन। केही महिला हिंसा गर्नु हुँदैन, काम धेरै भइरहेछ, सुरक्षित छैन छोरीहरू, भ्रष्टाचारी सजाय पाएकै छैन यिनीहरूले, कहिले पाउने हो, कहिले अन्त हुने हो, अनि महिला हिंसा द्वन्द बढिरहेछ, यसको कहिले निवारण, कहिले यो निवारण गर्न कान खै आउँछ आउँछ भन्नुहुन्छ, कहिले आउँछ कहिले।
7: राजदूत नियुक्तिमा राजनीतिक भागभण्डा र सिफारिशको परम्परा बदल्दै सरकारले गैर राजनीतिक क्षेत्रका विज्ञलाई प्राथमिकतामा राखेको छ। खुल्ला प्रतिस्पर्धाबाट आवेदन मागेर 13 देशका लागि राजदूत सिफारिश गर्दा अधिकांश उम्मेद्वार राजनीतिक पृष्ठभूमि भन्दा बाहिरका छन्। मन्त्री परिषदको हिजोको बैठकले भारत, चीन, अमेरिका, बेलायत, जापान लगायत 13 देशका लागि राजदूतको नाम सिफारिश गरेको हो। खुल्ला प्रतिस्पर्धाका आधारमा राजदूत सिफारिश गरिएको यो पहिलो पटक हो। राजदूत नियुक्तिमा राजनीतिक आबद्धता भन्दा योग्यता, अनुभव र विषयगत दक्षतालाई प्राथमिकता दिइएको सरकारको दावी छ। मन्त्री परिषदको निर्णयसँगै लामो समयदेखि राजदूतविहीन रहेका विभिन्न नेपाली दूतावासमा नियुक्तिको बाटो खुलेको छ। बाँकी 8 देश अस्ट्रेलिया, रूस, कतार, बंगलादेश, बहराइन, म्यानमार, अस्ट्रिया र इजिप्टका लागि सरकारले असोज तेस्रो साता राजदूत सिफारिश गर्ने तयारी छ। राजदूत नियुक्तिमा गैर राजनीतिक क्षेत्रका विज्ञलाई प्राथमिकता शीर्षकको खबर नयाँ पत्रिकामा छ। यसै बीच नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हटेको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरेको छ। यसअघि राष्ट्र सेवक र उनीहरूका परिवारले मात्र यस्तो सुविधा पाउँदै आएका थिए। हिजो बसेको मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 संशोधन स्वीकृत गरेको सरकारका प्रवक्ता संचार मन्त्री सस्मित पोखरेलले बताउनुभयो। संशोधित नियमावलीमा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था छ। राजपत्रमा प्रकाशित भएपछि यो लागू हुनेछ।
0: काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट।

0: कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: जहाँ फेरिन्छ सुख खुशा, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही घर, भिन्नताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संघीयता सहितको संविधानका 11 वर्ष पूरा, संशोधनको बहस पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो, 4400 आवेदकबाट 13 राजदूत सिफारिश, बाँकी 8 देशमा पनि असोज तेस्रो हप्ता सिफारिश गर्ने तयारी, गैर राजनैतिक क्षेत्रका विज्ञलाई प्राथमिकता, अब जुनसुक जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। पछिल्ला केही महिना यता निरन्तर उकालो लागेको बजार भाव मूल्य गएको साउनमा पनि बढ़ेको छ। उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने बजार भाव गएको साउनमा 5.96% छ। गएको आर्थिक वर्षको साउनको तुलनामा यो 4.28% बिन्दुले बढ़ी हो। साउन 2082 औसत बजार भाव 1.68% थियो। 2082 कार्तिक यता यस्तो बजार भाव निरन्तर उकालो लागेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। गएको कार्तिकबाटै बढ्न लागेको बजार मूल्यलाई पश्चिम एशियाको द्वन्द, त्यसबाट सिर्जित वस्तु तथा सेवाको आपूर्तिमा कमी सँगै नेपालमा आपूर्ति व्यवस्थापनमा असहज हुँदा मूल्य वृद्धि भएको जानकारहरू बताउँछन्। यही बेला भारतमा पनि मूल्य बढ्न थालेकाले त्यसको असर पनि नेपालमा परेको उनीहरूको तर्क छ। साउनसम्मको मात्र यो तथ्याङ्क हो। भदौ 10 भोटेकोसी बाढ़ीले जनधनको ठूलो क्षति गरेको छ भने सड़क तथा पुलमा पनि क्षति पुगेकाले आपूर्ति व्यवस्थापनमा झनै समस्या सृजना भएको छ। यसको असर आउँदा दिनमा देखिने जानकारहरू बताउँछन्। सर्वसाधारणले खरिद गर्ने वस्तु तथा सेवाको औसत बजार भाव उपभोक्ता मूल्य वृद्धि दर गएको साउनमा 4.28% बढ़ेको देखाएको हो। गएको साउनमा वार्षिक बिन्दु गत उपभोक्ता मुद्रास्फीति 5.96% छ। अघिल्लो वर्षको त्यही महिनाको यस्तो मुद्रास्फीति 1.68% थियो। साउनमा मुद्रास्फीति बढ़ेको छ भने रेमिट्यान्स भित्रिने क्रम समेत बढ़ेको छ। चालू आर्थिक वर्षको साउनमा मात्रै 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। गएको साउनको तुलनामा रेमिट्यान्स आप्रवाह 29.9% वृद्धि भएको छ। आर्थिक वर्ष 2083-84 पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय संचित 21.8 महिनाको वस्तु आयात र 18.8 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने समेत राष्ट्र बैंकले जनाएको कान्तिपुरमा खबर छ।
4: ज जुम्लाको पातारासी लामरी गाउँका हर्क बुढाको बेचैनीको राप हरेक दिन बढ़दो छ। तीन हप्ता भन्दा लामो समयदेखि छोराको खबर पर्खिरहेका वहाँ समय लम्बिँदै जाँदा झनझन आत्तिँदै गर्नु भएको छ। छटपटली वहाँलाई न भोक छ न त निन्द्रा। रसुवा हाइड्रो पावर सुरुङमा मजदूरी गर्न पुगेका एकला छोरा ध्रुव गएको भदौ दशको भोटेकोशी बाढ़ीपछि सम्पर्क विहीन हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि लामरी गाउँका 15 युवा बेपत्ता छन्। समग्र पातारासी गाउँपालिकाबाट भने 49 जना सम्पर्क विहीन छन्। पातारासीका यति धेरै युवा हराउँदा पनि खोजीका लागि स्थानीय सरकारले चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ। सम्पर्क विहीन युवाका परिवारजन भन्छन्, न सरकारको कोही मान्छे हाम्रो अवस्था बुझ्न गाउँ आइपुगेको छ, न सम्पर्कविहीन हाम्रा मान्छेको खोजीमा सरकार गम्भीर देखिएको छ। जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोशी बाढ़ीमा सम्पर्कविहीन शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच माथिल्लो तिर्सुली एक जलविद्युत आयोजनाको टनेलभित्र खोज तथा उद्धार कार्यकै क्रममा थप 7 शव भेटिएका छन्। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा अडिट 3 टनेलभित्र छड़को जालीमा अल्झिएको अवस्थामा यसअघि हिजो 6 शव फेला परेका थिए र त्यसपछि 7 शव फेला परेको नेपाली सेनाले जनाएको छ। टनेलभित्र अझै खोज तथा उद्धार कार्य निरन्तर रहेको पनि नेपाली सेनाले जानकारी दिएको छ।
5: मनास्लो हिमाल क्षेत्रमा रहेका ताल तलैयाको जोखिम अध्ययन गराउन दबाव दिने उद्देश्यले माथिल्लो गोर्खाको चुम्नुब्री गाउँपालिकाका युवा हिजोदेखि आमरण अनसन बसेका छन्। आमरण अनसन बसेका 11 जना ती युवाले मनास्लो क्षेत्रका हिमताल पोखरी हिमनदीको अध्ययन गरिदिनु पर्ने मुख्य माग अघि सारेका छन्। उनीहरूले मनास्लो आधार शिविर भन्दा माथि समुद्री सतहदेखि 4900 मिटर उचाइमा अनसन थालेका छन्। केही दिन अघि स्थानीय प्रशासन मनास्लो संरक्षण क्षेत्र आयोजना एमक्यापलाई जानकारी दिएका उनीहरूले विभिन्न 8 बुँदा अघि सारेका छन्। आमरण अनसनको नेतृत्व गरेका स्थानीय दावा नुर्बु लामाले सिरान क्षेत्रमा मनास्लो हिमाल रहेको र त्यहाँ एक दर्जन हाराहारीमा साना ठूला ताल रहेकाले ती तालबारे अध्ययन गरिदिनु पर्ने, तल्लो तटीय क्षेत्रका खोलामा पानीको बहाव बढ़दा सूचना प्रवाह गर्ने प्रणाली स्थापित गर्नुपर्ने लगायतका माग अघि सारेका छन्। नागरिकमा खबर छ।
4: कांग्रेसको 15 महाधिवेशन शुरू भएको छ। कांग्रेसले हिजो आजदेखि ओडा अधिवेशन गर्दैछ। आज र भोलि आइतबार देशभर ओडामा अधिवेशन गर्ने तालिका छ। ओडा अधिवेशनले ओडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका ओडाको संरचना अनुसार ओडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या भने फरक रहेको छ। ओडा अधिवेशनबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिको संख्या भने पार्टीको क्रियाशील सदस्य संख्याको आधारमा फरक हुन्छ। एउटा ओडाबाट 23 75 जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेले ओडा अधिवेशनका लागि सबै ओडामा निर्वाचन अधिकृत पुगिसकेका बताउनु भएको छ। रसुवा र नुवाकोटको निर्वाचन क्षेत्र नम्बर 1 बाहेक अन्य ठाउँमा ओडा अधिवेशनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा भने स्थानीय कार्यकर्ता संघको समन्वयमा केही दिन ढिला हुन सक्ने उहाँले बताउनु भएको छ। 15 महाधिवेशनमा होमियो कांग्रेस, आजबाट देशभर ओडा अधिवेशन शीर्षकका खबर आजका पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: होइन हो साथी, आज निकै तनमा छौ त, के भो भने?
7: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
6: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
8: हजुर, विगत तीन दशकदेखि तपाईहरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरु पाइनुका साथै रेडीमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरु अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
9: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
7: सम्पर्क मोबाइल नम्बर 9822962264।
10: तपाईको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
11: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
13: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
14: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
13: उपलब्ध। शल्यक्रियाहरू,
14: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
13: बालबालिकाको न्यूरो सर्जरी,
14: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
13: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
14: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
13: सञ्जनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
5: ग्रीनालय नेपालको सहकार्यमा भदौ 16 शुरू भएको बृहत पुतली गणना अभियान असोज 14 रहनेछ। नेपालमा पाइने पुतलीका प्रजाति, संख्या र ठाउँ पहिचान गर्न तथा फोटो खिचेर अध्यावधि गर्ने उद्देश्यले गणना अभियान चलाइएको ग्रीनालय नेपालका संस्थापक सिद्धार्थ सापकोटाले बताउनुभयो। यो चौथो गणना हो। ग्रीनालयका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, दोलखा, सुनसरी, धनुषा, कास्की, तनहुँ, रूपन्देही, सुर्खेत, कञ्चनपुर लगायतका 25 ठाउँमा पुतली गणना भइरहेको छ। अभियानमा 100 भन्दा बढ़ी गणक संलग्न छन्। नेपालमा 695 प्रजातिका पुतली पाइएको अभिलेख छ। यसअघिको तेस्रो गणनामा देशभर 129 भन्दा बढ़ी प्रजातिका पुतली रेकर्ड गरिएको थियो। पाँच दशकदेखि पुतली बारे अध्ययन अनुसन्धान गरिरहेका महेन्द्र सिंह लिम्बु भने नेपालमा 700 प्रजातिको पुतली पाइने दावी गर्नुहुन्छ। नेपालमा सबैभन्दा बढ़ी 392 भन्दा बढ़ी प्रजातिका पुतली अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइएको अभिलेख छ। त्यसपछि काठमाडौँ उपत्यकाको गोदावरीमा पाइन्छ। त्यहाँ 350 भन्दा बढ़ी प्रजातिका पुतली अभिलेख गरिएको छ। विश्वकै दुर्लभ ग्रेक हकस्टिक सेलर र केसरी हिन्द पुतली नेपालको गोदावरीमा मात्र पाइन्छ। सातै प्रदेशमा पुतली गणना शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। सन् 2026 को अमेरिकी मध्यावधि चुनावका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भएको छ। भर्जिनियामा हिजो अग्रिम मतदान शुरू भएको हो। इडाहो, मिनेसोटा र साउथ डकोटा सहित केही राज्यमा मतदाताले मतदान केन्द्रमा पुगेर अग्रिम मतदान गरेका छन्। आउँदो हप्तामा अन्य राज्यमा पनि अग्रिम मतदान शुरू हुनेछ। यो चुनावमा अधिकांश राज्यमा गवर्नर र राज्य विधायिकाका लागि समेत मतदान हुनेछ। आउँदो नोभेम्बर 3 हुने चुनावले अमेरिकी कंग्रेसको प्रतिनिधि सभा र सिनेटमा कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानका केही विधिको आलोचना गर्दै चुनाव संचालनमा परिवर्तन ल्याउने प्रयास गरिरहनु भएको छ। उहाँको प्रशासनले गैर नागरिक मतदाता पहिचान गर्न मतदाता विवरणमा पहुँच बढ़ाउने प्रयास समेत गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच मिनेसोटाका मुख्य निर्वाचन अधिकारी स्टब साइमनले चुनावी प्रक्रियाबारे भ्रम सिर्जना गर्ने अपुष्ट सूचना वा दावीबाट प्रभावित नहुन मतदाताहरूलाई आग्रह गर्नुभएको छ। उहाँले मतदाताले विगतका चुनावमा जस्तै मतदान गर्न पाउने बताउनु भएको छ।
5: अब खेल खबर। बंगलादेशका क्रिकेट खेलाड़ी अकबर अलीले नेपाल प्रिमियर लीग एनपीएल को तेस्रो संस्करण कर्णाली एक्सबाट खेल्ने भएका छन्। कर्णाली एक्सले हिजो सामाजिक सञ्जाल मार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो। 24 वर्षीय अली सन् 2020 बंगलादेशले पहिलो पटक जितेको आईसीसी 19 वर्ष मुनिको विश्वकप विजेता टोलीका कप्तान हुन्। दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा भारतलाई 3 विकेटले हराउँदै बंगलादेशले उपाधि जित्दा अकबरले अभिजित 43 रन बनाएका थिए। यो खेलमा अली प्लेयर अफ द म्याच समेत घोषित भएका थिए।
4: खेलकै अर्को खबरमा, आज 20 एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह हुँदैछ। जापानको आइची नायोगामा आयोजना भइरहेको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मनमती विष्टले बोक्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदका अनुसार चन्द्रबहादुर थापा दुवैमा भएको आयुवा विश्व पुरूष बक्सिङ च्याम्पियनशीपका काँस्य पदक विजेता हुन्। यस्तै मनमती विष्ट 19 एसियाली खेलकुदमा ऐतिहासिक काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन्। यो खेलमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। एसियाका झण्डै 17,000 भन्दा बढ़ी खेलकर्मी यो महाकुम्भमा सहभागिता जनाउन अहिले जापानको नाइची नायोगामा छन्। यो संख्या ओलम्पिकमा पनि भन्दा धेरै हो। इमाजिन वन एसियाको नारासहित 20 एसियाली खेलकुद एसियाड धूमधामका साथ आयोजना गर्न जापानको तेस्रो ठूलो शहर नायोगा तम तयार रहेको छ। उद्घाटन अघि नै महिला क्रिकेट, महिला फुटबल, टेकबल, बास्केटबल, मोडर्न पेन्टथालन, महिला भलिबल, सफ्ट टेनिस लगायतका खेलहरू भने शुरू भइसकेका छन्। आजदेखि औपचारिक रूपमा शुरू हुने प्रतियोगिता यही असोज 18 गतेसम्म चल्नेछ। अब केही खबर संक्षेपमा। गैराती, मधेस प्रदेशको साथै गण्डकी, बागमती र कोशीमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा भने सङ्खुवा सभाको तासी गाउँ स्टेशनमा 88.2 मिलिमिटर मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै धनुषाको कमला नदी पोर्ता स्टेशनमा पनि 40 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशी, मधेस र गण्डकीका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: रसुवाको भोटेकोशी हिमबाड़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण 7 दिनभित्र पठाउन सूचना गरिएको छ। यातायात व्यवस्था विभागले यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन गर्न समिति गठन गरेर विवरण माग गरेको हो। विभाग अन्तर्गतको क्षति मूल्यांकन समितिले क्षतिपूर्तिको तथा अन्य सम्बद्ध विषय समेतको आधार निर्धारण गरी राय सुझाव सहित प्रतिवेदन पूर्वाधार विकास मन्त्रालयलाई पेश गर्न विभागका निर्देशक केशव खतिवड़ाले बताउनु भएको छ।
4: संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपालले प्रतिनिधित्व जनाउने भएपछि विश्वभरका नेतृत्वको चासो उच्च रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणप्रति विश्वस्तरीय चासो उच्च रहेको बताउनुभयो। खनालले महासभामा प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विषयवस्तु बलियो हुनुपर्नेमा मन्त्रालयले ध्यान केन्द्रित गरिरहेको पनि बताउनु भएको खबर गोर्खापत्र दैनिकमा छ।
5: बागमती प्रदेश सरकारले विभिन्न मन्त्रालय तथा कार्यालयको दरबन्दी पुनरावलोकन गर्दै 144 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। यसैबीच भाषिक, जातीय र सांस्कृतिक रूपमा नेपालको सबैभन्दा विविध प्रदेशमध्ये एक मानिने कोशीमा 13 स्थानीय भाषालाई सरकारी कामकाजको भाषा बनाउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ। कानून न कायदा जी हजुरीमै फाइदा।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: संघीयता सहितको संविधानका 11 वर्ष पूरा, संशोधनको बहस पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो।
4: 4,400 आवेदकबाट 13 राजदूत सिफारिश, बाँकी 8 देशमा पनि असोज तेस्रो हप्ता सिफारिश गर्ने तयारी, गैर राजनैतिक क्षेत्रका विज्ञलाई प्राथमिकता।
5: बजार भाव निरन्तर उकालो लाग्दै घिउ, तेल र तरकारी सबैभन्दा महँगो, रेमिट्यान्स भित्रने क्रम समेत बढ़्यो।
4: अमेरिकामा मध्यावधि चुनावका लागि भर्जिनियाबाट अग्रिम मतदान शुरू, मतदानका केही विधिको आलोचना सहित परिवर्तन ल्याउने राष्ट्रपति ट्रम्पको प्रयास।
5: र बंगलादेशका क्रिकेटर अकबर अलीले कर्णाली एक्सबाट एनपीएल खेल्ने 20 एसियाली खेलकुदको औपचारिक उद्घाटन आज।
4: र अन्त्यमा आजको कार्टुन सामाजिक सञ्जालमा भेटिएको पुरानो कार्टुन लिएका छौं। संविधान दिवस सहित अनेक दिवस मनाउने गरिए पनि नागरिकमा भने त्यति साह्रो आशा र उत्साह छैन। कार्टुन यसै विषयसँग सम्बन्धित छ। यहाँ एउटा सरकारी कार्यालयमा संविधान दिवस, एकता दिवस, प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस लगायत लेखिएको लामै सूची छ। एकजना नागरिक भने हात थाप्दै त्यहाँ पुगेका छन् अनि सरकारका प्रतिनिधि जस्ता देखिने मान्छेले भन्दैछन्, के हात थापेको, दिवस मनाउ दिवस। आजको काया कैरन सकिएको छ।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
15: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
16: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
17: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कोराही दाङ। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
20: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
21: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
22: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
21: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद आउटो दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
23: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
24: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
25: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-585-9023-98-78-617 र 98-78-35-643।
26: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
27: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: चेन्ज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स र फ्री एक्सेसरिज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज सोरुम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686-37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र विशाल चौधरी र सहकर्मी देवा भूषालसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली, गढवामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै संविधान कार्यान्वयनको पाटो भने फितलो।
0: दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी दर्ता, अध्यक्षमा 4 सहित 48 जनाको उम्मेद्वारी दर्ता।
1: र परिवार नियोजन संघले मनायो स्थापना दिवस, प्राथमिकतामा छैन परिवार योजना।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियो

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5634-14।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले हिजो दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेद्वारी दर्ताको प्रसंगलाई छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्षी दैनिकबाट।
2: दाङको निजी क्षेत्रको जेठो छाता संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि 48 जनाको उम्मेद्वारी परेको छ। 20 पदका लागि असोज 11 गते हुने निर्वाचनमा 48 जनाले उम्मेद्वारी दिएका हुन्। नेतृत्वका लागि प्यानल बनाएर तथा व्यक्तिगत उम्मेद्वारी पनि दिएका छन्। नयाँ नेतृत्वका लागि अध्यक्षमा 4 जनाको उम्मेद्वारी परेको निर्वाचन समिति संयोजक रेवती रमन भट्टराईले जानकारी दिनुभएको छ। उहाँका अनुसार अध्यक्ष पदका लागि नरेश कुमार श्रेष्ठ, अनिल आचार्य, ध्रुव कुमार गहतराज र नरेश कार्कीको उम्मेद्वारी परेको छ। यसै गरी वरिष्ठ उपाध्यक्ष पदका लागि शरद प्रसाद अधिकारी, महेन्द्र बुढाथोकी, भरत प्रसाद रेग्मीको उम्मेद्वारी परेको छ। उद्योग उपाध्यक्ष पदका लागि गेहेन्द्र बहादुर बस्नेत, मन बहादुर बुढाथोकीको उम्मेद्वारी परेको छ। यसै गरी वाणिज्य उपाध्यक्ष पदका लागि नोर्बु तामाङ लामा, मानु केसी, रामप्रसाद पोखरेलको उम्मेद्वारी परेको छ। यसै गरी महासचिव पदका लागि विकास ओली र माधव खनालको उम्मेद्वारी परेको छ भने सचिव पदका लागि गणेश पाण्डे, भीमसेन डागी, सूरज बुढाथोकीको उम्मेद्वारी परेको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा यो खबर छ।
1: दुई सन्तान ईश्वरका वरदान भन्दै नागरिकलाई जनसंख्या व्यवस्थापनमा प्रोत्साहन गर्ने सरकारी निकाय मात्रै होइन, जन्मान्तरको अवस्था, गर्भ निरोधक साधनको उचित प्रयोग र अस्थायी साधनको पहुँच वृद्धि लगायतका थुप्रै परिवार योजना, बच्चा जन्माउन सक्ने उमेर समूहका धेरै जसो नागरिकको प्राथमिकतामा नपरेको पाइएको छ। 13 परिवार योजना दिवसका सन्दर्भमा शुक्रबार घोराईमा सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले दाङमा परिवार योजनाका लागि लिइने सेवा र योजना न सरकारी निकाय न त स्वयं नागरिकको नै प्राथमिकतामा परेको छ। अहिले पनि सन्तान उत्पादन गर्न सक्ने समूहका नागरिकले अनिच्छाको गर्भधारण गर्नु परेको, गर्भकै कारण बालविवाह अंगाल्नु परेको, विकल्पको रूपमा अवैध रूपमा गर्भपतन गर्दा महिलाको ज्यानै जाने अवस्था सिर्जना हुँदा परिवारमा अशान्ति, हिंसा, अशिक्षा, गरीबी जस्ता समस्या झनै बल्झिने गरेको सरकारवालाहरूले औल्याएका छन्। आजको युगबोध दैनिकमा जेएन सागरले खबर लेख्नु भएको छ। आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन घोषणा भएको थियो। संविधान जारी भएको 11 वर्ष पूरा भएको छ। 2072 साल असोज 3 गते तात्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। त्यही दिनको सम्झनामा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवसका विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। 2007 सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, 62-63 जनआन्दोलन, उत्पीड़ित उपेक्षित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलो पटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली सहितको संविधान जारी भएको थियो। संविधान कार्यान्वयनका लागि संघीय संसदले बनाउनु पर्ने कानून अझै बाँकी नै छन्। बनेका कानूनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ। पोहोर साल भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको जगमा फागुन 21 प्रतिनिधि सभा सदस्यको चुनाव भयो। यो चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा झण्डै 2/3 मत प्राप्त गरी पहिलो दल बनेर सरकार सञ्चालन गरिरहेको छ। यो सँगै संविधान संशोधनको बहस पनि शुरू भइरहेको छ र यसै विषयमा कुराकानी गर्नका लागि लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल कडेल अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनाल उहाँसँग हामी कुराकानी गर्न गइराखेका छौं। खनाल सर, स्वागत छ पत्र पत्रिकामा।
3: हेलो
1: हजुर, खनाल सर
3: हजुर, हजुर
1: स्वागत छ खबर पत्रिकामा यहाँलाई।
3: धन्यवाद।
1: यो आज हामीले संविधान दिवस राष्ट्रिय दिवस मनाउँदै गर्दाखेरि विगतको यो एक दशकको यात्रालाई फर्केर हेर्दा संविधान जारी हुँदाको त्यो उत्साह, त्यो जोश, त्यो जागरलाई लिएर हेर्दाखेरि यो कार्यान्वयनको पाटोको बारेमा अलिकति कुराकानी गरौं, कस्तो देख्नुहुन्छ?
3: अब हामीले यो 10 वर्षलाई जोडेर हेर्दाखेरि हामी अहिले कहाँ छौं भनेर हामीले समीक्षा गरिरहँदाखेरि
1: हजुर
3: हामीले 2072 सालको संविधान कुन अवस्थाबाट आयो, त्योभन्दा अगाडि हामी कुन अवस्थामा छौं, राज्य संरचना प्लस इतिहास अनि जनचाहना, जनजीविका र समग्र सीमान्तकृतदेखि सम्पूर्ण जात जाति धर्म लगायतका क्षेत्रहरूमा हामी कहाँ कुन अवस्थामा छौं, हाम्रो आर्थिक हैसियत कुन अवस्थामा थियो, विकासको गति कहाँ थियो र संविधान सभाबाट 2072 को संविधान आउनुभन्दा अगाडि त्यहाँ संविधानहरूले कस्तो किसिमको राज्य व्यवस्था परिकल्पना गरिरहेका थिए, यी कुराको समीक्षा गर्नुपर्छ। त्यसकारण हामीले त्योभन्दा अगाडि 2072 सालको संविधान आउनुको ब्याकग्राउन्ड भनेको 2007 सालदेखिको नेपाली जनताको चाहना अनुसार जनताले आफ्नो राय सल्लाह सुझाव सहित आफ्ना अधिकारहरू व्यवस्थित गर्ने माग गर्दै आएको 30 वर्षको पञ्चायती व्यवस्था र एकाधिकार एकल राजतन्त्रको अन्त्य, जो राजाको भोइस बोली नै कानून हुन्थ्यो अथवा संविधान त जारी थिए, संविधान त लागू थिए, तर राजाले चाहेको अवस्थामा जुनसुकै अवस्थामा जनताका अधिकार कटौती हुन सक्थे अथवा जनताहरू राजाको बोलीबाट निर्देशित हुनुपर्थ्यो र एकतन्त्रीय जहानीय राणा शासन भन्छौँ हामी त्योभन्दा अगाडि, त्योबाट उठिसकेपछि यो 2017 सालपछिको पञ्चायती व्यवस्थाले पनि करिब त्यस्तै खालको राज्य व्यवस्था सञ्चालन गरिआएको थियो। अधिकारका विषयमा कसैले प्रश्न उठायो भने ऊ राष्ट्रद्रोही हुन्थ्यो। त्यसकारणले यो खालको प्रजातान्त्रिक अभ्यासको चुनौतीको बीचबाट संघर्ष गर्दै 2046 सालको आन्दोलन परिवर्तन भयो, जसले कौदलीय व्यवस्था ल्यायो। त्यस पछाडि हामी चाहिँ 46-47 को जनआन्दोलनबाट अनि बहुदलीय व्यवस्था अर्थात् प्रजातन्त्रको स्थापनापछि हामीले 2065-63 सम्म प्रजातन्त्रको जुन हदमा जुन खालले विकास र परिवर्तन हुनु पर्थ्यो त्यसमा 47 को संविधानले के ल्याइदियो भने राजा सहितको प्रजातन्त्र ल्यायो। राजा सहितको प्रजातन्त्र आउँदाखेरि पूर्ण रूपमा प्रजातन्त्र स्थापित भइसकेको थियो। त्यसैको परिणाम 2059-60 सालमा आएर अनि 57 सालमा राजा वीरेन्द्रको परिवारको वंशनाश गरिसकेपछि अथवा भइसकेपछि अनि 59-59 सालमा आएर स्वयं राजा ज्ञानेन्द्रबाट त्यही संविधानलाई प्रयोग गरेर आफै राष्ट्रको अध्यक्ष घोषणा गरेर पुनः राजतन्त्रात्मक व्यवस्था सञ्चालन गर्ने र अनि दलहरूलाई प्रतिबन्धित गर्ने काम भयो र दलका नेताहरूलाई पक्राउ गर्ने र दलविहीन व्यवस्था पुनः सञ्चालन गर्ने कोसिस गरियो। त्यसको प्रतिकार स्वरूप शुरू भएको आन्दोलनले 62-63 मा आइपुग्दाखेरि अनि अन्तरिम संविधान सहित पुनः 62-63 को जनआन्दोलनबाट अब यसरी हुँदैन, अब त गणतन्त्रसम्म पुग्नुपर्छ, यो एकाधिकार निरङ्कुश राज संस्था रहिरह्यो भने कुनै न कुनै रूपमा निजोको दासयुगको जुन स्वरूप हो कहीँ न कहीँ आफ्नो शक्ति प्रदर्शन गर्छ भन्ने आधारबाट अनि संविधान सभाबाट संविधान बनाउनु पर्छ भनेर अनि 63 को आन्दोलन पछि यो परिस्थिति सिर्जना भएर 2065 सालमा आएर गणतन्त्रको घोषणा गरियो र समूल रूपमा राजतन्त्रको अन्त्य भयो। त्यसपछि दुईवटा संविधान सभाको निर्वाचनबाट 2072 सालको संविधान आयो। अब मैले यदि तपाईँले सोधेको प्रश्नको ब्याकग्राउन्डको रूपमा राखे, यो कुरा आम नागरिकले फेरि बिर्सनुभयो, जसले हिजो यी सबै कुरा अनुभूति गरेनन् र आज चाहिँ यो जेन्जी भन्ने जुन उमेर समूह छ उसले यो इतिहास कम पढेको छ, पढ्दैन, उसले उसले चाहिँ विश्वमा अहिले के भइरहेछ भन्ने टेक्नोलोजी हेर्छ, तर आफ्नो आफूलाई फर्केर, आफ्नो अभिभावकलाई फर्केर, आफ्नो राष्ट्रलाई फर्केर, आफ्नो देशको सिस्टमलाई फर्केर हामी हाम्रा गार्जियनहरू कुन अवस्थाबाट यो अवस्थामा हामीलाई ल्याएर आजको हामी सबै चिज प्रयोग गर्न सक्ने भएका हौ भन्ने कुरातिर अनि अलिकति हाम्रो गाइडलाइन सोच होइन अनि यो सामाजिकीकरणमा कमी रहेका कारणले हामी चाहिँ विगतको परिस्थिति र यो संविधान अहिलेको संविधान चाहिँ आउनुको आधार ब्याकग्राउन्ड नहेरिकन चाहिँ आज समीक्षा गर्दाखेरि अपुरो हुन्छ।
1: जेएनजीको कुराहरू झन्डै एक वर्ष भयो होला जारी भइसके पछाडि संविधानको कार्यान्वयनको अवस्था चाहिँ कस्तो रह्यो?
3: पक्नु अब मैले तपाईँलाई ठ्याक्कै तपाईँको पहिलो प्रश्न नै सिद्धिया छैन, त्यस कारणले अब जेएनजी भन्ने मैले प्रसङ्गले जोडेको होइन, उहाँहरूको चाहिँ यो हिस्ट्रीको अध्ययनको कमीले आज चाहिँ अब यो सबै किसिमले संविधान गलत, सिस्टम गलत, अनि भ्रष्टाचार देखिकी अनि विकास नै नभएको, सुधारै नभएको, जनजीवनलाई केही नगरेको भन्ने खालको जुन न्यारेसन सिर्जना गरेर अनि चाहिँ आजको यो करिब एक डेढ वर्षको परिस्थितिमा जुन रूपमा चाहिँ यो सोसलाइजेसन इन्टरनेसनलाइजेसन गरिएको छ नि यो 100% गलत छ। त्यस कारणले म त्यसमा पछि आउँछु है। तपाईँको पहिलो प्रश्न नै हामी 10 वर्षको अवस्थामा के भयो भन्ने हेर्दाखेरि त्यो परिस्थिति त्यो हिस्ट्रीबाट जसले हिजो भोग्नु भएको थियो भोगेकाहरूले बुझ्नु भएको छ र त्यसपछि हामीले विकासको चरण संविधान र कानूनको कार्यान्वयनको कुरा जनजीवनको कुरा अनि शिक्षा स्वास्थ्य रोजगारको कुरा समावेशिताका कुरा होइन समावेशिताका कुरा यी सबै कुराहरूलाई अनि 47 हामी 72 एउटा चरण हेर्नुपर्छ, त्यो बीचमा पनि धेरै परिवर्तन भएको छ। 30 पञ्चायती व्यवस्थाको बीचमा धेरै परिवर्तन भएको छ तर संविधान नै पूर्ण प्रजातान्त्रिक लोकतान्त्रिक भइ नसकेका कारणले त्यसका चुनौतीहरू हामी भोग्दै आयौँ। 63 आउँदा 52 हामी जनयुद्ध जनआन्दोलनहरू भोग्दै आयौँ, मधेस आन्दोलनहरू भोग्दै आयौँ होइन, त्यति विविध चरणहरू छन् र त्यस पछाडि हामी 72 यो संविधान प्राप्त गरिसकेपछि हामीले तपाईँको हिजो पञ्चायतको तपाईँलाई एउटा उदाहरण दिउँ मैले,
1: हामीसँग समय कम छ, यो 10 वर्षमा संविधान कार्यान्वयनको अवस्था चाहिँ राम्रै गतिले अगाडि बढ़िराखेको भन्ने यहाँको बुझाइ
3: हो? एकदमै एकदमै, यो संविधानमा तपाईँलाई ठ्याक्कै संविधानमा 10 वर्षमा यो संविधान आइसकेपछि लोकतान्त्रिक गणतन्त्र संघीयता संघीयतामा 3 तहका सरकार, यो नेपालको इतिहासको पहिलो अभ्यास हो। त्यस कारणले 3 तहका सरकार भनेको स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार, 3 तहको राज्य संरचना संघीय प्रणालीबाट सञ्चालित छ। विश्वका संघीय प्रणालीहरू लागू हुँदाखेरि हरेक किसिमका समस्या सिर्जना आएछन्, क्षेत्र सीमा अनि एक प्रदेश अर्को प्रदेश संघ र प्रदेशहरूसँग विवाद भएको छ, राज्य टुक्रिएको अवस्था छ, प्रशासनिक विवादहरू सिर्जना भएका छन् र त्यहाँ चाहिँ विकासभन्दा विनाश बढी भएको देखिन्छ। तर हाम्रो यो चाहिँ संघीय प्रणालीमा 72 संविधानले हामीलाई संघीय 3 तहको सरकारको संरचनागत व्यवस्था भइसकेपछि पहिलो चरण हटाए प्रदेशको संरचना नै थिएन, शून्यबाट सुरु भएको स्थिति हो। स्थानीय सरकारहरू सरकारको रूपमा पनि पहिलो चरणमा सुरु भएको तर त्यसको बेस चाहिँ गाविस जीविसहरू थिए, तथापि यति सहज र यति व्यवस्थित रूपमा छोटो समयमा उनीहरूले आफूलाई व्यवस्थित गरेर अनि राज्यका निकायको रूपमा स्थापित गरेर जनजीवनका लागि सहजीकरण गर्न सफल भयो कि यो चाहिँ विश्वले चाहिँ अलिक फरक ढंगले स्तरीय रूपमा मूल्याङ्कन गरेको छ तर हामी नेपालीलाई त्यस कारणले छोटोमा यो 10 वर्षमा पहिलो चरणमा संघीय संरचना र अनि सञ्चालन पद्धतिको विकास भयो, त्यस पछाडि जनजीवनका शिक्षा स्वास्थ्य रोजगारका क्षेत्रमा हेर्ने हो भने गुणात्मक परिवर्तन भएको छ र विश्व बैंक र अनि युएनडिपीको अनि त्यो वर्ल्ड बैंकको मतलब यो युएनको रेकर्डहरूमा हेऱ्यो भने हामी विश्वको कुन अवस्थामा छौँ त यो 10 वर्षमा भन्दा हामी गुणात्मक हिसाबले परिवर्तन सुधार विकास र हाम्रो सबै राज्यका इन्डिकेटरहरूलाई उठाउन सफल भएका छौँ।
1: यहाँले यो भन्दै गर्दाखेरि संघले प्रदेश समन्वयको पाटोलाई हेर्ने हो भने संघले प्रदेशलाई नटेर्ने, प्रदेशले स्थानीय तहलाई नटेर्ने, तीन तहका सरकार तीनतिरबाट हिँड्ने भयो भन्ने कुराहरू चाहिँ आइराखेका छन्। यसमा के छ यहाँको प्रतिक्रिया?
3: यो भाष्य गलत हो। थोरै तपाईँलाई म जानकारी गराउँ, सरकारहरूको बीचमा त्यस्तो विवाद र दरार कहीँ छैन, तर नभएको के हो भन्नुहुन्छ भने संघीय सरकारले संविधानमा भएका व्यवस्था र संविधान जारी भइसकेपछि आफूले नै शपथ लिएर स्वीकार गरेको कुरा के हो भने राज्यका तीन तहका लागि आर्थिक रूपमा साधन स्रोतको, सुरक्षाको र त्यस पछाडि चाहिँ राज्य शक्तिको बाँडफाँडमा जुन संविधानले तोकेको एकल अधिकारका विषयहरू छन् ती पूर्ण रूपमा हस्तान्तरण भइसकेका छैनन्। निजामती कर्मचारी शिक्षा लगायतका क्षेत्रमा भिन्न कानूनहरू निर्माण गर्नुपर्ने संघीय सरकारको दायित्व तत्कालैदेखि थियो, जसरी स्थानीय सरकार सञ्चालन ऐन 2074 आयो स्थानका लागि। त्यसै गरी चाहिँ कानून नबनाएका कारणले एउटा समस्या अहिले पनि त्यो केन्द्रीकृत मानसिकताका कारणले जति विकास हुनुपर्ने, सुन्नुहोस् है म भनिरहेको छु, जति विकास हुनुपर्ने, जति सुधार हुनुपर्ने त्यो चाहिँ हुन नसकेको संघीय सरकारको कारणले हो, तर स्थानीय हो। त्यसकारण त्यसको मूल आधार भनेको संघीय सरकारले पर्याप्त रूपमा एकल अधिकारका विषय पुनः हस्तान्तरण नगर्ने, प्रदेशलाई सुरक्षा लगायतका विषयमा त्यो हस्तान्तरण नगर्ने, आर्थिक रूपमा आर्थिक रूपमा साधन स्वरूप राजस्वको बाँडफाँडमा स्थानीय र प्रदेश तहलाई जम्मा 20% मात्रै हस्तान्तरण छ। 20% आर्थिक वार्षिक बजेटको 20% भित्र 7% स्थानीय तहले गरेको विकास र संघीय सरकारको 80% विकास तुलना गर्नुभयो भने गुणात्मक रूपमा प्रदेशहरूले अनि विकास र परिवर्तन गरेका छन्, स्थानीय तहहरूसँगको सहजीकरण छ।
1: अन्त्यमा छोटोमा हामीसँग अब बढीमा 2 मिनट मात्रै समय छ, संविधान संशोधनको कुराहरू उठिराखेको छ, के कस्ता मुद्दाहरूमा एकदम टु दि पोइन्ट संशोधन गर्न आवश्यक छ या छैन?
3: यसमा जस्तो अहिले हामी यो गत भदौदेखिको जयन्ती आन्दोलन र परिवर्तन, सुशासन, भ्रष्टाचार, अनियमितता भन्ने कुरा आइरहेको छ। अहिले चाहिँ अघिल्लो निर्वाचनका लागि गठन भएको सरकार र यो सरकार पनि करिब करिब अघिल्लो 6 महिना, यो पनि अब 6 महिनातिर प्रवेश गर्दैछ। त हिजो भेटीतिर सुशासन नभएर सही भ्रष्टाचारी थियो भने यी सरकारहरूले कसैप्रति दोषी र अपराधी करार गर्न सकेको स्थिति छैन छुट्टै खालले। एक दोस्रो कुरा, राज्यको कानून लागू गर्नका लागि र विकास र योजना वा कसैको कुनै अधिकारमा चाहिँ संविधान ब्यारियर भएको भए संविधानको कुन धारा कुन उपधाराले समस्या पारेको त्यो कुरा अहिले सरकारले भन्न सकेको छैन। हिजो बीचको सरकारले पनि भन्न सकेन। जेन्जी आन्दोलनको आडमा भएका आन्दोलनका क्रममा ती जेन्जीले पनि त्यो कुरा भन्न सकेनन् कि संविधानको कुन धाराले के कुरा गर्नका लागि समस्या सिर्जना गर्यो। एक दोस्रो, संविधानमा केही भद्दा कुराहरू छन्, संविधान अन्तर्गतका कानूनमा जस्तो राज्य सञ्चालनको क्रममा दोहोरो ओभरल्यापिङ हुन्छ, दोहोरोपन भएका संविधानको अनुसूचीहरूमा भएका दोहोरोपन भएका भनेको संघीय कार्यालय, प्रदेश कार्यालय, स्थानीय समेतको, अब त्यही कार्यालयहरू दोहोरिएका छन् तिनीहरू हटाउनुपर्छ। अनि त्यसपछि सुशासन र आर्थिक मितव्ययताको कुरा गर्ने हो भने अनि प्रदेशका सदस्य संख्यादेखि कार्यालयहरू घटाउने, कर्मचारी घटाउनेदेखि लिएर
1: संशोधन आवश्यक हो कि होइन अहिले?
3: त्यस कारण यस्ता कुरा सुधारका लागि भनेको तपाईँको संख्यामा आर्थिक मितव्ययताका लागि सुधार गर्ने पक्ष हुन्छ, 10-10 वर्षमा कानून संविधान यो चाहिँ समीक्षा गर्ने र पुनरावलोकन गर्ने प्रचलन हुन्छ विश्वको चाहिँ यो कानून निर्माण र सिस्टम डेभलपका लागि, त्यसको क्रममा हामीले सुधार गर्ने कुरा हुन्छ। त्यो बाहेक अहिले उठाइए जस्तो सरकारले उठाएर जुन सुझाव लिएर अनि त्यस पछाडि आयोग बनाएर अनि लिएछ के का लागि त्यसको कुनै टिओआर छैन, त्यसकारणले संविधान सुधार अनि सुशासनका लागि अनि केही ओभरल्यापिङ मैले अघि भने जस्तैका कुराहरू सुधार गर्नुपर्छ, ती आवश्यक पनि छन् सुशासनका लागि, अदरवाइज संविधान बाधक छैन मात्रै।
1: उहाँ हुनुहुन्थ्यो लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनाल, हामीसँग संविधान दिवसका बारेमा कुराकानी गर्दै। अब बाँकी प्रसंग,
2: उच्च शिक्षामा डिजिटल सिकाई, अनुसन्धान तथा शैक्षिक स्रोतमा पहुँच विस्तार गर्ने उद्देश्यले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित देशभरका विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान संस्थाबीच शैक्षिक ई रिसोर्स साझेदारी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौता 30 भदौ 2083 काठमाडौँमा भएको हो। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालय, टीयूसीएल र विश्वविद्यालय अनुदान आयोगको सहजीकरणमा सम्झौता गरिएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले जनाएको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा यो खबर छ।
1: प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर गाउँपालिकामा 1500 गौमुखी आधारभूत अस्पताल सञ्चालनमा आएको छ। लामो समयदेखि स्थानीय नागरिकले अपेक्षा गर्दै आएको अस्पताल शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो। अस्पतालको उद्घाटन गर्दै स्वास्थ्य सेवा प्रवाह शुरू गरिएको छ। 19,03,54,000 लागतमा निर्माण सम्पन्न भएको अस्पताल सञ्चालनमा आएसँगै गौमुखी गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकहरूलाई सामान्य स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण र आधारभूत उपचार सेवाका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ। राप्ती पोस्ट दैनिकमा खबर छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युग बुध राष्ट्रिय दैनिकमा शनिबासरीय सौगात अन्तर्गत त्रिशुलीको बाढ़ी, मृत्यु, त्रासदी र विपत्तिका डार्क टूरिज्म केबी मसालको विचार छापिएको छ। मृत्युलाई जितेर प्रधान अध्यापकको जिम्मेवारीमा फर्कदाको क्षण, लालमणि आचार्यको यो विचार छापिएको छ। त्यसै गरेर महानताको साँचो अर्थ, ईश्वर चन्द्र विद्यासागर तुफान बाबु श्रेष्ठको यो चेतनाको यात्रा शीर्षकमा यो विचार छापिएको छ भने, समय बिम्ब भित्र विचारको बहस, तेज विलास अधिकारीले यो पुस्तक समीक्षा यो छाप्नु भएको छ आजको युगबोध दैनिकमा।
2: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा शनिवासरी अन्तर्गत समयको पदचाप र जीवनको रंगमंच, भावनाको लहर शीर्षकमा एम रेग्मीको समीक्षा छापिएको छ। तीज आयो, पिङ हरायो, दर खायो, दर आयो, बियर भैया शीर्षकमा पीताम्बर रिजालको व्यङ्ग्यले छापिएको छ। त्यसै गरी अज्ञानको सामन्त राज शीर्षकमा विमलराज लामिछानेको लघुकथा छापिएको छ। राष्ट्रिय विभूति अमर सिंह थापाको एकराज शर्मा अधिकारीको विचारलाई छापिएको छ। खोजमूलक उपन्यास अटेलिस जोई शीर्षकमा सुनिल पोखरेलको समीक्षा छापिएको छ भने, सफलताको तयारी, अवसर आउनु अघि आफूलाई तयार बनाऊ शीर्षकमा प्रेरणाको बिन्दु तुफान बाबु श्रेष्ठको छापिएको छ आजको गोरक्ष राष्ट्रिय दैनिक।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा आमाको साँचो माया गुमाएपछि मात्र महसुस हुने अमूल्य संसार राजन अधिकारीको विचार छापिएको छ। गुरू कृष्णसँग सम्पर्क पद्मप्रसाद शर्माको यो कथा छापिएको छ भने, नेपालको राजनीतिक इतिहासमा सशस्त्र विद्रोह र राजनैतिक आन्दोलनहरू, हिमाल महराको यो विचार छापेको छ आजको गणतन्त्र दैनिकले।
2: यसै गरी आजको राप्ती पोस्ट दैनिकमा गधाको मूर्खता शीर्षकमा बालकथा छापिएको छ। संविधान दिवस 2083 शीर्षकमा सम्पादकीय छाप अघि सर्ने कुरा शीर्षकमा सम्पादकीय छापेको छ आजको राप्ती पोस्ट दैनिकमा।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र विशाल चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
2: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार।

0: निन्यानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन बङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक बङ्गालीबाट किनेर हेर न
1: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: बङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 9848726873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर
8: पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो संविधानले बहुजाति बहुभाषी एवं बहुसंस्कृतिलाई समान संरक्षण प्रदान गरेको बताउँदै राष्ट्रपति पौडेलले यस्तो अवस्थामा नेपाली बीच रहेको आपसी सद्भाव भ्रातृत्व र सहअस्तित्वमा आज आउने काम कोही कसैबाट हुने छैन भन्ने विश्वास समेत व्यक्त गर्नु भएको छ राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्छ रसुवाको बटेकोसीमा आएको विनाशकारी बाढ़ीबाट भएको जनधनको अपूरणीय क्षतिले सिंगो मुलुक गहिरो पीड़ामा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस कठिन घड़ीमा बाढ़ी प्रभावित व्यक्तिहरूको राहत उद्धार र पुनस्थापनाका लागि एकताबद्ध भई अघि बढ़न सबैलाई आह्वान समेत गर्नुभएको छ त्यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादवले संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना दिँदै संविधानको मूल मर्म अनुसार समावेशिता समानता जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व र साझा भविष्यप्रति सबैले प्रतिबद्धता जनाउनुपर्ने बताउनु भएको छ उहाँले नेपालको संविधान नेपाली जनताको दीर्घ संघर्ष विविधता र समावेशिताको ऐतिहासिक उपलब्धि रहेको समेत उल्लेख गर्नुभएको छ पछिल्लो समय संविधानको चौतारो भित्रै रहेर सामाजिक आन्दोलनहरूको सम्बोधन तथा संक्रमणकालीन व्यवस्थाहरूको गठनले संविधानको लचकता समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुनः पुष्टि गरेको उहाँले उल्लेख गर्नुभएको छ नेपालमा संविधान सभाले बनाएको संविधान जारी भएको एक दशक भन्दा बढ़ी समय बितिसक्दा पनि यसको कार्यान्वयनमा प्रश्नहरू उठ्न थालेका छन् संविधानले परिकल्पना गरेको समावेशी सहभागितादेखि संघीयता कार्यान्वयनमा समेत अलमल हुँदा संविधान संशोधनको बहस शुरू भएको छ सहकर्मी यशोदा अधिकारीको यो रिपोर्ट
9: नेपालको संविधानले राज्यका विभिन्न संरचनामा सबै समुदायको समानुपातिक सहभागिता सुनिश्चित गरेको छ तर संविधान कार्यान्वयनको एक दशकभन्दा बढ़ी समय बित्दा पनि महिला दलित आदिवासी जनजाति मधेसी थारू मुस्लिम पिछड़िएको क्षेत्र र सीमान्तकृत समुदायलाई राज्यको मूलधारमा ल्याउने संवैधानिक व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन संविधानमा मौलिक हकका रूपमा महिलाको हकलाई समावेश गरिए तापनि अझै पनि महिलालाई दोस्रो दर्जाको नागरिक छ व्यवहार गरिन्छ राज्यका प्रमुख तहमा महिलाहरूको उपस्थिति संविधानत हुन सकेको छैन अहिले पनि मुलुकको कार्यपालिका

0: महिला अधिकार कर्मी एवं अधिवक्ता सबिन श्रेष्ठ महिलालाई पुरूष सह र नागरिकका रूपमा संविधानले विभेद गरेकाले संशोधन गर्नुपर्ने प्रावधानहरू यसरी प्रस्तुत गर्नुहुन्छ।
1: जुन संविधानको धारा 38(4)ले परिकल्पना गरेको समानुपातिक समावेशी सिद्धान्तको आधारको सहभागिता हुन सकेको छैन। महिलालाई चाहिँ यो सकारात्मक विभेदको आधारमा विशेष अवसरको चाहिँ अधिकार हुनेछ भन्ने कुरा गरेको छ, त्यो अधिकारहरू चाहिँ पाइएको छैन। संविधानले चाहिँ महिला विरूद्धको हिंसालाई पनि यो मौलिक हकभित्र राखेर यस्तो महिला विरूद्धको हिंसा चाहिँ दण्डनीय हुनेछ र कानून अनुसार क्षतिपूर्ति योग्य हुनेछ भने पनि नभइरहेको स्थिति छ। त्यसले गर्दाखेरि महिला र पुरूष समान नागरिक हो भन्ने मान्यता दिने नायिता सम्बन्धी व्यवस्था छ, त्यसमा संशोधन गर्नुपर्ने अवस्थाहरू छ। राजनीतिक सहभागिताको हिसाबले समानुपातिक भन्दा पनि प्रत्यक्षतिर नै यो महिलाको सहभागिता हुने किसिमले चाहिँ संविधानहरू संशोधन गर्न पर्यो।
0: विश्वका कतिपय देशहरूमा संविधान कार्यान्वयनका शताब्दी भन्दा लामा इतिहास छन्। नेपालको छोटो अभ्यासमा शासकीय स्वरूपदेखि संघीयता कार्यान्वयनसम्म पनि अलमल देखिएकाले संशोधन आवश्यक रहेको बताउनुहुन्छ कानून विज्ञ एवं नेपालको संविधानमा मानव अधिकार विषयमा विद्यावारिधि गर्नुभएका डाक्टर प्रेमराज सिलवाल।
2: संघीय गणतान्त्रिक लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउनुपर्छ भन्ने कुरामा चाहिँ तपाईँको एकमतै जस्तो देखिन्छ, तथापि संविधान संशोधन गर्ने रेगुलर कुरा त हो। त्यो त एउटा राष्ट्रिय एकता, राष्ट्रिय सहमति, राष्ट्रिय स्वार्थ र देशको आवश्यकता के छ त्यो हेरेर गर्ने कुरा हो।
0: निर्वाचन प्रणाली समानुपातिक प्रतिनिधित्व, प्रत्यक्ष निर्वाचनमा महिलालाई अवसरदेखि पिछड़िएका समुदायको सहभागिता, राजनीतिक दलभित्र उम्मेद्वार छनौट प्रक्रिया र राज्यका निर्णायक निकायहरूमा पहुँचका विषय समेत संविधान संशोधनसँग जोड़िन आउँछ। हालै सरकारले पनि संविधान संशोधन कार्यदल निर्माण गरी संविधानका 245 धारामा सरकारवालाहरूको सुझाव सहित संशोधन सम्बन्धी प्रस्ताव तयार पारेको जनाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मुख्य उपलब्धिका रूपमा रहेको संविधानले समावेशी सहभागिताको ढोका खोलेको छ, तर सदियौंदेखि पछि पारेका समुदायलाई अझै पनि स्वीकार गर्न अप्ठ्यारो मानिएको अवस्था छ भने मुलुकको शासन प्रणालीसम्ममा समेत अलग अलग बुझाइरहेको देखिन्छ। मुलुकको मूल कानूनका रूपमा रहेको संविधानमा देखिएका कमी कमजोरीलाई संशोधन मार्फत समृद्ध बनाउन राष्ट्रिय एकता आवश्यक छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौं।
3: सरकारले विभिन्न 13 राष्ट्रमा राजदूत नियुक्तिका लागि नाम सिफारिश गरेको छ। मन्त्री परिषदको हिजो सिंहदरबारमा बसेको बैठकले भारत, चीन, अमेरिका लगायतका राष्ट्रमा नेपाली राजदूत नियुक्तिका लागि नाम सिफारिश गर्ने निर्णय गरेको। बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलका अनुसार सरकारले डाक्टर निश्चलनाथ पाण्डेलाई भारत, डाक्टर कल्याणराज शर्मालाई चीन, चिरञ्जन थापालाई अमेरिका तथा गौरव शमशेर जबरालाई बेलायतको राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ। यस्तै सरकारले सरू जोशीलाई जर्मनी, सुरेश कुमार कर्णलाई इजरायल, प्राप्ति शेरसनलाई स्पेन, जिज्ञान कुमार थापालाई जापान, डाक्टर पद्माक्षी राणालाई ओमान, चुडामणी खरेललाई मलेसिया, प्राध्यापक डाक्टर संगम श्रेष्ठलाई कोरिया र डाक्टर मञ्चला झालाई श्रीलंका तथा गिरी बहादुर सुनारलाई साउदी अरेबियाको राजदूत पदमा नियुक्तिका लागि सिफारिश गरेको छ। मन्त्री परिषदबाट सिफारिश भएका नामहरू संसदीय सुनवाई समितिबाट अनुमोदन भएपछि राजदूत पदमा नियुक्ति हुने कानूनी व्यवस्था रहेको छ। त्यस्तै हिजोको मन्त्री परिषद बैठकले नेपाली नागरिकता 5 संशोधन नियमावली 2083 स्वीकृत गर्ने तथा कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्य विभाजन नियमावली 2083 संशोधन गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकमा काठमाडौँका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने, सहसचिव रूद्रसिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय सभाबाट सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव पारित भएको छ। राष्ट्रिय सभाका सदस्य मदन कुमारी शाह गरिमाले पेश गर्नुभएको संकल्प प्रस्ताव सर्वसहमतिले पारित गरिएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट सर्वसम्मतिले पारित सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव प्राथमिकताका साथ कार्यान्वयन गर्न र हरेक दिन महिनामा कार्यान्वयन प्रगति सभामा पठाउन सरकारलाई निर्देश गर्नुभयो। यसअघि सभामा संकल्प प्रस्ताव पेश गर्दै सांसद गरिमाले चिकित्सा विज्ञानको विकाससँगै निसन्तान दम्पतिका लागि सहायक प्रजनन

0: प्रविधि उपयुक्त हुने भए पनि कानूनी रिक्तताका कारण डिम्ब तस्करी बढ़ेको बताउनुभयो। उहाँले पछिल्लो समयमा बाल बालिकाहरूलाई विभिन्न प्रभावमा पारी डिम्ब किनबेचको अपराध बढ़ेकाले डिम्ब तथा सुकृकृत दान संकलन भण्डारण प्रयोग आयात निर्यात गर्न स्पष्ट कानूनी व्यवस्था आवश्यक भएको बताउनुभयो। सभामा दर्ता भएको संकल्प प्रस्तावको पक्षमा सांसदहरू कमला पन्त, डाक्टर प्रेम प्रसाद दंगाल, जक्कु प्रसाद सुवेदी, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, खम्बबहादुर खातीले समर्थन गर्दै किशोरीहरूलाई प्रलोभनमा पारी डिम्ब बेच्ने अपराध बढ़ेको भन्दै यस प्रकारको अपराध रोक्न कड़ा कानून तत्काल आवश्यक भएको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विज्ञहरूको टोलीले आईभीएफ र सरोगेसी सम्बन्धी अवधारणा पत्र तयार पारी परामर्शका लागि कानून मन्त्रालयमा पठाइएको जानकारी दिँदै त्यसको आधारमा यही चालू आर्थिक वर्षभित्रै विधेयक ल्याइने स्पष्ट पार्नुभयो। बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रसुवाको भटेको सिबाड़ीबाट कृषि क्षेत्रमा पुगेको क्षतिको विवरण तीनै तहको सरकारको समन्वयमा संकलन भइरहेको जानकारी दिनुभयो। प्रश्नोत्तरका क्रममा मन्त्री चौधरीले रसुवा बाढ़ी प्रभावित किसानलाई सशर्त अनुदान प्रदेश र स्थानीय तह मार्फत उपलब्ध गराएको जानकारी गराउनुभयो। त्यस्तै बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले चेपाङ समुदाय लक्षित आवासीय विद्यालय निर्माण गर्ने प्रक्रिया अघि बढ़ाएको बताउनुभयो। पाठ्यपुस्तक परिमार्जनका लागि सरकारले देशैभरबाट राय सुझाव संकलन गरिरहेको जानकारी दिँदै उहाँले संघीय सशर्त अनुदान मार्फत प्रदेशमा शिक्षकको पेशागत विकासका तालिम सञ्चालन, बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि प्रत्येक प्रदेशमा पूर्वाधारयुक्त आवासीय विद्यालय निर्माण प्रक्रिया पनि सरकारले अघि बढ़ाएको बैठकलाई जानकारी गराउनुभयो। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपालको संविधानले व्यवस्था गरेका मौलिक हक कार्यान्वयनका लागि बनेको विभिन्न ऐनहरू जारी भई कार्यान्वयन भइरहेको बताउँदै निर्वाचनपछि बनेको नयाँ सरकारले यो वर्षलाई कानून सुधारको वर्ष घोषणा गरेरै बाँकी ऐन निर्माण र संशोधनमा लागि परेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले बाढ़ी पहिरो लगायत विपदका पूर्व सूचना तत्काल जोखिममा रहेका नागरिकको घर दैलोमा पुर्याउनु पर्नेमा जोड़ दिनुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक असोज 5 गते सोमबार दिउँसो सभा 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नयाँ सोचका साथ स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित अन्तर्क्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढ़ी आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गर्नुभयो। उहाँले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अप्नाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिनुभयो। साथै राजनीतिलाई पेशा नबनाई आमदानीको छुट्टै व्यावसायिक आधार खड़ा गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत प्रधानमन्त्री शाहले आग्रह गर्नुभयो। अन्तर्क्रियामा सहभागी जेनजी उमेरका सांसदहरूले प्रधानमन्त्री शाहको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेश नै अवसर सृजना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्तर्क्रियामा सांसदहरू बबलु गुप्ता, खिमा विक, पुष्पा कुमारी चौधरी, श्रद्धा कुंवर छेत्री, स्मृति सेन्सुरी, शिवशंकर यादव, केपी खनाल, मनिष खनाल, पुरूषोत्तम सुप्रभात यादव, सुलभ खरेल र प्रशान्त उप्रेती सहभागी हुनुहुन्थ्यो। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीका कारण माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट सम्पर्कविहीन व्यक्तिहरूको खोजीका क्रममा संयुक्त उद्धार टोलीले हिजो 6 वटा शव बाहिर निकालेको छ। नेपाली सेना तथा आयोजनाका प्रतिनिधिहरूसहितको संयुक्त उद्धार टोलीले अडिट 3 टनेलभित्र शवहरू फेला पारेको हो। टनेलभित्र व्यापक हिलो भरिएको र हिलोमा अन्य शव जस्तै देखिने आकृतिहरू समेत भेटिएकाले सो क्षेत्रमा उद्धार कार्यलाई अझ तीव्र बनाइएको छ। बाढ़ीका कारण बेपत्ता भएका अन्य व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी रहेको छ। गत भदौ 10 भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण नुवाकोटका 4 स्थानीय तहमा बसोबास गर्दै आएका 1955 परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरण अनुसार बाढ़ीबाट विदुर नगरपालिका, बेलकोटगढ़ी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकाका परिवारको आवासमा क्षति पुगेको हो। बाढ़ीले घर बगाउनुका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनेको प्रशासनले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजा विरूद्धको खोप ओरल कोलेरा भ्याक्सिन अभियान तीव्र बनाइएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको बाढ़ी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रमा 59,732 जनाले खोप पाएको उल्लेख गरिएको छ। परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले बाढ़ी प्रभावित क्षेत्रमा नियमित खोप सेवा, रोग निगरानी तथा हैजा नियन्त्रण अभियानलाई सँगसँगै अघि बढ़ाइएको बताउनुभयो। अर्थमन्त्री डाक्टर सोरेन वाग्ले र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच भेटवार्ता भएको छ। भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डाक्टर वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भेटमा नेपाल भारत बीच रहिआएको भरपर्दो सम्बन्धलाई थप उन्नयन र समुन्नतितर्फ अघि बढ़ाउने विविध विषयमा छलफल भएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासका अनुसार भेटमा मन्त्री डाक्टर वाग्ले रसुवामा हालै गएको आकस्मिक बाढ़ीपछिको उद्धार तथा राहत कार्यमा पुर्याएको यो सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। भेटमा नेपाल भारत बीचको दीर्घकालीन मित्रतालाई अझ प्रगाढ़ बनाउने तथा विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबूत बनाउने उपायहरूमाथि उहाँहरूले छलफल गर्नुभएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले लुम्बिनी कुनै देशको सीमाभित्र मात्र सीमित सम्पदा नभई विश्वकै साझा आध्यात्मिक तथा सांस्कृतिक धरोहर भएकाले यसको संरक्षण र विकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनु भएको छ। बुद्धको जन्मस्थल लुम्बिनीमा हिजोदेखि शुरू भएको वृहत्तर लुम्बिनी क्षेत्र सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा मन्त्री पौडेलले वृहत्तर लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा सांसदहरूले जलवायु कूटनीतिमा सरकारको अन्तर्राष्ट्रिय राजनैतिक पहल अझ सशक्त हुनुपर्नेमा जोड़ दिनुभएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले जलवायु परिवर्तन सम्बोधनका नाममा प्राविधिक विकास र व्यवसायमुखी स्वार्थभन्दा माथि उठी प्राथमिकताका साथ जलवायु न्यायलाई अन्तर्राष्ट्रिय राजनैतिक मुद्दाका रूपमा अघि बढ़ाउनु पर्ने बताउनुभयो। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खानी अनुमति प्रक्रियामा भएको ढिलाई, फाइलको वास्तविक संख्या, रोकिएको अवधि र अघि बढ़न नसक्नुको कारण सहितको तथ्याङ्क समितिमा पेश गर्न खानी तथा भूगर्भ विभागलाई निर्देशन दिएको छ। समितिको हिजोको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 माथि सैद्धान्तिक छलफलपछि समितिले अन्वेषणपछि उत्खननमा जान नसकेका, उत्खननको अनुमति लिएर पनि उत्पादन गर्न नसकेका तथा खोजतलाश र उत्खननका लागि आवेदन दिएका फाइलको अवस्थाबारे स्पष्ट विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले अनुमति तथा स्वीकृति प्रक्रियालाई अनलाइन प्रणालीमा आबद्ध गरी सम्बन्धित निकायलाई समयसीमा तोक्ने र तोकिएको समयमा स्वीकृति नभए स्वत स्वीकृत हुने व्यवस्था गर्न सकिने विषयमा छलफल आवश्यक रहेको बताउनुभयो। बागमती प्रदेशमा मन्त्री परिषद विस्तार गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट रमा आले मगर कृषि, पशुपक्षी, वन तथा
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेशालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
6: आया, मम्मी मम्मी दाँत दुख्यो।
7: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
8: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
9: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
7: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
9: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
10: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
11: सम्पर्क फोन नम्बर 0825902022।
12: रोड सुटी पुकार खोइनी जस्ता सुटी गर्ने पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
13: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
14: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
13: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
15: शुद्ध महका लागि कहाँ जाने त?
16: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
15: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
17: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
18: सम्पर्क मोबाइल नम्बर 9858131840 र 9848720440।
17: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
20: भर्ना सम्बन्धी सूचना।
21: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
20: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
22: सम्पर्क फोन नम्बर 0825631133, मोबाइल नम्बर 9847802983 र 9795526286।
23: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
24: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
23: उपलब्ध। शल्यक्रियाहरू
24: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
23: बालबालिकाको न्युरो सर्जरी,
24: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
23: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
24: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
23: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 0825191101 र मोबाइल नम्बर 9709065255।
25: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
26: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
25: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
26: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
25: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
26: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बिपिचोक घोरहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोरहाइदाङ। सम्पर्क मोबाइल 9847823572।
0: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिस बगिरहने कान गनाउने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
15: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001
4: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् ल गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
6: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: नमस्कार. रेडियो कार्यक्रम लागू औषध शिक्षामा म कार्यक्रम प्रस्तुता बसन्त पुन उपस्थित भएको छु. लागू औषध दुर्व्यसन सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले रेडियो मध्यपश्चिम एफएम घोराई दाङबाट उत्पादित लागू औषध शिक्षा कार्यक्रम तपाईहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई र रेडियो हायो एफएम 103.5 MHz लमहीबाट एकैसाथ सुन्दै हुनुहुन्छ. त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुरबाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ. यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioMP.org लगअन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ. त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 MHz डाउनलोड गरी र हाम्रो पात्रमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हायो एफएम लमै, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी एकै पटक संसारभर सुन्न सकिन्छ. हाम्रो समाजमा लागू पदार्थबारे सही समयमा सही जानकारी र नेपालमा भएका लागू पदार्थ सम्बन्धी ऐन कानूनको सशक्त कार्यान्वयन नभएको कारणले धेरै युवा युवतीहरू तथा प्रौढहरू लागू पदार्थको दलदलमा फँसिरहेका छन्। लागू पदार्थ दुर्व्यसनबाट धेरै नेपाली जनताहरूको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वास्थ्य, जीवन, घर परिवार, धन सम्पत्ति, मान सम्मान, इज्जत प्रतिष्ठा तहस नहस भएको र समाजमा नकारात्मक तथा आक्रान्त रूपले यसको समस्या दिनानुदिन बढ़िरहेको छ. आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हायो एफएम 103.5 MHz लमै, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा जानकारी दिनको लागि यससँग सम्बन्धित व्यक्ति विशेषज्ञहरूको विचार, छलफल र समाधानका उपायहरू खोजी गरी प्रस्तुत गर्ने गर्दछौ. श्रोताहरू, आजको कार्यक्रममा हामीले मुख्य विषयवस्तुको रूपमा लिएका छौं लागू औषध नियन्त्रणबारे चासो भन्ने सामग्री, जसलाई तयार पार्नुभएको छ मधुसूदन भट्टराईले र यसलाई प्रकाशनमा ल्याएको छ सुरक्षित जीवन पत्रिकामा, र यसलाई यो पत्रिकालाई प्रकाशन गरेको छ नेपाल सरकार गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखा सिंहदरबार काठमाडौँले. लागू औषध नियन्त्रणबारे चासो. पछिल्लो समय विश्वभर अपत्यारिलो तरिकाले दिन दोगुना रात चौगुना लागू औषधका प्रयोगकर्ता बढ़िरहेका छन्. लागू औषधको लतमा पर्ने अधिकांश 15 वर्षदेखि 30 वर्ष उमेर समूहका युवाहरू पाइन्छन्. त्यो भन्दा माथिल्लो उमेर समूहकाले लागू औषध प्रयोग नै नगर्ने भन्ने होइन, तुलनात्मक रूपमा कम छन्. किशोर किशोरीहरू मुख्य गरी नैराश्यता, पारिवारिक बेमेल, व्यवस्था र साथीभाइको लय तथा सहज रूपमा मनज्ञ आमदानी गर्ने आशामा लागू पदार्थको अवैध उत्पादन, ओसार पसार, बिक्री, वितरणमा संलग्न भएका देखिन्छन्। यो समस्या विकसित, विकासोन्मुख र अविकसित सबै मुलुकहरूमा भए पनि तुलनात्मक रूपमा विकासोन्मुख र अविकसित मुलुकहरूले ठूलो चुनौती खेप्नु परिरहेको छ. दुर्व्यसनले एकातिर राज्यका उत्पादनशील अमूल्य मानव संसाधनको व्यक्तिगत जीवनलाई नै नर्क बनाइरहेको छ भने अर्कोतिर छोटो समयमा लागू औषधको अवैध व्यापारबाट मनज्ञ कमाउने आशा पालेर काम शुरू गर्ने, गर्दै जाँदा त्यस्तो हुन नसकेपछि सामाजिक अपराधमा संलग्न हुने घटना दिन प्रतिदिन बढ़िरहेका छन्। यसलाई रोक्न शरीरको स्नायु प्रणालीमा असर गरेर चेतनामा परिवर्तन ल्याउन सक्ने लागू औषधको खेती, उत्पादन, ओसार पसार, बेचबिखन तथा सेवन कार्यलाई राज्यले गम्भीर रूपमा लिई निरुत्साहन नियन्त्रण गर्न सके मात्रै हामीले सभ्य, स्वस्थ, सुरक्षित समाज निर्माण गर्ने बाटोमा अगाडि बढ़न सकिन्छ। राज्यले लागू औषधको अवैधानिक प्रयोग रोक्ने र सभ्य, स्वस्थ, सुरक्षित समाज निर्माण कार्यलाई अगाडि बढ़ाउने भन्दै 2033 सालमा लागू औषध नियन्त्रण ऐन 2033 ल्याएको थियो. त्यसको 30 वर्षपछि मात्र लागू औषध नियन्त्रण राष्ट्रिय नीति 2063 ल्याइयो. ती मध्ये ती नीति तथा कानूनहरूलाई थप प्रभावकारी रूपमा कार्यान्वयनको लागि 2066 सालमा लागू औषध नियन्त्रण रणनीति 2066 समेत ल्याइएको छ। सरकारले जानी जानी वा नजानेर प्रयोगको लतमा फसिसकेकालाई उपचार तथा पुनस्थापना केन्द्र सञ्चालन गर्न 2075 सालमा निर्देशिका ल्याएको छ भने नियन्त्रण र रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन गर्न स्थानीय तहहरूका लागि मापदण्ड समेत निर्धारण गरिसकेको छ। यसले न्यूनीकरण गर्दै निराकरणसम्म गर्नका लागि कानून प्रशस्त मात्रामा रहेका देखाउँछ, तर नीति र रणनीति लगायतका कानून प्रभावकारी कार्यान्वयन नभएको अहिलेको अवस्थाले देखाउँछ। अब बनेका कानून कार्यान्वयनका लागि तदारूकता देखाउन आवश्यक छ, तर त्यसो हुन नसक्दा दिन प्रतिदिन प्रयोगकर्ता बढ़िरहेका छन्। प्रहरी अधिकारीहरूका अनुसार दिनमा मुलुकभर घट्ने 100 घटनामा कम्तीमा 10 घटना लागू औषध प्रयोगका कारण भएका हुन्छन्। बढ़ीमा त 100मा 40 जति घटना लागू औषध प्रयोगकर्ताका कारणले हुने गरेका अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्। नेपालमा 2076 सालमा गरिएको लागू औषध प्रयोगकर्ता सर्वेक्षणका आधारमा प्रयोगकर्ताहरूको संख्या 1,30,424 रहेको छ। सर्वेक्षणले प्रयोग गर्न 15 वर्षको उमेरबाट शुरू गर्ने गरेको देखाएको छ। यो भनेको शारीरिक, मानसिक र बौद्धिक वृद्धि विकास हुने गरेको उमेर हो। यस्तो बेलामा ठूलो संख्यामा कुलतमा फसेपछि दक्ष जनशक्ति उत्पादन हुन सक्दैन। राज्यले कानून बनाएर मात्रै पुग्दैन, कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, दुर्व्यसन विरूद्ध जनचेतना जगाउने उपयुक्त उपाय के हो र त्यो उपायका प्राथमिकीकरणका आधारमा विकल्प के हुन्छन्, त्यसबारे पनि रणनीति निर्धारण गर्न अगाडि बढ़न आवश्यक हुन्छ। सरकारले लागू औषध प्रयोग न्यूनीकरण गर्न सबैभन्दा बढ़ी रोजगारीको अवसरमा वृद्धि गर्नु उपयुक्त हुन्छ। रोजगारी भएको व्यक्तिलाई समय कटेको पत्तै हुन्न, किनकि ऊ दिनभर काममै व्यस्त हुन्छ। राति दिनभर कामको थकानले आराम गर्नतर्फ लाग्छ। बेरोजगारीले समय कटाउन अनेकौं प्रयोग गर्दा दुर्व्यसनमा पर्नेहरूको संख्या बढ़दै गएको हो। दोस्रो, लागू औषध केही मात्रामा नेपालमा उत्पादन भएपछि धेरै विदेशबाट नेपाल भित्रिन्छ। नेपालमा भित्रिन नदिन सीमा नाकामा कडाई गर्ने हो भने गैर कानूनी तरिकाबाट भित्रिने र युवाहरूले प्रयोग गर्ने सम्भावना कम भएर जान्छ। नाकाबाट कसै गरी भित्रिएको रहेछ भने पनि थोक विक्रेताको भण्डारमा अनुगमन गर्ने कार्यलाई बढ़ावा दिनुपर्छ। गैर कानूनी तरिकाबाट ल्याइएको र अवैधानिक रहेछ भने यस सम्बन्धी कानूनको कड़ा कार्यान्वयन गर्न सक्यो भने विस्तारै कम हुँदै जान्छ। प्रयोगले मानिसलाई सकारात्मक भन्दा नकारात्मक प्रभाव धेरै पार्छ। परिवार समाजबाट टाढा बनाउँछ, परिवारमा मनमुटाव ल्याउँछ, एकल काटे बनाउँछ, आपराधिक मानसिकता बढ़ाउँछ। तसर्थ कसैको लहलहमा लागेर जुनसुकै लागू औषध प्रयोग गर्न हुन्छ भन्ने खालका प्रभावकारी सचेतनामूलक कार्यक्रम बस्ती बस्तीमा गाउँ गाउँमा सञ्चालन गर्न सकिन्छ। सचेतनामूलक कार्यक्रम सञ्चालन फरक फरक माध्यम प्रयोग गरेर सञ्चालन गर्दा फरक फरक व्यक्तिले फरक फरक तरिकाले बुझ्न सक्छन्। प्रयोगको बानी परेर कुलतमा फसिसकेकालाई फेरि पुरानो जीवनमा फर्काउन सरकारले निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिदिनुपर्छ। निको भएपछि मात्रै ऊ समाजसँग घुलमिल हुन अप्ठ्यारो हुने भएकाले समाजमा पुनस्थापनाका लागि विभिन्न कार्यक्रम पनि सरकारले ल्याउनुपर्छ। सरकारी निकायले आफ्ना संयन्त्रलाई क्रियाशील बनाउँदै मुख्य गरी लागू औषधको कारोबार हुने औषधि पसल र रंग रोगन पसलमा अनुगमन कार्यलाई बढ़ोत्तरी गर्नुपर्छ। लागू औषध प्रयोगकर्ता औषधोपचारपछि निको भए भने उनीहरूको जीवनमा सुधार ल्याउन सबैभन्दा ठूलो र अचूक उपाय विभिन्न रोजगारमूलक कार्यक्रम ल्याएर रोजगारीमा वृद्धि गर्नु नै हो। रोजगारीका लागि पहिला सिप विकास तालिमको व्यवस्था गरेर सिप सिकेपछि रोजगारी दिने व्यवस्था सरकारले गरेमा मात्रै पनि धेरै युवा कुलतमा फस्नबाट जोगिन्छन्। युवा अवस्था भनेको केही सिकौं केही गरौं भन्ने कुतकुती लाग्ने अवस्था भएकाले अवसर पाएमा सिप सिक्नतर्फ लाग्छन्। त्यतातर्फ लागे भने कुलतमा फस्ने उनीहरूसँग समय नै हुँदैन। अन्य देशबाट हुने आपूर्तिलाई नियन्त्रण गर्ने र लागू औषध प्रयोगकर्तालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दै केही नयाँ जुन कार्यले यसको उसको जीवनयापनलाई सहज होस् नयाँ कार्य गर्न हौसला प्रदान गर्न सकियो भने परोपकारप्रति उसको नकारात्मकता बढ्दै जान सक्छ। हाम्रै गाउँघरमा पाइने लागू औषधको प्रयोगलाई पनि कसरी न्यून गर्दै नियन्त्रण गर्ने भन्नेमा पनि हामीले ध्यान दिन आवश्यक हुन्छ। गाँजा, भाङ, धतुरो विभिन्न अन्नबाट निर्माण गरिने लोकल रक्सी जाँडको प्रयोगलाई न्यूनीकरण गर्न पनि ध्यान दिनु आवश्यक छ। त्यसको सबैभन्दा ठूलो उपाय जनचेतना नै हो। यी वस्तुको प्रयोगले हुने नकारात्मक असरबारे हामीले सबैलाई प्रस्ट्याउन सक्यौं भने मात्रै पनि आधा जति प्रयोगकर्ता घट्न सक्छन्। प्रयोगकर्ता घट्नु भनेको सामाजिक अपराधका घटनामा कमी आउनु हो। गृह मन्त्रालयले गाँजाको औषधिजन्य वस्तुमा उपयोग गर्न गाँजा तथा गाँजाजन्य पदार्थ नियमनको अवधारणा पत्र तयार पारेर मन्त्री स्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयको सहमति पश्चात सैद्धान्तिक सहमतिका लागि कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाएको छ। सहमति पश्चात तर्जुमा हुने विधेयकमा गाँजाको उत्पादन, संकलन, बिक्री, वितरण र निकासी बारे उल्लेख छ। विधेयक कानून भएर आएपछि लागू औषध नियन्त्रण ऐन 2033 गाँजाको प्रयोगमा पूर्ण रूपमा लगाएको बन्देज खुल्नेछ। गाँजा सेवन अर्थात मनोरञ्जन प्रयोगका लागि नभएर औषधिजन्य प्रयोगका लागि खुल्ला गर्न थालिएकोले कानून बनेपछि प्रयोगकर्ता र आम नागरिकको सोचाइ परिवर्तन गर्न पर्याप्त मात्रामा प्रचार प्रसार हुनु आवश्यक छ। मन्त्रालयले जारी गरेको गृह प्रशासन सुधार कार्ययोजनामा गाँजाको औषधिजन्य उपयोग प्रयोगका लागि कार्यविधि तय गर्ने उल्लेख भए बमोजिम यो क्रियाकलाप थालनी गरिएको हो। काठमाडौँ विश्वविद्यालय र थुप्रै संघ संस्था तथा फर्महरूले गाँजाको औषधिजन्य प्रयोगका लागि खेती गर्न र अनुसन्धान गर्न अनुमति दिन सरकारसँग माग गरिरहेका छन्। कानून नै निर्माण गरेर औषधिजन्य प्रयोगका लागि मात्रै भनेर उत्पादन, बिक्री, वितरणको व्यवस्था मिलाउन सकियो भने यसको प्रयोग औषधिमा मात्रै हुने रहेछ भन्ने आम नागरिकमा सूचना सञ्चार हुन सक्छ। अन्त्यमा मुलुकमा सर्वाङ्गीण विकास, समृद्धि, शान्ति, सुरक्षा र सुशासन कायम गर्न लागू औषध विरूद्ध राष्ट्रिय एकीकृतता आवश्यक छ। यसको कारोबार र दुर्व्यसनले देशको आर्थिक, सामाजिक क्षेत्रमा पुर्याएको र पुर्याउन सक्ने क्षतिलाई समयमै आकलन गरी यस विरूद्ध प्रवर्तनात्मक र उपचारात्मक क्रियाकलापलाई थप प्रभावकारी बनाउन लाग्नु सबैको दायित्व हो भने त्यसतर्फ सबैलाई प्रेरित गर्नु राज्यको कर्तव्य हो। आदरणीय श्रोताहरू, आज हामीले प्रस्तुत गरेको सामग्री हामीले लिएका थियौं सुरक्षित जीवनबाट र यसलाई प्रकाशनमा ल्याएको छ नेपाल सरकार गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखा सिंहदरबार काठमाडौँले र यसको आजको विषयको शीर्षक थियो लागू औषध नियन्त्रणबारे चासो, जसलाई तयार पार्नुभएको थियो मधुसूदन भट्टराईले। यसमा चाहिँ लागू औषध को अवस्थाको बारेमा यो आजको सामग्रीमा हामीले प्रस्तुत गर्यौं। त्यसै गरी लागू औषध सम्बन्धी विभिन्न जानकारी दिने उद्देश्यले यो कार्यक्रम तयार गरिएको छ। यसमा केही सामग्रीहरू हामीले विभिन्न पत्र पत्रिकाहरूबाट, विभिन्न सामग्रीहरूबाट हामीले लिने गरेका छौं। आजको सामग्री पनि हामीले यो लागू औषधको नियन्त्रण सम्बन्धी लागू औषध नियन्त्रण शाखा जुन गृह मन्त्रालय अन्तर्गत रहेको छ यसबाट हामीले लिएको सामग्री आज हामीले प्रस्तुत गर्यौं। त्यसै गरी लागू औषध नियन्त्रण सम्बन्धी भएका विभिन्न कार्यक्रमहरू अन्तर्गत लागू औषध रोकथाम तथा राष्ट्रिय गृह योजना 1979-84 पञ्चवर्षीय योजना रहेको छ, यसमा पनि आजको कार्यक्रममा हामीले प्रस्तुत गर्न गइरहेका छौं। जसमा यसलाई यो योजनालाई स्वीकृत 2078 चैत 22 गते यसलाई स्वीकृत गरिएको छ र यो कार्यक्रम लागू हुनुमा यसको पृष्ठभूमिमा रहेको छ। लागू औषध विश्वमै गम्भीर समस्याको रूपमा देखा पर्दै गएको छ। लागू औषध सेवनका कारण एकातिर व्यक्तिमा गम्भीर स्वास्थ्य समस्याहरू गहिरिँदै गएका छन् भने अर्कोतिर परिवार, समाज र राष्ट्रमै त्यसका नकारात्मक असरहरू देखिन थालेका छन्। लागू औषधको अवैध कारोबारले अपराधको दर बढ़नुका साथै अन्ततगत राष्ट्रिय सुरक्षामै ठूलो चुनौती सिर्जना गर्न सक्छ। लागू औषधको उत्पादन ओसार पसार बिक्री वितरण तथा दुरूपयोगले विश्वव्यापी सामाजिक विकास र स्थिरतामा नकारात्मक प्रभाव पार्दछ। लागू औषधको उचित रोकथाम तथा नियन्त्रण गर्न नसक्दा नेपालमा समेत यसको बहुआयामिक असर देखिन थालेको छ। विश्वव्यापी रूपमै बढ़िरहेको यो समस्या नेपालमा पनि फैलिँदै गएको नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 तथा नेपाल प्रहरीको नियमित प्रतिवेदनले समेत पुष्टि गर्दै गएको छ भनेर यसमा उल्लेख गरिएको छ। यो कार्यक्रम लागू हुँदै गर्दाखेरि यो 2079-84 पञ्चवर्षीय योजना रहेको छ यो कार्यक्रमको, र यसमा विभिन्न निकायहरूसँग समन्वय गरेर अगाडि बढ़ने र यो गुरू योजनालाई कार्यान्वयनमा ल्याउने रणनीति रहेको छ, र यसलाई गुरू योजना कार्यान्वयनको संयन्त्रको बारेमा यहाँ उल्लेख गर्दा गृह मन्त्रालयमा का सचिवको अध्यक्षतामा रहेको कार्यकारी समितिको प्रत्यक्ष निर्देशन लगायत प्रचलित कानून नियमावली निर्देशिका आदिका आधारमा गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखा नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल सरकार प्रदेश र स्थानीय तह निजी क्षेत्र गैर सरकारी संस्था नागरिक समाज संचार जगत समेतको सहभागिता र अगुवाईमा यस गुरू योजना कार्यान्वयन गरिनेछ भनेर उल्लेख गरिएको छ। यसमा विभागीय संरचना तयार भएकोमा जस्तो जिम्मेवार निकाय अपेक्षित जिम्मेवारी र भूमिका रहेको छ, जसमा नेपाल सरकारको भूमिका प्रदेश सरकारको भूमिका स्थानीय तह निजी क्षेत्र नागरिक समाज त्यसै गरी गैर सरकारी क्षेत्र रहेको छ, र यसमा सूचना व्यवस्थापनको सन्दर्भमा गुरू योजनाको बारेमा सम्बन्ध सरकारवाला तथा सर्वसाधारण नागरिकलाई सुसूचित गर्न गुरू योजना कार्यान्वयनमा संलग्न सबै पक्षलाई जिम्मेवार र जवाबदेही बनाउन तथा लागू औषध रोकथाम र नियन्त्रणका कार्यक्रमहरूलाई सबैको जानकारीमा पुर्याउन सूचना सम्प्रेषणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। यस अन्तर्गत सूचना सम्प्रेषण ज्ञान व्यवस्थापन आधारभूत तथ्याङ्क व्यवस्थापन लगायतका कार्यक्रम तर्जुना गरी सञ्चालन गरिनेछ भनेर उल्लेख गरिएको छ। त्यसै गरी लागू औषध नियन्त्रणका लागि अन्य राष्ट्रहरूसँग आवश्यक समन्वय र सूचनाको आदान प्रदान गरिनेछ। प्रभावकारी सूचना व्यवस्थापनका लागि संचार रणनीति तर्जुमा गरिनेछ। त्यसै गरी स्रोत व्यवस्थापनमा यस गुरू योजनाको कार्यान्वयनका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था राष्ट्रिय स्तरमा नेपाल सरकारले गर्नेछ। आवश्यकता अनुसार विकास साझेदारहरूको सहयोग समेत परिचालन गरिनेछ। गुरू योजनामा उल्लेखित कार्यक्रमहरूको कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहहरूले आफ्नो जिम्मेवारी अनुसार वार्षिक बजेटमा आवश्यक व्यवस्था गर्ने छन् भन्ने उल्लेख छ। त्यसै गरी गुरू योजनाको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले वित्तीय स्रोत व्यवस्था हुनेछ भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोताहरू, आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं लागू औषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरू योजना 2079-84 को जो यो के हो, यसमा के छ र यसको स्रोत साधन प्रचार प्रसारको अवस्था के छ भन्ने बारेमा हामीले प्रस्तुत गर्यौं आजको कार्यक्रममा। त्यसै गरी लागू औषध नियन्त्रणको लागि भएका विभिन्न कार्यक्रमहरूको बारेमा आज हामीले लागू औषध नियन्त्रण बारे चासो भन्ने सामग्री प्रस्तुत गर्यौं। यो दुईवटा सामग्री आजको कार्यक्रममा हामीले मुख्य विषयवस्तुको रूपमा लिएका थियौं र यसलाई यो सामग्री हामीले लिएका छौं। सुरक्षित जीवन, नेपाल सरकार, गृह मन्त्रालय, लागू औषध नियन्त्रण शाखा, सिंहदरबार, काठमाडौँबाट हामीले यो सामग्री प्रस्तुत गरेका थियौं। श्रोताहरू, आजको कार्यक्रममा अब हामीले लागू औषध सम्बन्धी जो नियन्त्रण यसलाई कसरी नियमन गर्न सकिन्छ होला, यसलाई लागू औषध नियन्त्रण न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा।
1: नमस्कार, म निर्मला गौतम, म मावि रचनाको शिक्षक। आजभोलि एकदमै दुर्व्यसनमा फँसेका बालबालिकाहरूको लागि केही कुराहरू भन्न चाहन्छु। छ क्लासदेखि बाह्र क्लाससम्म पढ्ने विद्यार्थीहरू, विद्यालयमा पढ्ने विद्यार्थीहरू, ती विद्यार्थीहरू साह्रै नै लागु पदार्थको पीडामा भोगिरहेका छन् र हामीले यो कसरी समाधान गर्ने भन्ने उपाय खोज्नमा अभिभावक, शिक्षक र समाजका व्यक्तिहरू सबैजना लाग्नुपर्छ जस्तो लाग्छ। ती बालबालिकाहरूलाई फसाउने मान्छेहरू आफ्नै नजिकका हुन सक्छन् र सङ्घ संस्थाहरू जुन लागु पदार्थको बारेमा केही गरौं भन्ने हैसियतले अगाडि बढ्नु भएको छ, उहाँहरूले पनि त्यस्ता विभिन्न कार्यक्रमहरू राखेर ती बालबालिकाहरूलाई यो कुलतबाट बच्नका लागि केही उपायहरू सिकाउन सक्नुहुन्छ र एउटा घर परिवारले मेरो बच्चा कहाँ गएछ, के गर्छ, के खान्छ र कुन बाटो हिँडिरहेको छ भन्ने कुराहरू पनि आमा बुवा दाई भाइ इष्टमित्रहरूले पनि थाहा पाउन सक्ने कुरा भएको हुँदा उहाँहरूले पनि चासो राख्नुपर्छ र विद्यालयमा सबैभन्दा बढी समयहरू हामी विद्यालयमा बच्चाहरूले बिताउने गरेका हुन्छन्। क्लासमा बच्चा आउँछ कि आउँदैन, के गरिरहेको छ, कसरी बसिरहेको छ, उसको उठ्ने बस्ने बोलीचाली शिष्टतादेखि पनि हामी यो कतै लागु पदार्थमा फँसेको छ कि भन्ने कुराहरू थाहा पाउन सक्छौँ भने त्यो कसरी ती उपायहरूलाई हामीले अगाडि बढाएर त्यो दुर्व्यसनबाट मुक्त पार्न सक्छौँ भन्ने कुराहरूमा एउटा विद्यालयमा पठन पाठनमा त्यो शिक्षा पनि लागु भइदिए अझ राम्रो हुन्थ्यो, किनभने विज्ञान म्याथहरू जस्ता विषयहरू ट्युसन पढाइन्छ, क्लास लिइन्छ, स्कुल जान्छ भने यो लागु पदार्थ जुन उसको शारीरिक मानसिक सबै बर्बाद पारेको छ त्यसको लागि केही पनि माथिबाट एउटा शिक्षामा आएर एउटा किताबमा आउने प्रयास गरेको छ तर सबै कुराहरू राखेको छैन। यसमा हामीले विषयगत नभए पनि हप्तामा 15 दिनमा एउटा क्लासहरू दिइरहँदाखेरि उनीहरूलाई पनि त्यो अझ ती कुरामा जागरूक हुन सक्छन् जस्तो लाग्छ र सबैभन्दा बढी हामीले तिनीहरूलाई कुलतबाट बचाउनका लागि आमा बुवा अभिभावक र स्कुल नै रहन्छ जस्तो लाग्छ। यस्ता कार्यक्रमहरू धेरै आउन्, धेरै प्रयास, धेरै विद्यार्थीहरूलाई इन्भल्भ गराइयोस् र ती बच्चाहरूले कतिसम्म त्यो कामबाट वञ्चित भए त भन्ने कुराहरू पनि हामीले थाहा पाउन सकौँ र ती बच्चाहरूलाई हामीले ती बच्चाहरूको पनि उनीहरूको लाइफलाई पनि बचाउने कोसिस गरौं भन्न चाहन्छु।
2: नमस्ते, म प्रदीप नेपाने महेन्द्र बमुख क्याम्पस दाङमा वनस्पति विज्ञान पढाइरहेको छु। लागु पदार्थ दुर्व्यसनले एउटा चाहिँ समाजमा ठुलो नराम्रो जरा गाडी राखेको छ। यसले गर्दाखेरि कलिला बाल बालिका तथा युवाहरू चाहिँ नराम्रो कुलतमा फँसेर समाज र राष्ट्रका लागि नराम्रो असर पाइरहेको छ। सबभन्दा अब यसबाट बच्नको लागि त आफू नै चेतनशील बन्नुपर्ने हुन्छ। सर्वप्रथम हामी चाहिँ यस्तो कुलतमा फस्नु हुँदैन, जसले गर्दा यो चाहिँ एउटा पारिवारिक सामाजिक असर यसले चाहिँ ल्याइराखेको छ। योबाट बच्नको लागि आफै सतर्क रहने कुरा सँगसँगै अन्य कुराहरू पनि छ, जस्तो कि अब राष्ट्रले पनि यसबाट जनचेतनाहरू कार्यक्रमहरू ल्याउनु पर्यो, रेडियो टेलिभिजन मार्फत जसै गरेर यो संचार को माध्यमबाट सचेतना कार्यक्रमहरू अगाडि सार्नु पर्यो। त्यसै गरेर अन्य जस्तो कि अब यस्तो लागु पदार्थहरूलाई चाहिँ प्रतिबन्ध ल्याउनु पर्यो, अलिक कानुन कडा ल्याउनु पर्यो। यसमा कुलतमा जो फस्छ अथवा जसले चाहिँ जसको कारणले गर्दाखेरि यो भइराखेको छ तिनीहरूलाई पनि बीचका मानिसहरूलाई पनि तिनले बिचौलियाहरूलाई पनि पक्राउ गरेर तिनलाई अथवा कारवाहीको दायरामा ल्याएर पनि अलिकति कन्ट्रोल गर्न सकिन्छ होला भन्ने मलाई लाग्छ।
0: धन्यवाद। तपाईहरूका पनि लागु विषय सम्बन्धी कुनै जिज्ञासा, समस्या, विचारहरू छन् भने जुनसुकै समयमा 9847831849 डायल गरी रेकर्ड गराउन सक्नुहुन्छ। प्रसारण योग्य भएमा हामीहरू प्रसारण गर्दछौ। श्रोताहरू, आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि बिदा हुनुपर्छ। कार्यक्रम लागु विषय शिक्षा तपाईहरूलाई कस्तो लाग्यो? जस्ताको तस्तै हामीलाई सल्लाह, सुझाव, जिज्ञासाका लागि इमेल एड्रेस drugeducationfm@gmail.com मा पठाउनका लागि हार्दिक अनुरोध गर्दछौ। त्यसै गरी मोबाइल नम्बर 9847831849 वा 9809960077 र रेडियो मध्यपश्चिमको फोन नम्बर 082560854 सम्पर्क राख्नुहोला। पत्रचारको लागि रेडियो मध्यपश्चिम एफएम घोराईदाङ तथा तपाईहरूले सुन्दै गर्नुभएको एफएम रेडियोको ठेगानामा पठाउन सक्नुहुन्छ। श्रोताहरू, आजको कार्यक्रमबाट जाँदा जाँदै यदि तपाईहरूको आफ्नो मान्छे दुब्लाउँदै जाने, साँझ ढिलोसम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने, बिना कारण लामो समयसम्म घर बाहिर बस्ने, परिवारबाट टाढिने, पढ़ाईमा कमजोर हुँदै जाने अवस्था छ भने लागु औषधको समस्या हुन सक्छ। समयमा नै थाहा पाउनका लागि पिसाब जाँच गरेर गाँजा, हेरोइन, ब्राउन सुगर, ट्याब्लेट, इन्जेक्सन आदि प्रयोग गरेको 5 मिनटमै पत्ता लगाउने सजिलो उपाय आएको छ। यसका लागि तपाईहरूले सुन्दै गर्नुभएको रेडियोको कार्यालयमा सम्पर्क राख्नुहोला। एतिन्जेल लागु औषध शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन विभिन्न रेडियोको प्रविधिमा रही सहयोग गर्नुहुने प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता वसन्त पुन एक साताको लागि विदा हुन्छु। रेडियो कार्यक्रम सुन्दै गर्नुहोला। शुभ साता, नमस्कार।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: एक्सचेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट अन द स्पट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघ को प्रांगणमा, डीके पेट्रोल पंप को ठीक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333133 र 98686-2444।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: मध्य पश्चिम ट्याङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। आज संविधान दिवस मनाइँदैछ। 2072 असोज 3 गते संविधान सभाबाट संघीयता सहितको नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने गरिन्छ। दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ। विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी हुने गर्दछन्। प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनैतिक दलहरू, विभिन्न संघ संस्था र नागरिक स्तरमा पनि छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको विषम परिस्थितिका निकास संविधानको पूर्ण कार्यान्वयन लोकतान्त्रिक विधि, संवाद र सहकार्यबाट खोजिनुपर्ने बताउनु भएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको व्यावहारिक कार्यान्वयन र संवैधानिक व्यवस्थाको प्रभावकारी सञ्चालन आजको आवश्यकता रहेको बताउनु भएको हो। उहाँले लुम्बिनी प्रदेश सरकार संविधान प्रदत्त अधिकारको कार्यान्वयन, संहिताको सुदृढीकरण र नागरिक केन्द्रित सेवाका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान सभाबाट निर्माण भए 2072 साल असोज 3 गते जारी भएको नेपालको संविधान नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानको महत्वपूर्ण उपलब्धि भएको मुख्यमन्त्री आचार्यले उल्लेख गर्नुभएको छ। संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नागरिकका मौलिक हक, सामाजिक न्याय, समानता, समावेशिता, कानूनी शासन र लोकतान्त्रिक मूल्य मान्यतालाई सुनिश्चित गरेको उहाँको भनाइरहेको छ। संविधान दिवसका अवसरमा मुख्यमन्त्री आचार्यले लोकतान्त्रिक तथा सामाजिक परिवर्तनका आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा अपाङ्गता भएका नागरिक, शहीद परिवार र बेपत्ता नागरिकका परिवारजनप्रति सम्मान प्रकट गर्नुभएको छ। विपद होस् या सामान्य अवस्था, परिवार योजना सबैको आवश्यकता भन्ने मूल नाराका साथ 13 राष्ट्रिय परिवार योजना दिवस तथा 67 परिवार नियोजन दिवस हिजो खराईमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ। परिवार नियोजन संघदाङको आयोजना तथा खराई उपमहानगरपालिका, स्वास्थ्य महाशाखा र स्वास्थ्य कार्यालय दाङको समन्वयमा सरकारवालाहरूबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। परिवार नियोजन संघ दाङका कार्यक्रम संयोजक वसन्त खनालले प्रस्तुतिकरण गर्नुभएको कार्यक्रममा वक्ताहरूले व्यवस्थित परिवार योजनाले मात्रै घर परिवारदेखि सिंगो समाजको निर्माणमा टेवा पुग्ने भन्दै सबै पक्ष आफ्नो ठाउँबाट जिम्मेवार बन्नुपर्ने बताउनु भएको थियो। यसै विषयमा रहेर हामीले महिलाहरूको प्रजनन, स्वास्थ्य, मातृ तथा शिशु स्याहार कार्यक्रम तथा किशोरी शिक्षाका बारेमा लामो समयदेखि काम गर्दै आएको परिवार नियोजन संघले अहिले के कस्ता काम गरिरहेको छ र आम नागरिकको स्वास्थ्य अवस्था के छ भनेर कार्यक्रम संयोजक वसन्त खनाललाई सोधेका छौं।
1: नेपाल परिवार नियोजन संघ लगभग नेपालमा परिवार नियोजन सेवाको सुरुवात गर्ने सुरुवाती संस्था 2016 सालमा स्थापना भएको कुरा त समयमा विदित नै छ। र परिवार नियोजन संघले सुरुको चरणमा तत्कालीन अवस्थामा बढ्दो जनसंख्यालाई नियन्त्रणका लागि कार्यक्रम बनाउनुपर्छ भनेर तत्कालीन अवस्थामा द्वारिका देवी ठोकरानीको लिडरसिपमा नेपाल परिवार नियोजन संघ स्थापना भयो र तत्कालीन अवस्थामा जनसंख्या नियन्त्रणको कामहरूमा विशेष रूपले काम गर्दै गयो। तर समय परिवर्तनशील छ र मानवीय आवश्यकताहरू बढ्दै जाने क्रम रहन्छ र बिस्तारै परिवार नियोजन संघले आफ्नो कार्यक्षेत्रलाई पनि समयानुकूल परिवर्तन गर्दै गइरहेको छ र सोही अनुरूप सुरुमा परिवार नियोजनको सेवा मात्र दिने संस्था अहिले प्रजनन स्वास्थ्यका विविध क्षेत्रहरूमा काम गर्दै आइरहेको छ र जसलाई परिवार नियोजन सेवा, तपाईँको सुरक्षित गर्भपतन सेवा, प्रौढ उमेरको महिलाहरूको प्रजनन स्वास्थ्यको कुरा, किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र विरति यौनिक शिक्षाको कुरा, त्यसपछि गर्भवती जाँचको कुरा, होइन गर्भवती तथा गर्भावस्थादेखि बच्चा जन्मेसम्मको सुरक्षित मातृत्वको भन्नुभएको छ, जसले सुरक्षित मातृत्वको

0: गर्नका लागि यसले स्त्री रोग विशेषज्ञसँग सम्बन्धित सेवाहरूलाई पहिलो प्राथमिकता राखेर आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ, जसले गर्दाखेरि असुरक्षित गर्भपतनले गर्दाखेरि जुन मातृ मृत्यु दर बढिरहेको छ त्यसलाई कम गर्नका लागि सुरक्षित गर्भपतन सेवाहरू भयो। त्यसपछि यो बाल बच्चाको स्याहार सुसारका लागि बच्चाहरूलाई खोप सेवा उनीहरूलाई परामर्श सेवाहरू दिने गरिरहेको छ भने अर्को प्रौढ उमेरका महिलाहरूलाई लक्षित गरेर जस्तो पाठीघर खसीका महिलाहरू पाठीघरमुखको क्यान्सर हुनसक्ने त्यो जोखिमलाई न्यूनीकरण गर्नको लागि स्क्रिनिङ सेवाहरू लगायतका एउटा प्याकेज होल प्याकेज एउटा परिवारलाई अथवा एउटी महिलालाई प्रजनन स्वास्थ्यको दृष्टिकोणले हुनसक्ने विभिन्न किसिमका स्वास्थ्य समस्याहरूलाई लक्षित गरेर एउटा होल प्याकेजमा चाहिँ अहिले सेवा प्रदान गर्दै आएको छ। र यसरी हामीले गर्भस्थ के पनि भन्न सक्छौँ भने हिजोको एउटा सानो रूपमा सेवा प्रदान गरिरहेको परिवार नियोजन संघ अहिले आएर एउटो महिलाको होल प्याकेजमा अथवा एउटी महिलालाई स्वस्थ राख्नलाई अथवा एउटा पुरुषलाई प्रजनन स्वास्थ्यको दृष्टिकोणले राख्नुपर्ने स्वस्थतालाई होल प्याकेज रूपमा सेवा प्रदान गर्ने संस्थाको रूपमा चाहिँ परिचित छ। र परिवार नियोजन संघले दुईटा वेबाट अथवा दुईटा बाटोबाट काम गर्छ, एउटा हामी समुदायमा चेतनामूलक अथवा सचेतनामूलक क्रियाकलापहरू सञ्चालन गर्छौँ, उनीहरूलाई सेवा आवश्यकता गराउँछौँ, सेवा आवश्यकता पश्चात चाहिँ उनीहरूलाई सेवा आफ्नै ठाउँमा पनि दिन्छौँ। यदि हामीसँग नहुने सेवाका लागि अन्यत्र रेफरल सेवा दिएर चाहिँ सेवा प्रदान गर्ने गर्छौँ। र नेपाल सरकारले दिएको जुन नीति नियम र नेपालको उसमा छ सरकारी निकायले प्रदान गर्ने सेवाहरूमा एउटा सहयोगी भूमिका चाहिँ हामीले निर्वाह गर्दै आएका छौँ।
1: यतिका कामहरू गर्दै गर्दाखेरि आम मानिसहरूमा र महिला स्वास्थ्यका प्रजननका हकमा चाहिँ कुरा गर्दाखेरि आम मानिसमा यो सम्बन्धित चेतनाको स्तर चाहिँ कति माथि उठेको छ, त्यो विकास कतिको भएको पाउनु भएको?
0: अझै पनि धेरै जसो समुदायका व्यक्तिहरूमा यौन तथा प्रजनन स्वास्थ्यका कुराहरू गर्दा लाज र संकोच र हीनता बोध गर्ने चलनले गर्दाखेरि अझै पनि धेरै महिलाहरू हामीसँग स्वास्थ्य सेवा लिन आउने अथवा सरकारी स्वास्थ्य संस्थाहरूमा जाने अथवा प्राइभेट सेक्टरमा आफ्नो स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने परिपाटी पहिलेको तुलनामा बढेको छ। तर अझै पनि सबै ठाउँ यो सेवा चाहिँ अथवा उनीहरूले त्यो जानकारी पाएर पनि त्यो चाहिँ उपभोग गर्नका लागि उनीहरू चाहिँ जागरूक भएको हामी पाउँदैनौँ। त्यसका लागि सबै तह जस्तो स्थानीय तह होस्, प्रदेश सरकार होस् अथवा संघीय सरकार होस्, सबैले एक कुरा उनीहरूलाई चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ र सेवाको पहुँचका लागि आवश्यक नीति निर्देश र सोही अनुसारका कार्यक्रम बनाएर गइयो भने मात्रै अगाडि बढ्न सकिन्छ, नत्र अन्यथा पनि अझ यसलाई लाज र संकोच उद्देश्यमा राखिएको छ।
1: त्यो लाज र संकोच अहिलेसम्म पनि हट्न नसक्नुका पछाडि चाहिँ कुन कुन फ्याक्टरले काम गरेको देख्नुहुन्छ? किन स्वतस्फूर्त रूपमा यो मेरो चाहिँ महत्वपूर्ण काम हो, जिम्मेवारी हो भनेर मानिस सहजै चाहिँ आउन सकिराखेका छैन, त्यसलाई अवलम्बन गर्न सकेका छैन?
0: अब यसलाई कसरी पनि हेर्न सकिन्छ भने हाम्रा कति पुरातनवादी धार्मिक सांस्कृतिक चालचलनका परिधिका कारणले पनि हुन सक्छ। र अर्को कुरा के हुन्छ भने यस्ता शिक्षाहरू विद्यालय स्तरबाटै किशोर किशोरीहरूलाई नै दिँदै गयो भने भोलिबेलाई परिपक्व समाज निर्माण गर्न सकिन्छ। तर एकैपटक सिकाउँदाखेरि उहाँहरू कन्भिन्स हुनलाई टाइम लागेको कारणले गर्दाखेरि पनि यो चेतना स्तर चाहिँ अझै जुन रूपमा हुनुपर्ने थियो त्यो रूपमा नपाएको, त्यो भन्नाले अहिले हाम्रो फोकस कहाँ पनि हुनुपर्छ भने यदि भोलिको स्वस्थ समाज निर्माण गर्ने भने अहिलेकै किशोर किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य र वृहत यौनिकता शिक्षाको बारेमा उनीहरूलाई समयमा जागरूक गराइयो भने जस्तो परिवार नियोजनको कुरा, सुरक्षित मातृत्वको कुरा, अब तपाईँको यौनजन्य संक्रमणको कुरा, लैङ्गिक हिंसाका कुराहरू यी बारेमा र किशोर किशोरीमा आउने शारीरिक परिवर्तन, मानसिक परिवर्तनका कुराहरू यी सबैको महत्व अहिलेका किशोर किशोरीहरूलाई दिन सकियो भने र उनीहरूलाई एक हिसाबले पहिचान भन्नुहुन्छ यो वृहत यौनिकता शिक्षा भन्ने एउटा कन्सेप्ट छ जुन बृहत्तर छ, त्यो कन्सेप्टमा उनीहरूलाई एजुकेसन दिन सक्यो भने उनीहरू चाहिँ के हुन्छ भने भोलि भविष्यको लागि अहिले नै प्रिपेयर हुन्छन् अथवा अहिले नै तयारी अवस्थामा रहन्छन्। भोलि मैले यो गर्ने हो, म यो हुनसक्छ, मलाई यो स्वास्थ्य समस्या हुनसक्छ, मैले यो उपचार गर्नुपर्छ भन्ने कुरामा जानकार हुन्छन्। त्यसले गर्दाखेरि हामीले अहिले किशोर किशोरी फोकस केन्द्रित कार्यक्रमहरू गर्यो भने भोलि स्वस्थ समाज निर्माण गर्न सक्छौँ र समुदाय स्तरमा अझै पनि मान्छेहरूलाई एउटा सेवाको पहुँच, अर्को सूचनाको पहुँच सँगसँगै लिएर जान सक्यो भने पक्कै पनि यो चाहिँ सफल हुन्छ भन्ने मलाई लाग्छ।
2: अब बाँकी समाचार। साल ट्रेनिङ कर्पोरेशनले उपत्यका सहितका देशभर 45 स्थानबाट सुफत मूल्य पसल सञ्चालन शुरू गरेको छ। कर्पोरेशनले असोज 1 गतेदेखि उपत्यकामा 15 स्थान र 3 मोबाइल भ्यान सहित गरी 18 सहुलियत मूल्य पसल शुरू गरेको जनाएको छ। कर्पोरेशनले सञ्चालन गर्ने सहुलियत मूल्य पसलका लागि सरकारबाट 1 करोड़ रूपियाँ शोध भर्ना हुने गर्छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गएको साउनको अन्तिम सातादेखि देशभरमा सुफत मूल्य पसल सञ्चालनमा ल्याएको

कम्पनीको सातौं वार्षिक उत्सवको अवसर पारेर कम्पनीले 44 जिल्लाका 193 स्थानमा रहेको बिक्री केन्द्र मार्फत प्रति केजी र लिटरमा 5 रूपियाँ छूट सहित सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो। कम्पनीले चामल, दाल, तेल, चिनी र नुन सँगै चिनो, कागुनो, फापर र सिमी लगायत स्थानीय खाद्य वस्तु पनि बिक्री गर्दै आएको छ। कम्पनीले सुपथ मूल्य पसल मार्फत उपभोक्तालाई राहत दिनुका साथै दैनिक उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिमा सहयोग पुग्ने जनाएको छ। र गैराती, लुम्बिनी, मध्य प्रदेशका साथै गण्डकी, बागमती र कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ। अहिले पनि कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज लुम्बिनी, कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका तराई भागका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। हवस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-5634-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
6: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू,
6: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
7: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
6: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
7: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
6: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
9: समय बिहान 9 बजेदेखि।
7: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9898।

वायनेट को buy one gift one free offer मा 3 महीना को 125 Mbps इंटरनेट रु 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि 1 महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड

0: भीएफएक्स सिनेमाज घोराइदह सौडीकोला दाङमा यही असोज दुई गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र झिङ्गे दाउ दुई
1: दिन त हिँडिसक्यो नि हौ साइला,
2: के हो कि तेरो पारा?
0: साथै नेपाली कथानाक चलचित्र कार्की साइला हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
4: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्ठाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001। अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
9: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
8: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिनद्वारा आरसीटी गर्ने,
8: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
8: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
9: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: गाउँदै मेरो एभरेस्ट स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा यही असोज 2 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानायक चलचित्र झिङ्गे दाउ 2।
1: यसका दाजुभाइ के विधि बैरी बका होला, एक अर्कालाई त सत्पुरै सम्झिन्छन्।
2: तिम्रा दाई बाउजूले आमा गाउँ लगेछन् भने चाहिँ राम्रो हुँदैन त्यहाँ।

0: साथै नेपाली कथानाक चलचित्र कार्की साइला पनि भव्य प्रदर्शन भइरहेको छ।
1: दुई दिन त हिँडिसक्यो नि हौ साइला,
2: के हो के त्यो रूपा?
0: हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63375।
4: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।

0: रेड चकत्र नो इट लाइक फ्रो राशिता पाउ फ्रॉम टू एंड फ्रॉम सच यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: तपाईहरुको घर घरमा रेडियो मध्ये पश्चिम
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
2: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
1: सम्पर्क फोन 082-5590079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
4: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: ब्लड प्रेसर हाई लो भएका
4: कोलेस्ट्रोल बढी भएको
5: मुटुको गति एकनास नभएको
4: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
5: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको
4: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
5: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार
7: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5590410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
8: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
9: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
8: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
6: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार
10: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 082-5260-23 98478-18617 र 98478-35-643
12: मध्य पश्चिम ट्राङ्क यति बेला बिहानको 9 बजेको छ

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। दाङको बंगलासुली गाउँपालिकामा स्थानीय स्तरमा डेंगी रोगको रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण तथा खोज र नष्ट अभियान कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा फेरमेड संस्था अन्तर्गत प्रेरणा परियोजनाको समन्वयमा गाउँपालिकाको सभाहालमा उक्त कार्यक्रम सम्पन्न भएको हो। बंगलासुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन मगरले बंगलासुली अस्पतालमा डेंगी रोग सम्बन्धी शंकास्पद बिरामीलाई निशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको बताउनु भएको छ। डेंगी रोग आगामी मंगसिर महिनासम्म देखिने भएको हुँदा डेंगी रोग सार्ने लामखुट्टेको वासस्थान खोज र नष्ट गर भन्ने अभियान सबैजनाले सक्रिय सहभागिता जनाउन समेत सम्बन्धित पक्षलाई अध्यक्ष पुनले अनुरोध गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ने बहादुर केसीले डेंगी रोगको खास कुनै पनि उपचार नभएको उल्लेख गर्दै लक्षणको आधारमा उपचार गरिने भएकाले सचेत रहन आग्रह गर्नुभयो। अध्यक्ष तुलसीराम पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य संस्था कमेरचौर बजार व्यवस्थापन समिति इलाका प्रहरी कार्यालय विद्यालयका अध्यक्ष र प्रतिनिधि स्वास्थ्य स्वयंसेविका पालिकाका कर्मचारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन फेरमेड संस्था बंगलासुलीका समन्वयकर्ता दिलबहादुर डाँगीले गर्नुभएको थियो। कार्यक्रम सकिए लगतै पालिकाको कार्यालयदेखि कमेरचौर बजारसम्म डेंगी रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गर र नष्ट गर अभियान सञ्चालन गरिएको थियो। आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन घोषणा भएको थियो। संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ। 2072 साल असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। त्यही दिनको सम्झनामा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। 2007 सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन 2062-63 को जनआन्दोलन उत्पीड़न उपेक्षित वर्ग जाति क्षेत्र लिंग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलो पटक संविधान सभाबाट गणतन्त्र संघीयता धर्मनिरपेक्षता समावेशी र समानुपातिक प्रणाली सहितको संविधान जारी भएको थियो। यसै अवसरमा संविधान दिवसको अवसरमा दाङ सदरमुकाम घोराहीमा आज रक्तदान गरिएको छ। अस्पतालमा रगतको अभाव कम गर्न जिल्ला प्रशासन कार्यालय दाङको संयोजनमा संविधान दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। रक्तदान कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका राष्ट्र सेवक कर्मचारीहरूले रक्तदान गरेका छन्। बिहान 8 बजेदेखि शुरू भएको रक्तदान कार्यक्रममा 11 बजेसम्म सञ्चालन हुने भएको छ। माथिल्लो त्रिशुली एकको सुरुङभित्र थप 5 शव भेटिएका छन्। यो सँगै एउटै सुरुङमा भेटिएको शवको संख्या 18 पुगेको छ। यसअघि त्रिशुली एकको अडिट 3 टनेलभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालेको भित्री भागमा अल्झिएको अवस्थामा 6 शव भेटिएका थिए। त्यसपछि निरन्तर खोजीकै क्रममा 7 र बेलुका 5 गरी भेटिएका शवको संख्या गरी 18 पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। आयोजनाको 9.8 किलोमिटर लामो सुरुङ मध्ये मैलुङबाट झण्डै 5.5 किलोमिटर उत्तरतर्फ दलदुङ खोला अडिट 3 को झण्डै 100 भित्र सुरुङमा शव फेला परेको हो। भदौ 10 बाढ़ी आउँदा आयोजनाको सुरुङभित्र कामका लागि कतिजना मजदूर प्रवेश गरेका थिए भन्ने यकिन विवरण छैन। फेला परेका शवको पहिचान तथा शनाखत गर्ने काम पनि बाँकी नै रहेको प्रहरीले जनाएको छ। र चालू आर्थिक वर्ष 2083-84 को पहिलो महिना अर्थात साउन महिनामा महँगी अत्याधिक बढ़ेको छ। नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार साउन महिनामा महँगी दर
5.96% पुगेको छ, जुन पछिल्लो डेढ़ वर्ष यताकै उच्च हो। यसअघि 2081 मंगिरमा महँगी दर 6.05% रहेको थियो। अघिल्लो वर्ष साउन महिनामा यस्तो दर 1.68% मात्र थियो। प्रतिवेदन अनुसार साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी 6.77% रहेको छ भने गैर खाद्य तथा सेवा समूहको महँगी 5.52% रहेको छ। अघिल्लो वर्षको साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी दर बुझाउने मुद्रास्फीति 2.28% ऋणात्मक रहेको थियो भने गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 3.95% रहेको थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको उपभोक्ता मूल्य सूचाङ्क 15.62%, फलफूलको 15.39%, माछा तथा मासुको 8.65%, तरकारीको 6.90% र मरमसलाको 4.80% बढ़ेको छ। हवस्त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा

0: 98-578-32-819
1: र 98-578-32-223।
2: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
3: नमस्ते नमस्ते,
4: कता हिँड्नु नि बाबु, बजारतिर नि
5: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
6: साइकल चढेर
7: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
2: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
7: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
4: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: सम्पर्क मोबाइल 98-477-9770
0: र 98-578-3689।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
9: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
10: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
9: हुलासले बनाउँदैछ परिवार एक साथ।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
14: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
15: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
14: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
15: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
14: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
15: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
14: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 98-686-61-694।
12: भर्ना सम्बन्धी सूचना,
16: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ,
15: सम्पर्क फोन नम्बर 082-583-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
17: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।

0: ए गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
0: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578445226।
4: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
1: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
4: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
1: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
4: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
1: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
1: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
4: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
1: सम्पर्क नम्बर 082-560-023।
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: चेन्ज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। असोज 4 गतेदेखि असोज 9 गतेसम्म
2: ग्रेन एस चेन्ज मेला हुने स्थान डाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एस चेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-6375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

रेट छ कत्र नो इट लाइक प्रो राशि थाहा पाऊ फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: गंगा उदी मेरो एभरेस्ट
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
6: मध्य पश्चिम FM 91.4 MHz।

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिमको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
7: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
10: फोन नम्बर 0825 63 479
9: मोबाइल नम्बर 98494 67 487।

1 free offer ma 3 महिना को 125 mbps internet र 2700 मा खरीद गर्दा सोही internet package नया जडान को लागि gift गर्ने मौका सफल referral मा आफ्नो लागि 1 महिना free internet Vianet अब सबै connected.

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहे नाइस अडगुरी
2: मध्य पश्चिम चान च्याक यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 15 भूउपयोग क्षेत्र निर्धारण तथा अव्यवस्थित भूमिहीन र सुकुम्बासी सम्बन्धी विषयमा छलफल गरिएको छ। वडा कार्यालयमा वडा अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा बसेको बैठकले वडाभित्रको भू उपयोग क्षेत्रलाई व्यवस्थित गर्ने विषयमा छलफल गर्दै विभिन्न निर्णय गरेको हो। बैठकमा वडाका मुख्य सड़कको दायाँ बायाँ 50-50 मिटर क्षेत्रभित्र पर्ने जग्गालाई आवासीय क्षेत्रमा समावेश गर्ने र त्यसबाहेकका जग्गालाई कृषि क्षेत्रमा समावेश गर्ने गरी प्रस्ताव तयार पार्ने विषयमा छलफल भएको थियो। त्यस्तै पौरा कोठरी सड़क, हेमन्तपुर परुवा कोठरी डुरुवा सड़क, बिजोरी डुरुवा सड़क, बिजोरी मलबार सड़क तथा कोठरी धमकापुर सड़क लगायतका सड़कको हकमा दायाँ बायाँ 30-30 मिटर क्षेत्रलाई आवासीय क्षेत्रमा राखी बाँकी जग्गालाई कृषि क्षेत्रमा समावेश गर्ने विषयमा छलफल गरिएको छ। बैठकले अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी सम्बन्धी पेश भएका फारममा टोल विकास संस्थाको नाम छुटेको भए आवश्यक विवरण सच्याउन तथा जग्गा सम्बन्धी कागजात अपुग भएका सेवाग्राहीलाई आवश्यक कागजात पूरा गर्न सम्बन्धित टोल विकास संस्था मार्फत जानकारी गराउने निर्णय समेत गरेको छ। बैठकले भू उपयोग सम्बन्धी विषयलाई थप व्यवस्थित गर्दै आवश्यक प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। नेवार समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको भैरव नाच दाङ लगायत लुम्बिनी प्रदेशका विभिन्न ठाउँहरूमा भइरहेको छ। श्रीकृष्ण जन्माष्टमीको दिनदेखि शुरू हुनुपर्ने भैरव नाच यस वर्ष रसुवामा आएको बाढ़ीको घटनापछि शोकका कारण रोकिएको थियो। त्यस्तै अर्घाखाँचीको भूमिका स्थान नगरपालिका आठ हटियामा भैरव नाच संरक्षण समितिको आयोजनामा नाच शुरू गरिएको छ। स्थानीयवासी संस्कृति संरक्षण कर्मी र गुठियारको सहभागितामा धार्मिक तथा सांस्कृतिक विधि अनुसार नाच शुरू गरिएको समितिले जनाएको छ। देउसी भैलोको मादल बज्नु अघि भैरव नाच विसर्जन गर्नुपर्ने स्थानीय मान्यता रहेको संस्कृति अभियन्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँले तान्त्रिक विधिबाट शुरू हुने यो नाच राति सूर्यास्तपछि शुरू भई बिहान भाले बाँच्नु अघिसम्म नाच्ने बताउनुभयो। नाचमा काल भैरव मुख्य र श्वेत भैरव तथा रातो भैरव सहायकका रूपमा रहने गर्दछन्। पुरूष नर्तक महिलाको भेषमा प्रस्तुत हुने डंकिनी पनि नाचको अभिन्न अंगका रूपमा रहँदै आएको छ। भैरवका नर्तकलाई भगवानको प्रतीक मानी पूजा गर्ने र डंकिनीलाई नारी स्वरूपका रूपमा पूजा गर्ने परम्परा रहेको छ। र बंगलाचुली गाउँपालिकामा स्थानीय स्तरमा डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण तथा खोज र नष्ट अभियान कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा फेरमेड संस्था अन्तर्गत प्रेरणा परियोजनाको समन्वयमा गाउँपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन मगरले बंगलाचुली अस्पतालमा डेंगी रोग सम्बन्धी शंकास्पद बिरामीलाई निशुल्क रूपमा जाँच गर्ने व्यवस्था मिलाइएको बताउनुभयो। डेंगी रोग आगामी मंगसिर महिनासम्म देखिने भएको हुँदा डेंगी रोग सार्ने लामखुट्टेको वासस्थान खोज र नष्ट गर भन्ने अभियान सबैजनाले सक्रिय सहभागिता जनाउन समेत सम्बन्धित पक्षलाई अध्यक्ष पुनले अनुरोध गर्नुभएको छ। कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ने बहादुर केसीले डेंगी रोगको खास कुनै पनि उपचार नभएको उल्लेख गर्दै लक्षणको आधारमा उपचार गरिने भएकाले सचेत रहन आग्रह गर्नुभएको छ। अध्यक्ष तुलसीराम पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य संस्था कमेरेश्वर बजार व्यवस्थापन समिति इलाका प्रहरी कार्यालय विद्यालयका अध्यक्ष र प्रतिनिधि स्वास्थ्य स्वयंसेविका पालिकाका कर्मचारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन फेरमेड संस्था बंगलाचुलीका समन्वयकर्ता डिलबहादुर डाँगीले गर्नुभएको थियो। कार्यक्रम सकिए लगत्तै पालिकाको कार्यालयदेखि कमेरेश्वर बजारसम्म डेंगी रोग सार्ने लामखुट्टेको वासस्थान खोजी गरेर नष्ट गर अभियान सञ्चालन गरिएको थियो। र आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन घोषणा भएको थियो। संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ। 2072 साल असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। त्यही दिनको सम्झनामा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। 2007 सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक जनआन्दोलन 2062-63 को जनआन्दोलन उत्पीडन उपेक्षित वर्ग जाति क्षेत्र लिंग र समुदायका विभिन्न आन्दोलनको युगफलको रूपमा नेपालमा पहिलो पटक संविधान सभाबाट गणतन्त्र संघीयता धर्मनिरपेक्षता समावेशी र समानुपातिक प्रणाली सहितको संविधान जारी भएको हो। संविधान दिवसको अवसरमा दाङ सदरमुकाम घोराहीमा आज रक्तदान गरिएको छ। अस्पतालमा रगतको अभाव कम गर्न जिल्ला प्रशासन कार्यालय दाङको संयोजनमा संविधान दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। रक्तदान कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका राष्ट्र सेवक कर्मचारीहरूले रक्तदान गरेका छन्। बिहान 8 बजेदेखि शुरू भएको रक्तदान कार्यक्रम 11 बजेसम्म सञ्चालन हुनेछ। हवस् त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ

0: अपरिवारिक साथ
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
1: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
0: हुलासले बनाउँदैछ परिवार एक साथ
2: खुशीको खबर
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
4: होइन भाइला लखर लखर कहाँ हिँडिस्
5: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
4: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
5: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
5: ल ल काका गइहाले म
6: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बालबालिकाको न्यूरो सर्जरी
6: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
5: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
5: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65255 होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
7: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
5: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
6: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
5: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
5: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
8: साथी मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
9: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि आदि समस्या का लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
10: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
11: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
12: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिने।

0: मध्य पश्चिम FM 91.4 MHz।
1: विशेष गरी आज संविधान दिवस पनि हो। दिगो शान्ति र सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 भव्यताका साथमा यति बेला काठमाडौँको टुनिखेलमा मनाइँदैछ। विशेष त हाम्रो देशले संविधान पाएको दिन आज संविधान दिवस हरेक नेपालीको भविष्य, हरेक नेपालीको इतिहास, हरेक नेपालीको भाग्य लेख्ने दिन, विशेष त आज संविधान दिवस, संविधान लेखिएको दिन, त्यसैले यसलाई गर्वका साथमा देशव्यापी रूपमा मनाइँदैछ। सबैजना नेपाली मनहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। हामी शुभारम्भमा एउटा गीत प्रस्तुत गर्दैछौ, जुन हाम्रै रोजाई रहनेछ। तत्पश्चात तपाईसँग साक्षात्कार गर्दै तपाईँका रोजाईका भाका सुन्नेछौ, सुनाउनेछौ। निरन्तर 11 बजेसम्मको यो यात्रा रहिरहनेछ। जहाँ भए पनि रेडियो नजिकै रहनुहोला, रेडियो सँगै रहनुहोला, हामी सँगै रहनुहोला।

0: हिलो भन्न पाउँदिनौ धुलो भन्न पाउँदिनौ काली रौराली गरिराख्नुपर्छ मिठो भाकाबाट हामीले कार्यक्रमको शुभारम्भ गर्यौं। हामी स्वदेश विदेशमा छौं, संसारभरबाट हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ। तपाईँलाई मनपर्ने भाकाहरू प्रस्तुत गर्दै अघि बढ्नेछौं। आज रमाइलो शनिबार, बिहानको खाना खाइसकेर यहाँहरू घरमा बस्दै सुन्दै हुनुहुन्छ, बाटोमा हिँड्दै सुन्दै हुनुहुन्छ, जहाँ जहाँ भए पनि कार्यक्रम इन्द्रणीको साथमा हुनुहुन्छ। रेडियो काठमाडौँले उत्पादन गरेको यो कार्यक्रम देशव्यापी रूपमा हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ। र यति बेला टेलिफोन लाइन 4591 3000 4591 4000 को हुनुहुन्छ, स्वागत गरौं। नमस्ते।
1: हेलो, नमस्ते। नमस्कार।
0: शुभ नाम?
1: सपना खड्का, बानेश्वरबाट।
0: सपना खड्का काठमाडौँको बानेश्वरबाट के गर्दै हुनुहुन्छ?
1: यति बेला त हजुरहरूको मजाले कार्यक्रम सुन्दै बसिरहेको छु, फोन ट्राई गरेको लागिहालेछु। एकदमै खुसी लाग्यो, अब चाहिँ काम गर्न मजाले पाइन्छ है भन्नुभयो।
0: ल, सँगै खुसी साट्न पायौं, खुसी सँगै मनाउन पायौं, निकै खुसी लाग्यो। सपनाजी खाना खाइसकेर बस्दै हुनुहुन्छ?
1: खाना भएको छैन मेरो, अब एकछिन 11 बज्छ मेरो त खाना खाँदाखेरि। हजुरले त खाइसक्नु भयो होला?
0: मैले खाइसके। आजको शनिबार कसरी बिताउनुहुन्छ?
1: आज यस्तै हो, अब घर आएपछि काम गर्ने, अब आज शनिबार छुट्टी, अब घरमा रुम सफा गर्दै बस्दै सरसफाई गर्दै लुगा धुँदै छुट्टी त भने कि अब घर आएपछि काम भनेको।
0: ल ल, ठिक छ, जसरी बस्नु भए पनि जसरी बिताउनु भए पनि आरामदायी र कुशलता होस्, शुभकामना छ।
1: हजुर हजुर।
0: अब मनपर्ने गीत रोज्नुहोस्।
1: मैले खेल केन्द्रीको बजाइदिनु भनेको छु, बजाइदिनु हुन्छ होला?
0: साथीहरू सम्झिनुहोस्,
1: सर्वप्रथम त हजुरलाई अनि टेक्निसियन फोन काट साथी हाम्रो जवान सरलाई पनि धेरै धेरै सम्झना, काठमाडौँको एकको सम्पूर्ण परिवारलाई गरेर चाहे यति बेला सुन्दै हुन्छ सिआर साथी मन्जु थापा, शिविर अनुसार आशिष नयन, ढकाल दरबराज, वीरेन्द्र लामा हो, ढोकीबाट आउनुहुन्छ वरुण चन्द्रले, पोखर जनागुन्छ सोरिम शेर्पा, अनि सरस्वती पुखरेल लगायत श्रीराम दाहालदाई, अर्जुन थापा दाई, सम्पूर्ण साथीहरूलाई कोही कसैलाई बिर्सेको छैन, विशेष चाहिँ नाम छिरेका साथीहरूलाई, म अशुष्क अलि अशुष्क पनि छु, सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टिन्छु। नमस्ते।
0: धन्यवाद सपना खड्का, काठमाडौँको बानेश्वरबाट हामी उहाँसँग कुराकानी गर्दै थियौँ। अर्को फोनमा जाउँ, कोही हुनुहुन्छ? नमस्कार।
2: हेलो, नमस्ते। नमस्कार।
0: शुभ नाम के होला?
2: म यता भोजपुरबाट वरुण चन्दले।
0: वरुणजी आरामै हुनुहुन्छ?
2: ठिकै छु दाई, अलैँची छोडाइँदैछ।
0: ओ, के हुँदैछ भन्नुभयो?
2: अलैँची छोडाउँदैछौँ भने।
0: ए, अलैँची अब निकाल्ने बेला भयो?
2: अलैँची सुकाउँदैछौ नि त हामी अहिले।
0: ए ए, अहिले भोजपुरको कुन ठाउँमा हुनुहुन्छ?
2: भोजपुरको म सडानन्द नगरपालिका 2 कुदाकाउले भन्ने ठाउँमा।
0: अहिले केबाट सुन्दै हुनुहुन्छ?
2: अहिले म अरूणबाट सुन्दैछु।
0: ल, सबैजनालाई मिठो सम्झना, मिठो माया वरुणजी। आजको दिन त्यसो भए अलैँची केलाएर छोडाएर बित्छ?
2: यहाँ अब अङ्कल आन्टीहरू अनि मन बुवाहरूले छोडाउनुहुन्छ, म चाहिँ फेरि अब भेडा चराउन जान्छु एकछिनमा।
0: भेडा अब त्यहाँ विशेष गरी बाख्रा भन्दा भेडा बढी पाइन्छ हो?
2: होइन, अब बाख्रा चाहिँ बढी पाइन्छ, भेडा चाहिँ हाम्रोतिर अलिअलि पाउँछ दाइ, कता कता यता कता हाम्रोतिर, हाम्रोमा चाहिँ आफ्नो 10-12 वटा जति छ।
0: ए, भेडा महँगो हुन्छ कि बाख्रा महँगो हुन्छ?
2: भेडा अलिक महँगो हुन्छ बाख्रा भन्दा।
0: ए ए ए, ल ठिक छ, भेडाको ऊन जस्तो, अनि ऊन पनि बनाउनुहुन्छ होला होइन?
2: ऊनको राडी बनाउँछौँ
0: आफ्नै भेडाहरूको, त्यो कपाल निकालेर ऊन निकालेर?
2: हजुर हजुर, काटेर। यो सिजनमा 2 चोटि काट्नुपर्छ क्या वर्षमा, यो ठ्याक्क अब यो जोस् यो अब यो चारो महिना आउने बेला काटिन्छ, मतलब अब गर्मी महिना स्टार्ट हुँदा काटिन्छ, अनि अब पछाडि अब जाडो महिना हुँदा अलिक अगाडि काटिन्छ क्या दाइ, यो ऊन चाहिँ वर्षमा 2 चोटि काट्छौँ।
0: अलिक अनौठो अनौठो लाग्छ है हामीलाई चाहिँ, नदेखेको भएर पनि होला। खुसी लाग्यो,
2: अब राडी पाकी बनाइन्छ भनौँ न।
0: ल ल, खुसी लाग्यो, काठमाडौँ आउँदाखेरि एउटा राखी राडी उपहार ल्याइदिनु होला।
2: ए हस् हुन्छ
0: है त, हस् सम्झिनु भयो धन्यवाद। अब साथीहरूलाई सम्झिनुहोस् ल,
2: विशेष गरी अब तपाईँलाई नै अब बज्ने गीत सुनेर एकदम मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु। अनि त्यस्तै गरी अहिले गीत रोजेर जाँदै हुनुहुन्थ्यो हाम्रो सपना खड्का, उहाँलाई पनि एकदम सम्झना, अलिक बिरामी पनि हुन्छ उहाँलाई गेट उल्छन्, अनि मेरो एकदम प्रिय साथी आशिष नयन बस्नेत, बहिनी हिमा राई, प्रवीण मगर, भाइ निमा शेर्पा, भाइ सुन्ता गुलुङ, सुन्नु सुन्ता, हाम्रो सानु कमला, ढकाल धर्मराज, रोमन मुकान तामाङ, पूर्वेली आकाश दाई पनि हुनुहुन्छ, अनि सरस्वता पोखरेल, अनि त्यसै गरी हाम्रो बालकुमार लामा दाई पनि हुनुहुन्छ, अनि जीवन खाबेन, कृष्ण तामाङ, हाम्रो राजवीर काइला, तन्तली कुलुङ शर्मिला, छिना गुरुङ, अनि यता चामिङ निर्मला लगायत धेरै साथी हुनुहुन्छ, रचना लामा, सबै सबैलाई अब बज्ने गीत है त, बाई बाई।
0: हस् धन्यवाद। वरुण चन्चले भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग हामी छुटेका छौं। अर्को लाइनमा कोही मित्र प्रतीक्षामा हुनुहुन्छ, एउटा गीत पनि बजाउने बेला भएको छ। नमस्ते।
3: नमस्ते।
0: शुभ नाम के होला? दिनेशजी काठमाडौँको जोरपाटीबाट बोल्दै हुनुहुन्छ। अहिले रेडियो काठमाडौँ हेर्दै कि सुन्दै?
3: सुन्दै हजुर।
0: सुन्दै, के छ तपाईँको खबर सुनाउनु होला।
3: एकदम ठिक छ दाई, हजुरको के छ?
0: हाम्रो पनि ठिक छ। हामीलाई सुन्दै हुनुहुन्छ, खाना पिना गर्नुभयो?
3: छैन दाई, कामकै सिलसिलामा।
0: कामको सिलसिलामा के काम गर्दै हुनुहुन्छ? ए, ड्राइभिङमा हुनुहुन्छ। ल धन्यवाद, एकदमै राम्रोसँग सचेत भएर सजग भएर आफ्नो सवारी चलाउनु होला है। साथीभाइलाई सम्झिनुहोस्,
3: टेक्निसियन भाइलाई अनि हजुरलाई र विशेष गरी रेडियो सुनेर बसिरहनु हुने र मेरो दोलखावासी सम्पूर्ण इष्टमित्र र मलाई दिनेश बराल भनेर चिन्नुहुने सबैलाई
0: हस् हस्। धन्यवाद। दिनेश बराल हुनुहुन्थ्यो काठमाडौँको जोरपाटीबाट। हामी छुटेका छौं, अब एउटा गीत सुन्छौ। अनि सामाजिक सञ्जाल मार्फत हामीलाई धेरै मित्रले आफ्नो प्रतिक्रिया राख्नु भएको छ, त्यो पनि पढ्दै जाउँला।

0: फुलेर पिरथी लाउला घरमै छाडी आउ तिम्रो लाजैलाई। मिठो भाका खेम सेन्चुरी र साथीहरूको स्वरमा प्रस्तुत गर्यौं। तपाईलाई फेरि पनि स्वागत छ। कार्यक्रम इन्द्रेणी सुन्दै हुनुहुन्छ। यो काठमाडौँबाट रेडियो काठमाडौँले उत्पादन गरेको कार्यक्रम हो। म छु प्रस्तुता सरोज लामिछाने। नेपाली कला संस्कृतिसँग जोड़िएको एकमात्र कार्यक्रम इन्द्रेणी साताको सातै दिन तपाईले रेडियो काठमाडौँको पेज अनि हाम्रो पात्र वेबसाइट र हामीसँग सहयात्रामा रहनुभएका थुप्रै साझेदार रेडियोहरूबाट गाउँ बस्तीसम्म सुनिरहनु भएको छ। काठमाडौँबाट जनार्दन नेपाल हुनुहुन्छ भने देशभरिका तमाम रेडियोहरूबाट धेरै रेडियोबाट धेरै हाम्रा प्रिय साथीहरूको साथ छ। सबैले एकपटक सम्झिन्छु मनभरिको माया मुटुभरिको सम्झना। आज शनिबार, यो शनिबार तपाईसँग साक्षात्कार गर्दै बिताइरहेका छौं। तपाईका मनपर्ने भाकाहरू सुनिरहेका छौं, सँगै सुनाइरहेका छौं। तीज भर्खरै सकिएको छ। अब नेपाली हिन्दूहरूको महान चाड बड़ा दशैं नजिकिँदैछ अनि तिहार आउँछ। ठूला विशेष चाडहरू अब हाम्रो नेपालीहरूको घर आँगनीमा भित्रिँदैछ। त्यो सँगसँगै धेरैको खुशी भित्रिँदैछ। धेरैले आफ्ना खुशी हराएका छन्, कसैले खुशी भेट्टाएका छन्। यो संसारमा सबै मान्छे खुशी छैनन्, सबै मान्छे दुखी छैनन्। तर हरेक पीर व्यथा चिन्ता पीड़ा भुलेर हामी हाम्रो दैनिकी हाम्रो जिन्दगीसँग रमाउन सिक्नुपर्छ। हरेक पीड़ालाई भुल्ने कोशिश गर्नुपर्छ। त्यसका लागि गीत सुन्ने, किताब पढ्ने, त्यसका लागि आफन्त इष्टमित्र साथीभाइ भेट्ने, आफ्ना मनका भावनाहरू दुःख सुखहरू बाँड्ने, शेयर गर्ने, त्यसले गर्दा आफ्नो मन हलुका हुन्छ। लाइनमा आउने मित्रलाई स्वागत गरौं। नमस्ते।
1: हेलो, नमस्कार हजुर। शुभ बिहानी।
0: शुभ बिहानी। को बोल्दै हुनुहुन्छ?
1: सुदूरपश्चिमको बैतडी जिल्ला पाटन नगरपालिकाबाट म खडक सिंह ठगुन्ना बोली आएको छु।
0: खडक सिंह ठकुरी
1: ठगुन्ना।
0: अहिले केबाट सुन्दै हुनुहुन्छ?
1: अहिले एफएमबाट सुन्दैछु दाई। यता मेलोली एफएम लागिरहेको छ, त्यहाँबाट बजिरहन्छ है कार्यक्रम। जहिले पनि
0: मेलोलीबाट यो कार्यक्रम सुन्दै हुनुहुन्छ। डडेलधुरा आसपास हामीलाई साथ दिइरहनु भएको छ, होइन? ल, खुसी लाग्यो सम्झिनु भएकोमा। अनि त्यहाँतिरको खबर के छ, कस्तो छ, सुनाउनुहोस् न।
1: ठिक छ दाई, यतातिर अलिअलि आज घाम लागिरहेको छ भन्नुभयो। यो काठमाडौँतिर के कस्तो छ दाई?
0: हाम्रोतिर घाम छिरिक्क चर्किएको छ। अब बिस्तारै बिस्तारै बिहान बेलुका चिसोको आभास हुन थालेको छ। बिस्तारै गर्मी जाँदैछ, जाडो आउँदैछ। हाम्रोतिर यस्तै यस्तै छ। ल, सम्झिनु भयो, धेरै धेरै धन्यवाद। तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्।
1: हुन्छ दाई, मैले आज एउटा पुष्कर खनालको गीत बुझिरहेको छु।
0: पुष्कल शर्माको कुन गीत रोज्नु भयो?
1: एउटा गीत बजाइदिनु भन्नु आएको छ है।
0: ल, सम्झिनुहोस् साथीलाई।
1: सबभन्दा पहिला हजुरलाई सम्झेँ, अनि पहिले बस्नुभएका दाईलाई सम्झन चाहन्छु, अनि साथीहरू त धेरै हुनुहुन्छ हजुर, सम्पूर्ण साथीहरूलाई सम्झन चाहन्छु। जस्तै पनि मलाई खडक सिंह ठगुन्ना भनेर चिन्नुहुन्छ, उहाँ सम्पूर्ण साथीहरूलाई सम्झेपछि कसैले पनि बिर्सेको छैन भन्न चाहन्छु।
0: धेरै धन्यवाद। खडक सिंह ठगुन्ना हामीलाई सुन्दै हुनुहुन्थ्यो, यहाँलाई धेरै धेरै धन्यवाद सम्झिनु भएकोमा। मैले कमेन्ट पढ्ने प्रयास गरिरहेको छु, तर कम्प्युटरमा कम्प्युटर खुलेको छैन। म धैर्य गर्दैछु, कम्प्युटर अवश्य पनि खुल्नेछ, अनि तपाईँका कमेन्टहरू म पढ्नेछु। लाइनमा आउने मित्रलाई स्वागत गरौँ। को हुनुहुन्छ? नमस्ते।
2: हेलो दाई, नमस्कार। गुड मर्निङ हजुर।
0: नमस्ते, गुड मर्निङ। को बोल्दै हुनुहुन्छ, कहाँबाट?
2: म बोल्दैछु दाई, यता सुन्दर सुदूरपश्चिमको डडेलधुरा जिल्ला भागेश्वर गाउँपालिका वडा नम्बर 3 हो, पार्वती टुकुरिया।
0: पार्वती जी, अहिले डडेलधुरामा कुन रेडियोबाट सुन्दै हुनुहुन्छ?
2: म बैतडीबाट बजिरहेको रेडियो मेलौली 101.2 मेगाहर्जबाट सुन्दैछु दाई।
0: अघि पनि खडक सिंहजीले हामीलाई सम्झिनु भएको थियो, बैतडीबाट गुन्जिरहेको रेडियो मेलौली सुन्दैछु भनेर। त्यहाँतिरको खबर कस्तो छ, सुनाउनु होला।
2: एकदम हाम्रो गाउँतिर रमाइलो छ, घमाइलो छ, घाम लागेको छ। गोरु गुवालातिर छु, एकदम नास्ता खाएर कार्यक्रम सुन्दै बिहानीको घाम ताप्दै एकदम रमाइलो मजा गरिरहेको छु दाई। हजुरको के छ हालखबर काठमाडौँको?
0: हाम्रो पनि समग्रमा ठिक छ। बिहान बेलुका दिनचर्या यस्तै चलिरहेको छ। बेलुका रात पर्छ, बिहान फेरि उज्यालो हुन्छ, होइन? सबैले आफ्नो काम गरिरहेका छन्। बिहान घाम लाग्छ, बेलुका घाम अस्ताउँछ, कहिले पानी पर्छ, कहिले बादल लाग्छ, यस्तै यस्तै छ।
2: हजुर दाई, आज तपाईँ आउनुभयो, झन् खुसी भए। म सधैँ जसो कार्यक्रम सुनिरहेको छु, म रेडियोको पारकी नै हो है।
0: ल, धेरै धन्यवाद, तपाईँहरूले साथ दिनुहुन्छ, हामी सँगै छौं। हरेक सुख दुःखमा एक्लो महसुस नगर्नुहोला। हामीले दिन सक्ने केही होइन, तर दुःखमा सुखमा सहानुभूति सदा सहायता माया भएकै छ, होइन?
2: हजुर एकदम पक्कै पनि
0: ल पार्वतीजी
2: हजुर
0: अनि ठिक छ सबै आरामै हुनुहुन्छ होइन
2: एकदम दाजु सबैजना आरामै छन् हामीले भर्खरै तिजलाई बिदाई गऱ्यौँ हाम्रो सुदूरपश्चिमको झन् गौरा पर्व मौलिक पर्वलाई पनि अब बिदाई गरिसक्यौँ अब दसैँको लागि हाम्रो यतातिर एकदम परदेशी दाजुभाइहरू घर आउने क्रम जारी छ दाई गाउँघरतिर रमाइलो छ
0: हो ल खुसी लाग्यो सम्झिनु भयो अब साथीहरूलाई सम्झिनुहोस् ल
2: हुन्छ सर्वप्रथम त आज धेरै दिनपछि भनौँ फर्स्ट चोटि नै हो हजुरसँग बोल्न पाएको अनि हजुरको आवाज मिसाउन पाएँ हजुरलाई धेरै धेरै सम्झना अनि माया भन्न चाहन्छु त्यसपछि करविधिबाट साथ सहयोग गर्नुहुने साथीलाई पनि मिठो सम्झना अनि माया भन्न चाहन्छु र त्यसपछि अब मलाई चिन्नुहुने मेरो आवाजसँग चिर परिचित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनी लगायत मलाई चिन्ने नचिन्ने सबैलाई मिठो सम्झना गर्दै अहिलेको बसाइबाट छुट्टिन्छु दाजु नमस्कार
0: हस् धन्यवाद नमस्कार पार्वती टुकुरिया यो बेला बैतडीबाट हुनुहुन्थ्यो हामीसँग छुट्नु भएको छ धेरै धेरै धन्यवाद अब एउटा फेरि गीत सुन्छौ गीत पश्चात फेरि आउँछौ र कमेन्टहरू पढ्छौ हामीलाई सुन्दै रहनुहोस्

म जिउन सक्दिन मुटु जलाई जलाई तिमी जीवन तिमी नै मृत्यु हौ नछोड है मलाई पुष्कल शर्मा र विष्णु माझीको सुमधुर स्वरलाई यो कार्यक्रममा प्रस्तुत गर्यौं। लोकगीत लोक संगीतसँग सम्बन्धित यो कार्यक्रम तपाई सुन्दै हुनुहुन्छ। म छु प्रस्तुता सरोज लामिछाने। म फेरि सम्झिन्छु देश विदेशमा रहनुभएका सबै नेपाली मनहरूमा जसले हामीलाई अमूल्य समय छुट्याएर सुनिरहनु भएको छ, हामीलाई आफ्ना जस्ताको तस्तै कमेन्टहरू लेखिरहनु भएको छ, हामीलाई माया गरिरहनु भएको छ। नमस्ते। रेडियो सँगै रहनु होला।

0: सरोज दाजु, तपाईको नियमित साथी जीवन थापा जलन डुटी गाजरी घर भई प्रभासबाट धेरै सम्झना धेरै माया भन्नुभएको छ। पदम बहादुर खातीले नमस्कार, सबैमा आरामै हुनुहुन्छ? चिया नास्ता भयो त हजुरको? कस्तो मौसम छ यतातिर? सबैजनालाई सम्झिएको छु। रेडियो काठमाडौँ 92.1 मेगाहर्जको खबर के छ? सबैलाई आराम कुशल? म मुम्बईबाट कार्यक्रम सुन्दैछु भन्दै हामीलाई साथ दिनुभएको छ। घर यहाँको सुदूरपश्चिम 7 नम्बर प्रदेश, तिम्रै नाममा यो मुटु धड्किरहन्छ भन्ने भाका सुनाइदिनुहोला भन्नुभएको छ। नरेश बोहराले गुड मर्निङ, नमस्ते दाई, म बुङ्गलबाट रेडियो सेरोफेरो 90.2 मेगाहर्जको प्राविधिकमा बस्दै सुन्दैछु भन्नुभएको छ। हामीलाई बुङ्गलबाट यो बेला बझाङको बुङ्गलबाट रेडियो सेरोफेरो मार्फत साथ दिइरहनु भएको नरेश बोहराज्यूलाई विशेष धन्यवाद र हामीलाई साथ दिने त्यहाँबाट सम्पूर्ण मित्रहरूप्रति आभार प्रकट गर्दछु र स्वागत गर्दछु। नमस्कार लोक सांगीतिक अभिवादन सरोज भाइ, म पनि सुन्दैछु इन्द्रणीको मिठो सम्झना माया सबै सबैमा भन्दै विमला भुजेलले काठमाडौँको मनमैजुबाट सम्झिनु भएको छ। बादल छिडी मगरले नमस्ते, नमस्कार, म पनि सुन्दैछु, कार्यक्रम एकदमै राम्रो लाग्छ। हाल लमजुङ, घर चाहिँ मान्डवी, एक थाकेनी हो भन्नुभएको छ, थकेलनी हो भन्नुभएको छ। प्युठानबाट यो कार्यक्रम मार्फत सबैलाई सम्झना भन्नुभएको छ। प्रेम कमल ले लेख्नु भएको छ, सम्पूर्णमा नमस्ते, गुड मर्निङ, म पनि सुन्दैछु, सुन्दर सुदूरपश्चिम झलारी घर भई बेंगलोरबाट सबैमा सम्झना माया। प्रेम सौद छेत्रीले पनि नमस्ते, कार्यक्रम मनपर्छ, सुन्दैछु भनेर लेख्नु भएको छ। त्यसै गरी मायालु भूपेन्द्र धामीले गुड मर्निङ, नमस्ते सबैलाई, टेकेन्द्र साउदे, स्वर्ग बादल घाम लाग्दैन फाट बादल फाटिजा, देउडा खेल धित मर्दैन लाग बाज लागिजा भनेर हामीलाई मिठो सायरी या देउडा गीतको साथमा सुन्दैछु भन्ने जानकारी गराउनु भएको छ। महेश कडेलले हेलो नमस्ते, म डडेलधुरा जिल्लाको अजय मरू 5 बाट सुनिरहेको छु दाई, म महेश कडाल भनेर लेख्नु भएको छ। शान्ति विशेले गुड मर्निङ, नमस्ते, म पनि सुन्दैछु रोल्पाबाट, सबैमा सम्झना, शान्ति विशेको तर्फबाट मिठो माया भन्नुभएको छ। अब ढिलो नगरीकन म फेरि टेलिफोन लाइनमा जान्छु, कोही मित्रको आगमन छ। नमस्कार
1: हजुर दाई, नमस्कार, परिवर्तन सम्भव छ है?
0: परिवर्तन सम्भव छ, नमस्कार, शुभ दिन, को बोल्दै हुनुहुन्छ?
1: म यतिखेर बोल्दैछु दाई, सुन्दर सुदूरपश्चिम बझाङ जिल्ला बुङ्गल नगरपालिका 3 बाट गोरख बोहरा है दाई।
0: गोरखजी, के छ हाल खबर तपाईँको, सुनाउनु होला।
1: एकदम ठिक छ दाई, बरु हजुरको लगायत रेडी काठमाडौँको सुनाउनु, के छ खबर?
0: हाम्रो पनि समग्रमा ठिक छ, अहिले बुङ्गल एफएमबाट सुन्दै हुनुहुन्छ कि सेरोफेरोबाट?
1: दुईटै रेडियोबाट बस्छ दाई, कार्यक्रम म त पालो पालो सुन्छु।
0: ए ल ठिक छ, खुसी लाग्यो सम्झिनु भएकोमा। अब नयाँ नौलो खबर त्यहाँतिरको सुनाउनु होला।
1: ठिक छ दाई, ठिक छ। आज रेडियो बुङ्गल एफएमको त वार्षिक उत्सव पनि है दाई, दोस्रो वर्ष प्रवेश गरेर तेस्रो वर्षमा प्रवेश गर्नुभएको छ है, दोस्रो वर्ष पूरा गरेर।
0: ल, बुङ्गल एफएमलाई दोस्रो वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभकामना शुभेच्छा। यस्तै गरी निरन्तर सधैँभरि यात्रा गर्न पाइयोस्, कहिले पनि पाइला नरोकियोस्, सगरमाथा झैं उचो भइरहोस्। रेडियो बुङ्गललाई धेरै धेरै शुभकामना बधाई छ हाम्रो तर्फबाट। आइ त
1: हजुर, हजुर दाई,
0: ल सम्झिनुभयो, धन्यवाद। मनपर्ने गीत रोज्नु होला।
1: मैले प्राविधिक मित्रलाई भनिसकेको छु दाई,
0: साथीहरू सम्झिनुहोस्,
1: स्पष्ट हजुरलाई सम्झाउन चाहन्छु, अनि प्रविधिमा भएको दाईलाई सम्झाउन चाहन्छु है। अनि बुङ्गल एफएममा बस्नुहुने प्राविधिक मित्रहरूलाई पनि सम्झाउन चाहन्छु, बुङ्गलका प्राविधिक मित्र, अनि सेरोफेरो एफएममा बस्नुहुने प्राविधिक मित्र मेरो आदरणीय अङ्कल हुनुहुन्छ, उहाँ चाहिँ नरेश बोहरालाई सम्झाउन चाहन्छु, र मलाई गोरख भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिँदै छुट्टिन्छु है त।
0: हस्, धेरै धन्यवाद। गोरखजी हुनुहुन्थ्यो यो बेला हामीलाई सम्झिँदै, रेडियो सेरोफेरो र बुङ्गल मार्फत सुन्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद। हामी अर्को टेलिफोन लाइनमा प्रवेश गर्छौं। नमस्ते। साँच्ची आज एउटा टेलिफोन बिग्रिएको जानकारी प्राप्त भएको छ। हामीसँग 45-91-300 मात्रै छ। आज 45-91-400 केही समस्या आएको जानकारी अघि नै जनार्दनजीले गर्नुभएको थियो, तर मैले बिर्सेछु यहाँहरूलाई भन्नलाई। यहाँहरूले 45-91-300 मात्रै प्रयास गर्नुहोला है आज। नमस्ते।
2: हजुर नमस्ते।
0: शुभ नाम?
2: पवित्र राईसँग सभाबाट।
0: आरामै हुनुहुन्छ?
2: हजुर आरामै छु।
0: अहिले केबाट सुन्दै?
2: म अरुण एफएमबाटै सुन्दैछु भन्नुभएको छ है।
0: ल ठिक छ, जेबाट सुन्दै भए पनि साथ दिनुभयो, खुसी लाग्यो। अब नयाँ नौलो खबर सुनाउनु होला।
2: नयाँ नौलो खबर त त्यस्तो सुनाउने लायक त केही छैन, त्यस्तै हो, घाम लाग्ने पानी पर्ने त्यस्तै भइरहेको छ है, मौसम चाहिँ, अरू सब ठिकै छ।
0: ल ठिक रहोस्, यही कामना यही प्रार्थना छ हाम्रो। साथीभाइलाई सम्झिनुहोस्।
2: हुन्छ, फर्स्टमा तपाईँ टेक्निसियनमा साथ दिनुहुने जो हुनुहुन्छ उहाँलाई पनि सम्झना, बाँकी दिनहरू पनि शुभ दिन भन्न चाहन्छु, अनि पुस्रोमा रहने घर परिवार पनि धेरै सम्झना, भजुश्री मेवाङलाई पनि सम्झना, सम्झिरहेको छु भन्छु। अनि अहिले अब जसले इन्द्रिणी कार्यक्रम सुनेर बस्नु भएको छ, मेरो नामसँग अपरिचित हुनुहुन्छ सबै साथीहरू अब बस्ने भएका र बाँकी दिन पनि शुभ दिन भन्ने म छुट्छु। राई
0: हस्, धन्यवाद। पवित्र राई हुनुहुन्थ्यो हामीलाई पूर्वबाट सम्झिँदै, यहाँलाई धेरै धेरै धन्यवाद दिँदै हामी अर्को एउटा गीत प्रस्तुत गर्छौं। यहाँले रोज्नु भएको एउटा गीत प्रस्तुत गर्दै यो कार्यक्रमलाई संगीतमय बनाउँछौं।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदाङ फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: बेस्ट प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिटी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
6: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578 45226
7: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
8: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
7: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
8: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोश हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
7: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
8: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
3: समय बिहान 9 बजेदेखि
7: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
3: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
10: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: गंगा रेडिस मेरो एवरेस्ट
1: मध्य पश्चिम चाङ च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। दाङको घोराही उपमहानगरपालिका अन्तर्गत तल्लो भकारीमा निर्माण हुन थालेको 1500 नगर अस्पताल अन्तिम चरणमा पुगेको छ। आर्थिक वर्ष 2082-83 निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको नगर अस्पतालको करिब 85% भौतिक पूर्वाधार निर्माणको काम सकिएको घोराही उपमहानगरपालिकाले जनाएको छ। दुई वर्षभित्र नगर अस्पतालको भवन निर्माण सक्ने गरी 2077 साल मंगसिर 13 गते शिलान्यास भएको थियो। सम्झौता मितिमा काम हुन नसकेपछि 2080 मंगसिरमा पेटी ठेकेदारका रूपमा न्यू चाँदनी निर्माण प्रालीले अस्पताल निर्माणको जिम्मा लिएको थियो। इन्जिनियर खतिवडाका अनुसार अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै प्लास्टरको काम सकिएको छ, बाँकी काम भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार अस्पताल भवन निर्माणका लागि 8 करोड़ भन्दा बढ़ी भुक्तानी भइसकेको छ। निर्माण कम्पनीका प्रतिनिधि नरेन्द्र विक्रम सुवेदीले पुष महिनासम्म अस्पताल निर्माणको काम सकेर हस्तान्तरण गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो। घोराहीको बालापुर निवासी सीता चौधरीले नगर अस्पताल सञ्चालन भएमा घोराही उपमहानगरपालिका 1, 2, 3 र 4 नम्बर ओडाका स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज हुने बताउनुभयो। अस्पताल निर्माणका लागि 17,80,45,092 रूपियाँ लागत अनुमान गरिए पनि 10,66,04,901 रूपियाँमा राजेन्द्र निर्माण सेवा प्राली डडेलधुरासँग ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले सम्झौता अनुसार अस्पताल भवन निर्माणको काम अघि बढ़ाउन नसकेपछि पेटी ठेक्काका रूपमा न्यू चाँदनी निर्माण प्रालीले जिम्मा लिएको छ। सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट 80,00,000 रूपियाँ भन्दा बढ़ी मूल्यका मोबाइल पाटपुर्जा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सेमरीले शुक्रबार राति करिब 11:55 बजे पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका 4 स्थित झाडीमा लुकाई छुपाई अवैध रूपमा राखिएको उक्त सामान बरामद गरेको हो। झाडीमा अवैध सामान लुकाएर राखिएको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको कमाण्डमा गएको टोलीले खोजतलाश गर्दा करिब 80,30,000 रूपियाँ बराबरका मोबाइलका पाटपुर्जा बरामद गरेको हो। बरामद सामानमा मोबाइल, ब्याट्री, टेम्पर्ड ग्लास, इयरबड, स्मार्ट वाच, स्पीकर लगायतका सामग्री रहेका छन्। बरामद सामान आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। जाजरकोट भूकम्प पीड़ितको निजी आवास पुननिर्माणका लागि पहिलो किस्ता रकम निकासा भएको छ। भूकम्पबाट क्षति भएका निजी आवास पुननिर्माणका लागि 35 महिनापछि बजेट निकासा भएको हो। जाजरकोटका प्रमुख जिल्ला अधिकारी नवराज बरालले निजी आवास पुननिर्माण अन्तर्गत पहिलो किस्ता बापत भेरी नगरपालिकालाई 94,00,000 रूपियाँ निकासा गरिएको जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालयले स्वीकृत कार्यविधि बमोजिम अन्य स्थानीय तह तथा बाँकी लाभग्राहीका लागि पनि प्रक्रिया पूरा भएपछि रकम निकासा गर्दै जाने उहाँले बताउनुभयो। पहिलो किस्ता रकम निकासा भएसँगै लामो समयदेखि अस्थायी टहरामा कष्टकर जीवन बिताइरहेका भूकम्प पीड़ितमा आशा पलाएको छ। स्वीकृत कार्यविधि अनुसार स्थानीय तहले प्रक्रिया पूरा गरी लाभग्राहीको ब्याङ्क खातामा रकम जम्मा गर्ने व्यवस्था रहेको छ। कार्यविधि अनुसार प्रति लाभग्राही 50,000 रूपियाँका दरले रकम उपलब्ध गराउने व्यवस्था छ। सही अनुसार पहिलो चरणमा भेरी नगरपालिका भित्रका 188 घर परिवारका लागि 94,00,000 रूपियाँ स्थानीय तहको खातामा पठाइएको हो। भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घरतेले 188 घर परिवारका लागि पहिलो किस्ताको रकम नगरपालिकामा निकासा भएसँगै अब निजी आवास पुननिर्माणले गति लिने आशा पलाएको बताउनुभयो।
र नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि देशभर ओडा अधिवेशन शुरू हुँदैछ। आज र भोलि देशभर ओडामा अधिवेशन गर्ने तालिका छ। ओडा अधिवेशनले ओडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका ओडाको संरचना अनुसार ओडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक फरक रहेको छ। एउटा ओडामा 23 देखि 75 जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले ओडा अधिवेशनका लागि सबै ओडामा निर्वाचन अधिकृत पुगिसकेको बताउनु भएको छ। उहाँका अनुसार भोटेकोशी बाढ़ी प्रभावित रसुवा र नुवाकोटमा स्थानीय कार्यकर्ता संघको समन्वयमा केही दिन ढिला हुन सक्ने बताउनु भएको छ। पूर्व सभापति शेरबहादुर देउबाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यलाई समेत आउँदो अधिवेशनमा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागी गराउने गरी व्यवस्था गरिएको सालिसले बताउनु भएको छ। हवस् त, बिहान 11 बजेको बन्दी पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न।
1: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न।

0: समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
1: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदाङ।
2: सम्पर्क फोन नम्बर 082-5563-027,
1: 98-41-68-47-46।
2: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
3: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
4: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
3: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
4: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
3: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
4: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर, दिपीचौक घोराहाइदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 98-4-78-23-572।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
6: अब हाम्रै घोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू:
8: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
7: सामान्य किराले खाएको दाँत भर्ने,
6: मेसिनद्वारा आरसीटी गर्ने,
7: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
6: खोल लगाउने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
7: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
8: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: गंगा रेडी मेरो एवरेस्ट
1: श्रीनेत्र नेत्रालय आँखोपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
3: विस्तृत आँखा परीक्षण उपचार
4: बाल दृष्टिरोग निदान उपचार
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
3: सुक्खा आँखा परीक्षण तथा उपचार न्युरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
2: कन्ट्याक्ट लेन्स सेवा
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
2: कृत्रिम आँखा फिटिङ गरिन्छ
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
2: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू अल्छी आँखा उपचार
1: डेढो आँखा उपचार
2: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
3: डबल भिजन उपचार
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
2: ASD डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको

0: मनोचिकित्सीय विकास तथा भिजन थेरापी।
1: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
2: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
3: फोन नम्बर 9899-84602 र 9864-83-74।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
6: मुटु रोग विशेषज्ञ डाक्टर
7: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577।

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
7: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।

0: फ्रेश प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
2: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संविधान दिवसको अवसरमा बिहान सैनिक मंच टुणी खेलमा मूल समारोह। संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। कांग्रेसको महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरू। बाढ़ी प्रभावित रसुवा र नुवाकोटमा केही दिन ढिला हुन सक्ने। जलवायु परिवर्तनको जोखिम कम गर्न माग राख्दै मलास्लुमा युवाहरूको अनसन। जलवायु विपदबारे दूरदर्शी बनेर प्रतिनिधित्व गर्न प्रधानमन्त्रीलाई विश्व प्रकाशको सुझाव। ग्रीनल्याण्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्क बीच सम्झौता। सम्झौतासँगै ग्रीनल्याण्ड विवाद समाधान। र जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको आज औपचारिक उद्घाटन हुँदै नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा आज बिहान सैनिक मंच टुणी खेलमा भएको मूल समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको अक्षर र भावना दुवैप्रति वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको दावी पनि गर्नुभयो। 2072 साल असोज 3 गते संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र मौलिक हक सहितको नेपालको संविधान जारी भएको थियो। त्यही दिनको स्मरणमा हरेक वर्ष असोज 3 गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ। टुणी खेलमा भएको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शाह, उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थको उपस्थिति रहेको थियो। दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न राजनैतिक दलका नेताहरूले शुभकामना सन्देश मार्फत संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राष्ट्रिय एकता र समृद्धिका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा पीडमा रहेका सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताउनु भएको छ। उहाँले संविधान अक्षरहरूको संगालो मात्र नभई राज्य र नागरिक बीचको पवित्र करार भएको उल्लेख गर्नुभएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनैतिक दलहरूसँगको संवाद प्रधानमन्त्री बालेन्द्र शाहका लागि एकादेशको कथा बनेको टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार चुनौतीलाई सामना गर्नका लागि राजनैतिक दलहरूसँग मिलेर काम गर्नुपर्ने बेलामा स्वेच्छाचारी बनेको आरोप लगाउनुभयो। उहाँले संसदीय लोकतन्त्रमा प्रधानमन्त्री संसदीय दलको बैठकमा नबस्ने र संसदबाट चुनिएको प्रधानमन्त्री संसदप्रति जवाबदेह नबन्ने कुरा पहिलो पटक भएको समेत दावी गर्नुभयो। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरू भएको छ। आज र भोलि देशभर वडामा अधिवेशन गर्ने तालिका छ। वडा अधिवेशनले वडा कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचना अनुसार वडा कार्यसमितिमा निर्वाचित हुने पदाधिकारी संख्याको संख्या फरक छ। एउटा वडाबाट 23 देखि 75 जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसीले वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेका बताउनु भएको छ। उहाँका अनुसार भोटेकोशी, बाढ़ी प्रभावित रसुवा र नुवाकोटमा स्थानीय कार्यकर्तासँगको समन्वयमा केही दिन ढिला हुन सक्नेछ। पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई समेत आउँदो महाधिवेशनमा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागी गराउने गरी व्यवस्था गरिएको चालिसीले बताउनु भएको छ। वडा अधिवेशनका क्रममा सम्बन्धित वडा सभापतिले असहयोग गरे जिल्ला सभापतिले तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी दिन सक्ने अधिकार केन्द्रले दिएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार यही असोज 16 देखि 19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन हुँदैछ। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका बासिन्दाले आमरण अनसन शुरू गरेका छन्। गोरखाको चुमनुमरी गाउँपालिका एक सामा गाउँका दावा नोर्बु लामा सहित 11 युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने सहित 8 बुँदी माग राख्दै हिजोदेखि मनास्लु आधार शिविरमा आमरण अनसन शुरू गरेका हुन्। उनीहरूले मनास्लु बेस क्याम्प भन्दा माथि 4,900 मिटर उचाइमा अनसन थालेका छन्। मागपत्रमा मनास्लु आधार शिविर तथा पुङ्गेन गुम्बामा नयाँ हिमताल थप भइरहेकोले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकारसँग माग गरिएको छ। मनास्लुको फेदमा वीरेन्द्र ताल, काल ताल, धुनसार फुकमा रहेको ताल, नियोचु थानमा रहेका तीनवटा जोखिमयुक्त ताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका हिमतालको हवाई निरीक्षण गर्न समेत माग गरिएको छ। यी ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढ़ेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बच्ने प्रविधि जडान गर्न माग गरिएको छ। 8 बुँदी माग केही दिन अघि प्रमुख जिल्ला अधिकारी मनास्लु संरक्षण क्षेत्र आयोजनाको स्थानीय इकाई कार्यालय र सामागाउँ प्रहरी चौकीमा समेत पेश गरिएको अनसनरत युवा दावा नोर्बु लामाले जानकारी दिनुभयो। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्व सामू नेतृत्वदायी भूमिका लिनुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा द ग्रीन टेबलको 18 श्रृंखला हिमचुलीको हलचल भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषय संवाद कार्यक्रममा उहाँले जलवायु परिवर्तनको मुद्दालाई नेपालले कसरी हेर्छ, यसमा साझा दृष्टिकोण कुन रूपमा राख्छ भन्नेतर्फ साझा दृष्टिकोण बन्नुपर्नेमा जोड़ दिनुभयो। विश्व मंचमा भाषण गरेर फर्किने मात्रै नभई कार्बन उत्सर्जन कम गरिरहेका विश्वका साना सबै देशहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने उहाँको भनाई छ। यसमा कूटनैतिक परिपक्वता, सहकार्यको वृहत्तर भावना राख्नुपर्ने भन्दै कांग्रेस नेता विश्वप्रकाशले प्रधानमन्त्रीको सन्देशबाट नेपालले सिंगो विश्वकै नेतृत्व गर्न सक्छ भन्ने सन्देश पनि दिनुपर्ने उल्लेख गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जंगली हात्ती रोनाल्डो मृत भेटियो, पश्चिम नवलपरासीबाट 80 लाख रूपियाँ भन्दा धेरैको मोबाइल पार्ट्स बरामद लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले संविधान दिवसको अवसरमा बिहान सैनिक मंच टुणीखेलमा मूल समारोह, संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, कांग्रेसको महा

भन्दा श्री निकुञ्ज र आसपासको क्षेत्रमा लामो समयदेखि एक्लै बस्दै आएको थियो। बिजुलीको पोल ढलेको पाइएको र करेन्ट लागेर मरेको हुन सक्ने प्रारम्भिक अनुमान छ। प्रजनन केन्द्रमा मात्रै भाले हात्ती रोनाल्डोबाट 33 हात्तीका बच्चा जन्मिएका छन्। सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट 80 लाख रूपियाँ भन्दा धेरैको मोबाइल पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सोमरीले गैराती बर्दघाट नगरपालिका 4 झाडीमा लुकाइराखेको सामान बरामद गरेको हो। सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको नेतृत्वमा खटिएको टोलीले झण्डै 80,30,000 रूपियाँ बराबरको मोबाइलका पार्ट्सहरू, मोबाइल ब्याट्री, टेम्पर ग्लास, इयरबड, स्मार्ट वाच र स्पीकर लगायतका सामान बरामद गरेको हो। बरामद भएका सामान आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिका र डेनमार्कले ग्रीनल्याण्डको सुरक्षा सम्बन्धी एउटा सम्झौताको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई बल प्रयोग गरेर कब्जा गर्ने धम्की दिएपछि शुरू भएको कूटनैतिक विवाद यो सम्झौतासँगै समाधान भएको छ। सम्झौताले अमेरिकालाई सुरक्षा र अन्य सबै आवश्यकतामाथि स्थायी नियन्त्रण प्रदान गर्ने ट्रम्पले बताएको बीबीसीले जनाएको छ। त्यस्तै डेनमार्ककी प्रधानमन्त्री मेड फेदरिक्सनले यो सम्झौताले आर्कटिक र उत्तर एटलान्टिक क्षेत्रमा सुरक्षा मजबूत बनाउने उल्लेख गर्नुभएको छ। तर ट्रम्पले सामाजिक सञ्जालमा गरेको पोस्टमा उल्लेख गरेका सम्झौताका विशेष प्रावधानबारे फेदरिक्सनले केही खुलाउनु भएको छैन। यो सम्झौता ग्रीनल्याण्ड लिने भन्दै ट्रम्पले महिनौदेखि दिँदै आएको धम्कीपछि भएको हो। सम्झौतामा अमेरिकाको स्पष्ट लिखित स्वीकृति बिना कुनै पनि अमेरिकी प्रतिद्वन्दीले ग्रीनल्याण्डमा सैन्य उपस्थिति कायम गर्न वा संवेदनशील लगानी गर्न नपाउने व्यवस्था पनि समावेश गरिएको छ। डेनमार्ककी प्रधानमन्त्री फेदरिक्सनले यो सम्झौतामा आउँदो हप्ता हुने संयुक्त राष्ट्रसंघको महासभामा हस्ताक्षर गरिने पुष्टि गर्नुभएको छ। ट्रम्पले खनिजले धनी डेनमार्कको यो भागलाई खरिद गर्ने वा अमेरिकामा गाब्ने प्रयास गर्दै आउनुभएको थियो। अब खेल खबर। विश्व एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह आज हुँदैछ। जापानको आइसी नायोगामा आयोजना भइरहेको एसियाडको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन्। नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। आजदेखि औपचारिक रूपमा शुरू हुने प्रतियोगिता यही असोज 18 गतेसम्म चल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संविधान दिवसको अवसरमा बिहान सैनिक मंच टुणी खेलमा मूल समारोह। संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। कांग्रेसको महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरू। पहाड़ी प्रभावित रसुवा र नुवाकोटमा केही दिन ढिला हुन सक्ने। जलवायु परिवर्तनको जोखिम कम गर्न माग गर्दै मनास्लुमा युवाहरूको अनसन। जलवायु विपदबारे दूरदर्शी बनेर प्रतिनिधित्व गर्न प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव। ग्रीनल्याण्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्क बीच सम्झौता। सम्झौतासँगै ग्रीनल्याण्ड विवाद समाधान। र जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको आज औपचारिक उद्घाटन हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 91 थुप्लर मेगा आर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच

0: तथा उपचार सेवा,
1: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
0: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
0: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
1: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
2: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825 63 218।
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
6: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
7: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
1: इन्डोस्कोपी सेवा,
4: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
8: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
9: न्युरोरोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
10: वरिष्ठ न्यूरो फिजिक्सियन डाक्टर सन्दीप कुमार जयसवाल अब हरेक महिनाको दोस्रो शुक्रबार दिव्य फार्मेसी घोराईदाङमा।
9: डाक्टरद्वारा दिइने सेवाहरू,
10: टाउको दुखाई,
9: चक्कर लाग्ने, बेहोस हुने,
10: प्यारालाइसिस, पक्षघात,
9: मिर्गी रोग, छारे रोग,
10: इन्सिफलाइटिस, मेनेन्जाइटिस भएको,
9: पार्किन्सन रोग,
10: इइजी, इएमजी, एनसीबी गराउनु पर्ने अवस्थामा,
9: नसा च्यापिएको,
10: स्मरण शक्ति कम हुने,
9: मस्तिष्कघात, स्ट्रोक र न्युरोलोजिकल जटिलता भएका बिरामीले पनि तुरन्त सम्पर्क गर्नुहोला।
10: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
9: डाक्टर आउने समय यही असोज 16 गते शुक्रबार।
10: सम्पर्क फोन नम्बर 0825 90 410, 98 4 78 28 913।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
13: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825 63 509 र मोबाइल 98 453 0653।
14: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना,
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
15: फोन नंबर 082562601 98578 35990 98578 31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला। डाक्टर आउने बारे सूचना।
8: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमटी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
16: डाक्टरद्वारा दिइने सेवाहरू
8: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
16: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
17: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
9: बिरामी जाँचो निमिति यही असो 17 गते शनिबार
18: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128909028।

0: चेन्ज मेलामा झ्यामै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ झ्यामै लिएर जानुहोस्। झ्यामै भ्यालुएसन, झ्यामै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स र फ्री एक्सेसरिज। त्यसैले नो यता उता,
1: झ्यामै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज सोरुम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
4: हार्दिक निमन्त्रणा,
5: यस हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराही 15 को 17 वार्षिक साधारण सभा तथा 6 अधिवेशनको सूचना प्रकाशित भइसकेको र उक्त सूचना थाहा नपाउनु भएका शेयर सदस्य ज्यूहरू यसैलाई आधिकारिक मानि निम्न मिति, समय र स्थानमा आई कार्यक्रममा सक्रिय सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। मिति 2083 असोज 4 गते, समय बिहानको ठिक 11 बजे, स्थान होटल पवा भरतपुर दान।
4: अध्यक्ष भगवती शर्मा, हातेमालो बचत तथा ऋण सहकारी संस्था लिदाङ।

0: 우리의 버스는
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिंग प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस् अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिचिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478273।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तिनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलईडी टिभी किन्न जाने?
7: जान्न।
6: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: साथै भन्दिनौ।
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घोराईदाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घोराईदाङ।
6: फोन नम्बर
7: 082562452
6: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: होइन भाइला, लखर लखर कहाँ हिनेस्?
10: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
12: भर्ना सम्बन्धी सूचना।
13: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98478092983 र 97625226286।

0: नए प्रकार को रसायन केमिकल न मिसाइए, शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री।
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन।
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: रंगाउ रेडिस मेरो एभरेस्ट
1: मध्यपश्चिम ट्याङ च्याक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो 1 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपालको संविधान 2072 जारी भएको एक दशक पूरा भएको छ। 2072 साल असोज 3 गते जारी भएको संविधानको कार्यान्वयनले लुम्बिनी प्रदेशका नागरिकले परिवर्तनको चाहना पूरा हुँदै गएको महसुस गरेका छन्। राज्यका विभिन्न तहमा महिला, दलित, आदिवासी, जनजाति, मधेसी लगायत सबैको वर्ग, क्षेत्र र लिंगको पहुँच बढ़ेको अनुभूति हुँदै गएको सरकारवालाले बताएका छन्। संविधानको मर्म र भावना अनुसार नागरिकले घर घरसम्म पाउनुपर्ने सेवा र सुविधामा अझै कमी रहेको महसुस भए पनि त्यसमा विस्तारै सुधार हुँदै जाने र परिवर्तनको अनुभूति गर्न पाइने विश्वास आम नागरिकले गरेका छन्। प्युठानकी नागरिक अगुवा पार्वती विकले संविधानले दिनुपर्ने नागरिकको सबै हक अधिकार दिइसकेको र त्यो कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार जनताले जुन परिवर्तनको अपेक्षा गरेका थिए त्यो कागजमा पूरा भएको छ, तर व्यवहारमा विस्तारै देखिन थालेको र आगामी दिनमा थप सुधार हुने विश्वास व्यक्त गर्नुभयो। कपिल वस्तुका मानव अधिकारवादी अभियन्ता रवि ठाकुरले जनताले चाहेको विकास परिवर्तन देशमा आएको बताउनुभयो। उहाँले अझै पनि संहिताको मर्म र भावना अनुसार स्थानीय र प्रदेश सरकारले पाउनुपर्ने अधिकार नपाउँदा त्यसको असर कहीँ न कहीँ सीमान्तकृत नागरिकसम्म परेको महसुस भएको गुनासो गर्नुभएको छ। रसुवा बाढ़ीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ। परिवारको सल्लाह र निर्णय अनुसार थामीको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको नेपाल थामी समाजले बताएको छ। नयाँ पत्रिकामा कार्यरत थामी कार्यालयबाट 4 दिनको विदा लिएर रसुवा गएका थिए। आफू एक कार्यक्रममा सहभागी हुन केरुङ जाने जानकारी उनले परिवारलाई गराएका थिए। उनी चीनतर्फ पुगे वा नपुगे भन्ने पुष्टि हुन सकेको छैन। बाढ़ी आउनुभन्दा अघिल्लो दिन र रसुवातर्फ लागेको थामीसँग सोही दिन बेलुका परिवारको सम्पर्क भएको थियो। त्यसपछि उनीसँग कुनै सम्पर्क नभएको परिवारले बताएको छ। टेकराज नेपाल थामी समाजका पूर्व उपाध्यक्ष समेत हुन्। दोलखा घर भएका थामीका श्रीमती र एक छोरी छन्। दाङको कोराही उपमहानगरपालिका अन्तर्गत तल्मो भकारेमा निर्माण हुन थालेको 1500 नगर अस्पताल अन्तिम चरणमा पुगेको छ। आर्थिक वर्ष 2082-83 निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको नगर अस्पतालको करिब 85% भौतिक पूर्वाधार निर्माणको काम सकिएको कोराही उपमहानगरपालिकाले बताएको छ। 2 वर्षभित्र नगर अस्पतालको भवन निर्माण सक्ने गरी 2077 साल मंगसिर 13 गते शिलान्यास भएको थियो। सम्झौता मितिमा काम हुन नसकेपछि 2080 मंगसिरमा पेटी ठेकेदारका रूपमा न्यू चाँदनी निर्माण प्रणालीले अस्पताल निर्माणको जिम्मा पाएको थियो। अस्पताल भवन निर्माणका लागि 8 करोड़ भन्दा बढ़ी भुक्तानी भइसकेको छ। निर्माण कम्पनीका प्रतिनिधि नरेन्द्र विक्रम सुवेदीले पुष महिनासम्म अस्पताल निर्माणको काम सकेर हस्तान्तरण गर्ने गरी काम भइरहेको छ। कोराहीको बालापुर निवासी सीता चौधरीले नगर अस्पताल सञ्चालन भएमा कोराही उपमहानगरपालिका 1, 2, 3 र 4 नम्बर वडाका स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज हुने बताउनु भएको छ। र जाजरकोटबाट भूकम्प पीड़ितको निजी आवास पुननिर्माणका लागि पहिलो किस्ता रकम निकासा भएको छ। भूकम्पबाट क्षति भएका निजी आवास पुननिर्माणका लागि 35 महिनापछि बजेट निकासा भएको हो। जाजरकोटका प्रमुख जिल्ला अधिकारी नवराज बरालले निजी आवास पुननिर्माण अन्तर्गत पहिलो किस्ता बाफत भेरी नगरपालिकालाई 94 लाख रूपियाँ निकासा गरिएको जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालयले स्वीकृत कार्यविधि बमोजिम अन्य स्थानीय तह तथा बाँकी लाभग्राहीका लागि पनि प्रक्रिया पूरा भएपछि रकम निकासा गर्दै जाने उहाँले बताउनुभयो। पहिलो किस्ता रकम निकासा भएसँगै लामो समयदेखि अस्थायी टहरामा कष्टकर जीवन बिताइरहेका भूकम्प पीड़ितमा आशा पलाएको छ। स्वीकृत कार्यविधि अनुसार स्थानीय तहले प्रक्रिया पूरा गरी लाभग्राहीको बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था रहेको छ।
अवस्थ दिउँसो एक बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाङ,
6: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।
8: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
9: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई, सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944।

0: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
1: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
0: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
1: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
0: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
1: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श

0: सम्पर्क नम्बर 082-560-023
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
2: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
3: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: एक्सचेन्ज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन जीव जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही सोह्र सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही सोह्र सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
4: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।

0: भीएफएक्स सिनेमाज घोराई दस सौडी कोला दांग यही असोज दुई गते देखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानाक चलचित्र झिंगे दाउ दुई
1: दिन त हिँडिसक्यो नि हौ साइला
2: के हो के त्यो रूपा।
0: साथै नेपाली कथानाक चलचित्र कार्की साइला हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।

सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatieyecare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू
2: स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा यही असोज 2 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानायक चलचित्र झिङ्गे दाउ 2।
3: यसका दाजुभाइ के विधि बैरी बका होला
4: तिम्रा दाई बाउजूले आमा गाउँ लगेछन् भने चाहिँ राम्रो हुँदैन त्यहाँ।

0: साथै नेपाली कथा नाच चलचित्र कार्की साइला पनि भव्य प्रदर्शन भइरहेको छ।
1: दुई दिन त हेरिसक्ने हो साइला,
2: के हो के त्यो रूपा,
0: हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
6: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कर्णाली प्रदेश सरकारले कृषिको व्यवसायीकरण मार्फत प्रदेशको रूपान्तरण गर्ने लक्ष्यसहित कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, उत्पादन लागत न्यूनीकरण तथा उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने गरी कार्यक्रम कार्यान्वयन गर्न लागेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। कृषि लक्षित योजना तथा कार्यक्रम बढ़ाइएसँगै त्यसको कार्यान्वयनका लागि बजेट समेत वृद्धि गरिएको छ। प्रदेशमा प्रांगारिक तथा व्यवसायिक कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड़ दिएको छ। खेतीयोग्य बाँझो जमीनको उपयोग तथा कृषि पेशाप्रति युवाको आकर्षण बढ़ाउन प्रोत्साहन गर्ने योजना सरकारको रहेको छ। कृषि उद्यमीलाई अनुदानदेखि ब्याज अनुदानसम्मका कार्यक्रम बजेटमा समेटिएका छन्। 5 हेक्टर भन्दा बढ़ी जमीनमा कृषि व्यवसाय गर्ने व्यवसाय सहकारी फर्म कम्पनी तथा कृषक समूहलाई कर्जमा ब्याज अनुदान दिइनेछ। 2 हेक्टर भन्दा बढ़ी जमीनमा कृषि व्यवसाय तथा फलफूल खेती गर्ने सहकारी फर्म कम्पनी र कृषक समूहलाई लागत सहभागिताका आधारमा अनुदान दिने व्यवस्थालाई पनि मार्जन गरी ब्याज अनुदान कार्यक्रम कार्यान्वयन गर्न 10 करोड़ 22 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। 2072 असोज 3 गते नेपालको नयाँ संविधान जारी भएर कार्यान्वयनमा आएपछि नागरिकले पनि परिवर्तन अनुभूति गर्दै आएका छन्। संविधानले राजनैतिक, सामाजिक तथा समावेशी अधिकार सुनिश्चित गर्दै राज्यका विभिन्न तहमा सबै वर्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व बढ़ाए पनि अब त्यसलाई दिगो शान्ति, सुशासन, विकास र आर्थिक समृद्धिसँग जोड़ेर मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनुपर्नेमा नागरिक अगुवाहरूले जोड़ दिएका छन्। संविधानले आदिवासी, जनजाति, दलित, सीमान्तकृत, विपन्न समुदाय, महिला, युवा तथा पछाडि पारिएको वर्ग, समुदायको अधिकार सुनिश्चित गरेको नागरिक समाज दाङका अध्यक्ष नेमबहादुर थापाले बताउनुभयो। संविधान कार्यान्वयनपछि विगतमा अवसरबाट वञ्चित समुदायका नागरिक समेत नीति निर्माण तथा कानून निर्माण गर्ने तहमा पुग्न थालेको उहाँले बताउनु भएको छ। संविधान कार्यान्वयनको अवधिमा गाउँदेखि शहरसम्म सड़क तथा यातायातको पहुँच विस्तार हुनुका साथै राज्यका सेवा सुविधा र अवसरमा नागरिकको पहुँच समेत बढ़ेको उहाँको भनाइरहेको छ। रसुवा बाढ़ीका कर्मा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ। परिवारको सल्लाह र निर्णय अनुसार थामीको पशुवती आर्यघाटमा आज अन्त्येष्टि गरिएको नेपाल थामी समाजले बताएको छ। नयाँ पत्रिकामा कार्यरत थामी कार्यालयबाट 4 दिनको विदा लिएर रसुवा गएका थिए। आफू एक कार्यक्रममा सहभागी हुन केरुङ जाने जानकारी उनले परिवारलाई गराएका थिए। उनी चीनतर्फ पुगे वा नपुगेको भने पुष्टि हुन सकेको छैन। बाढ़ी आउनुभन्दा अघिल्लो दिन रसुवातर्फ लागेको थामीसँग सोही दिन बेलुका परिवारको सम्पर्क भएको थियो। त्यसपछि उनीसँग कुनै सम्पर्क नभएको परिवारले बताएको छ। टेकराज नेपाल थामी समाजका पूर्व उपाध्यक्ष समेत हुन्। दोलखा घर भएका थामीका श्रीमती र एक छोरी रहेका छन्। र दाङको घोराही उपमहानगरपालिका अन्तर्गत तल्लो भकारीमा निर्माण हुन थालेको 1500 नगर अस्पताल अन्तिम चरणमा पुगेको छ। आर्थिक वर्ष 2082-83 निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको नगर अस्पतालको करिब 85% भौतिक पूर्वाधार निर्माणको काम सकिएको घोराही उपमहानगरपालिकाले बताएको छ। 2 वर्षभित्र नगर अस्पतालको भवन निर्माण सक्ने गरी 2077 साल मंगिर 13 गते शिलान्यास भएको थियो। सम्झौता मितिमा काम हुन नसकेपछि 2080 मंगिरमा पेटी ठेकेदारका रूपमा न्यू चाँदनी निर्माण प्रणालीले अस्पताल निर्माणको जिम्मा लिएको थियो। अस्पताल भवन निर्माणका लागि 8 करोड़ भन्दा बढ़ी भुक्तानी भइसकेको छ। निर्माण कम्पनीका प्रतिनिधि नरेन्द्र विक्रम सुवेदीले पोष महिनासम्म अस्पताल निर्माणको काम सकेर हस्तान्तरण गर्ने गरी काम भइरहेको छ। कोराहीको बालापुर निवासी सीता चौधरीले नगर अस्पतालले सञ्चालन भएमा घोराही 1, 2, 3 र 4 नम्बर वडाका स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज हुने बताउनु भएको छ।
अवस्थ दिउँसो दुई बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रति घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: It like pro.
1: Rasita pop from 2 and 4.
2: Saksha yes ma hamro patro.
3: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
4: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
5: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
4: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
6: शुद्ध महका लागि कहाँ जाने त?
7: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
6: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
8: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
9: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
8: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
10: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-5-63-509 र मोबाइल 9843-0653-23।
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
12: विशेषज्ञ डाक्टरी सेवाहरू
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
13: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
12: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
11: सम्पर्क फोन 082-5-90-079, मोबाइल नम्बर 9848।

0: भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
2: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
4: नमस्ते, म रामकृष्ण काल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगा।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि पर्यो नि
1: पाइने भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जार इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जार इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: वायनेट को buy one gift one free offer मा 3 महीना को 125 MBPS इंटरनेट रु 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि 1 महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथी को बिहे मा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडीमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडीमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बालबालिकाको न्यूरो सर्जरी
6: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
5: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
5: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
7: खुसीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
5: उपचार हुने रोगहरू
9: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
5: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
11: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना
12: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्
11: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ
12: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
11: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
12: विशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बिपिचो घोराहाइदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 9847823572।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9858745226।
17: हजुर गजबको अफर आयो। कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
18: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जाङ च्याक यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाबाट आज 11 जनाको शव निकालेको नेपाली सेनाको भनाई। थप मानिस हराएको आशंकामा खोजी चल्दै। भदौमा 5.9 अर्ब रूपियाँ भन्दा बढ़ीको विद्युत निर्यात। बाढ़ीका कारण बंगलादेशतर्फको निर्यात रोकियो। संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। देशमा गहिरो जरा रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै उच्च प्रविधिमा तीव्र वृद्धि। र विश्व एसियाली खेलकुदको उद्घाटन समारोह चल्दै नेपालबाट 21 खेलमा 135 जना खेलाड़ी सहभागी। नेपाल खबरमा अब पूरा खबर। रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट 3 सुरूङबाट 11 जनाको शव निकालेको नेपाली सेनाले जनाएको छ। सेनाले सामाजिक सञ्जालमा लेख्दै भोटेको सीमा भदौ 10 गते आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा भेटिएका 11 शव आज बाहिर निकालेको जानकारी गराएको हो। ती शवहरू सुरूङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन्। सेनाले हिजो पनि त्यही सुरूङबाट 13 जनाको शव निकालेको जानकारी गराएको थियो। बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढ़ाउने सेनाले जनाएको छ। सेनाका अनुसार सुरूङभित्र खोजी कार्य अझै चलिरहेको छ। नेपालले गएको भदौ महिनामा विदेशमा विद्युत बिक्री गरी 5.9 करोड़ 24 लाख रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत र बंगलादेशतर्फ 56.56 करोड़ 6,443 युनिट विद्युत निर्यात भएको हो। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार गरी दुई माध्यमबाट विद्युत निर्यात गर्दै आएको छ। यसैबीच भोटेको सीमा आएको बाढ़ीका कारण बंगलादेशतर्फको विद्युत निर्यात भने प्रभावित भएको छ। बाढ़ीले सिलिमी र त्रिशुली जल विद्युत आयोजनाका केन्द्रका संरचनाका साथै 220 केवी त्रिशुली 3B हब सब स्टेशनमा क्षति पुर्याएपछि आपूर्ति रोकिएको हो। प्राधिकरणले अन्य जलविद्युत आयोजनाबाट बंगलादेशतर्फ विद्युत निर्यात पुनः शुरू गर्न भारतीय पक्षसँग आवश्यक स्वीकृतिका लागि अनुरोध गरिसकेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार संविधानको अक्षर र भावना दुवैतर्फ पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा काठमाण्डुको टुणी खेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान जति नै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमान्दार नभई त्यो केवल कागजको पन्नामा मात्र सीमित रहने टिप्पणी गर्नुभयो। सम्बोधन क्रममा सुशासन र विकासका मुद्दामा जोड़ दिँदै उहाँले देशमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो भए पनि त्यसलाई उखेल्ने हातहरू अहिले झनै बलिया र धेरै भएको दावी गर्नुभयो। सुशासन नारा मात्र नभई काम भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सरकारले कृत्रिम बुद्धिमत्ता एआई डिजिटल प्रविधि र स्टार्ट अपलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिरहेको बताउनुभयो। साथै हालैको बाढ़ी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद पूर्व सूचना प्रणालीलाई सरकारले सर्वोच्च प्राथमिकतामा राख्ने उहाँको प्रतिबद्धता छ। आज देशभर विविध कार्यक्रम गरी 11 संविधान दिवस मनाइँदैछ। ऐतिहासिक संविधान सभाबाट 2072 साल असोज 3 गते नेपालको संविधान जारी भएको थियो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरेको संविधान जारी भएको आजकै दिन 11 वर्ष पूरा भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजदेखि ओडा तहबाट औपचारिक रूपमा शुरू भएको छ। आउँदो असोज 16 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सहित कांग्रेसले आज र भोलि स्थानीय अनुकूलतामा ओडा अधिवेशन गर्न लागेको कांग्रेसले जनाएको छ। यद्यपि पूर्व सभापति शेरबहादुर देउवा पक्षले भने यो प्रक्रियामा सहभागिता जनाएको छैन। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार गएको पुष मशान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यहरूले यस अधिवेशनमा मतदान गर्न पाउनेछन्। यस अधिवेशनले ओडा सभापति 2 उपसभापति 1 सचिव 1 सहसचिव र ओडा सदस्यहरू निर्वाचित गर्नेछ। पालिकाको संरचना अनुसार समितिमा प्रत्यक्ष निर्वाचित र मनोनित हुने सदस्य संख्या फरक फरक रहे पनि हरेक ओडा कार्य समितिमा कम्तीमा 1/3 महिला दलित र 30 वर्ष मुनिका युवाहरूको अनिवार्य प्रतिनिधित्व हुने वैधानिक व्यवस्था रहेको छ। साथै यसै महाअधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन्। यसैबीच पार्टी सभापति गगन थापाले आफ्नो ओडामा पुगेर अधिवेशनको शुभारम्भ गर्नुभएको छ। एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले समाजको छटपटी र तीव्र विकासको चाहनालाई पूरा गर्न सक्ने सुदृढ़ कांग्रेस निर्माण में जुट्न सम्पूर्ण पार्टी पंक्तिले आह्वान गर्नुभयो। उहाँले समयको माग अनुसार संविधानका मूल्य मान्यतालाई थप विस्तार गर्न संविधान संशोधनको साहसिक कदम चाल्ने संकल्प समेत गर्नुभएको छ। यो अधिवेशनमा सहभागी नभएको पूर्व सभापति देउवा समूहले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। धेरैसो प्रभावशाली नेताहरूले साथ छाडिसकेको अवस्थामा पनि देउवा पक्षले यही भदौ 15 गतेदेखि ओडा अधिवेशन शुरू गरी मंगसिरमा बेग्लै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: यो चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाउन लकी ड्र कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिंत बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता तथा उद्योगीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि अहिले सबैभन्दा उपयुक्त समय रहेको भन्दै उदयमान क्षेत्रहरूमा लगानी विस्तार गर्न भारतीय व्यवसायीहरूलाई आग्रह गर्नुभयो भारतीय व्यवसायीले नेपाललाई बजारका रूपमा मात्र नभई लगानी उत्पादन र विश्वव्यापी आपूर्ति श्रृंखलाको रणनीति सहायताको रूपमा हेर्नुपर्ने उहाँको भनाई छ सरकारले सुशासन आर्थिक समृद्धि र लगानी सहजीकरणलाई प्राथमिकतामा राखेको भन्दै उहाँले बजेट र कर प्रणालीमा गरेका नीतिगत सुधारले नेपालको व्यावसायिक वातावरण थप लगानीकर्ता मैत्री बनेको दावी गर्नुभयो भोडेपछि बाढ़ीपछि विपत्ता भएका पत्रकार टेकराज थामीको परिवारले आज कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको छ चीनको केरुङमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँ भदौ 10 गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो 41 वर्षका थामीको प्रतीकात्मक शवमा उहाँका पिता डिलबहादुर थामीले दागबत्ती दिनुभयो नयाँ पत्रिका दैनिकमा कार्यरत थामी 2 दशकभन्दा बढ़ी समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो अब विदेशको खबर चीनमा चालू वर्षको पहिलो 8 महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटेको भए पनि उच्च प्रवृत्तिसँग सम्बन्धित उद्योगमा भने विदेशी लगानी उल्लेख्य रूपमा बढ़ेको छ चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अगस्तसम्म उच्च प्रविधि उद्योगमा वास्तविक रूपमा प्रयोग भएको विदेशी लगानी 35.1% बढ़ेको छ यो अवधिमा कुल 42,582 नयाँ विदेशी लगानी भएका उद्यम स्थापना भएका छन् यद्यपि चीनमा वास्तविक रूपमा प्रयोग भएको कुल विदेशी प्रत्यक्ष लगानी 5.3% घटेर 479.95 करोड़ युआन कायम भएको छ यसले चीनमा समग्र विदेशी लगानीको प्रवाह केही कमजोर भए पनि उच्च प्रविधि अनुसन्धान र विकास तथा उन्नत उत्पादन जस्तो क्षेत्रमा विदेशी लगानीकर्ताको चासो बढ़िरहेको देखाउँछ विज्ञहरूको अनुसार चीनको आकर्षण पहिले मुख्यत कम लागतमा आधारित थियो भने अहिले नवप्रवर्तन र उच्च स्तरीय प्रविधिमा आधारित बन्दै गएको छ यसैबीच चीनले विदेशी लगानीकर्तालाई थप आकर्षित गर्न 15 बुँदे कार्ययोजना सार्वजनिक गर्नुका साथै फ्रान्स स्विजरल्याण्ड र दक्षिण कोरियाबाट भित्रनी लगानीमा समेत उल्लेख्य वृद्धि भएको जनाएको छ अब खेल खबर विषय एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह

नेपालले एसियाडको लागि 11 करोड बजेट छुट्याएको छ। एसियाडमा नेपालले अहिलेसम्म 3 रजत र 23 काँस्य पदक जितेको छ। यसपालि खेलकुद परिषदले कम्तीमा 1 स्वर्ण जित्ने लक्ष्य राखेको छ, जसमा कराते, कबड्डी, बक्सिङ, उसु जस्ता खेललाई सम्भावित सूचीमा राखिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाबाट आज थप 11 जनाको शव निकालेको नेपाली सेनाको भनाई, थप मानिस हराएको आशंकामा खोजी कार्य चल्दै। भदौमा 5 अर्ब 9 करोड़ रूपियाँ भन्दा बढ़ीको विद्युत निर्यात, बाढ़ीका कारण बंगलादेशतर्फको निर्यात रोकियो। संविधानको अक्षर र भावना दुवै प्रति सरकार पूर्ण जिम्मेवार रहेको प्रधानमन्त्री शाहको भनाई। देशमा गहिरो जरा रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै उच्च प्रविधिमा तीव्र वृद्धि। र विश्व एसियाली खेलकुदको उद्घाटन समारोह चल्दै नेपालबाट 21 खेलमा 135 जना खेलाड़ी सहभागी।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। कस्तो राम्रो जुत्ता लगाएको,
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक बङ्गालीबाट किनेर हेर न।
1: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा, आएर त हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।
8: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
9: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
10: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
9: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोर्निङ सम्बन्धी अपरेशन सेवा,
11: अन्य विशेषज्ञ सेवाहरू।
12: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
14: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा।
16: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
18: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
19: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
20: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
21: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको, नशा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
22: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
21: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
22: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
21: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
22: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
23: बिरामी जाँचाउने मिति यही असोज 10 गते शनिबार।
24: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर

0: 82410 मोबाइल नम्बर 9847878913 र 9805912871
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001। अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
7: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
6: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिनद्वारा आरसीटी गर्ने,
6: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
6: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
7: सम्पर्क मोबाइल नम्बर 9828777494 9828777494।

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
6: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847279770
7: र 9857830689।
8: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविका रोड, खोराही दाङ।
11: फोन 562-5121।
8: सम्पर्क मोबाइल
10: 9857328219
12: र 9857328223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
13: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
14: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच, उपचार तथा अपरेशन,
13: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
14: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
13: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
14: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 9849967487।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता, ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857745426।
7: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
17: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
7: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
12: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
19: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
12: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
19: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
12: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोइगुलेसन सेवा उपलब्ध छ।
19: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
12: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
19: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
12: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
19: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
12: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
19: सम्पर्क नम्बर 082-560-23।
12: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
20: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
21: विस्तृत आँखा परीक्षण उपचार,
22: बाल दृष्टि रोग निदान उपचार,
23: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
24: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
25: कन्ट्याक्ट लेन्स सेवा,
26: न्यून दृष्टि व्यवस्थापन, पुनस्थापना परामर्श,
27: कृत्रिम आँखा फिटिङ गरिन्छ,
28: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चश्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
29: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू,
30: अल्छी आँखा उपचार,
31: डेढो आँखा उपचार,
32: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
33: डबल भिजन उपचार,
34: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
35: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
36: ASD, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
37: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
19: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
12: फोन नम्बर 9869-84602 र 9864-84-73।
38: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मकरको नमस्कार। साहित्यकार पद्म प्रसाद शर्माको 21 औं कृति 21 पाइला विमोचन कार्यक्रम सम्पन्न भएको छ। साहित्यकार शर्माको 69 औं जन्मोत्सवको अवसरमा कृति विमोचन गरिएको हो। नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दाङको आयोजनामा विमोचन कार्यक्रम भएको थियो। नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष मेनराज शर्माको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका पूर्व अध्यक्ष तथा नेपाल निवृत्त शिक्षक समाज दाङका केन्द्रीय प्रतिनिधि हरिप्रसाद गौतमको प्रमुख आतिथ्यता तथा नेपाल निवृत्त शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेल र नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका सल्लाहकार दामोदर बस्नेतको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा अघिल्ला वर्षमा झैं यो वर्ष पनि लेखक शर्माले आफ्ना एकजना गुरूलाई सम्मान गर्दै आएकोमा यस वर्ष आफ्ना गुरू नारायण सिंह गुरूङलाई सम्मान गर्नुभएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले लेखक शर्मालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै साहित्यिक यात्रा निरन्तर अगाडि बढ़ाइरहन अनुरोध गर्नुभयो। उहाँले विगतलाई सम्झदै लेखक शर्माको लेखनप्रतिको चासो र मेहनतका कारण नेपाल राष्ट्रिय शिक्षक संगठन दाङले पहिलो स्मारिका निकाल्न सफल भएको बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथि नेपाल निवृत्त शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका सल्लाहकार दामोदर श्रेष्ठ, अतिथिहरू सम्मानित गुरू नारायण सिंह गुरूङ, राप्ती साहित्य परिषद केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, राप्ती साहित्य परिषद दाङ शाखा अध्यक्ष एम रेग्मी, राप्ती साहित्य परिषदका सल्लाहकार पुरूषोत्तम खनाल, पत्रकार रंजिता शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज नेउपानी, रेडियो मध्यपश्चिम एफएमका संचालक समिति अध्यक्ष मधुसूदन वैद्य, नेपाली लेखक संघ दाङका अध्यक्ष हिमलाल पन्थी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा लेखक पद्म प्रसाद शर्माले आफ्नो लेखबारे भनाई राख्दै विमोचन कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका महिला उपाध्यक्ष सुषमा भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण संगठनका सचिव धनीराम केसीले गर्नुभएको थियो। संविधान दिवस तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको 9 औं वार्षिक उत्सवको अवसरमा खेलकुद सप्ताह आजदेखि शुरू भएको छ। नेपाल पुलिस बोर्डिङ स्कूलमा आयोजित खेलकुद सप्ताहको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले उद्घाटन गर्नुभयो। खेलकुद सप्ताह अन्तर्गत भलिबल, फुटबल, दौड़, क्रिकेट लगायत विभिन्न विधाका 17 वटा खेल आयोजन गरिएको छ। खेलकुद सप्ताह असोज 10 गतेसम्म सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ। खेलकुद सप्ताहको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका अस्पताल निर्देशक सह प्राध्यापक डाक्टर सुरेश रसाइली सहित शिक्षक तथा कर्मचारी, चिकित्सक, नर्स, एमबीबीएस तथा नर्सिङका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतिष्ठानले 9 औं वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजन गर्दै आएको छ। वार्षिक उत्सवको मुख्य कार्यक्रम भने असोज 12 गते प्रतिष्ठानको सभाहलमा भव्य समारोहका बीच आयोजन गरिने भएको छ। कार्यक्रममा प्रतिष्ठानको स्थापना, हालसम्मको उपलब्धि तथा आगामी योजनालाई समेटिने जनाइएको छ। कर्णाली प्रदेश सरकारले कृषिको व्यावसायीकरण मार्फत प्रदेशको रूपान्तरण गर्ने लक्ष्यसहित कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कृषिको आधुनिकीकरण, यान्त्रिकरण, उत्पादन लागत न्यूनीकरण तथा उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने गरी कार्यक्रम कार्यान्वयन गर्न लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। कृषि लक्षित योजना तथा कार्यक्रम बढ़ाइएसँगै त्यसको कार्यान्वयनका लागि बजेट समेत वृद्धि गरिएको छ। प्रदेशमा प्रांगारिक तथा व्यावसायिक कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड़ दिइएको छ। खेतीयोग्य बाँझो जमीनको उपयोग तथा कृषि पेशाप्रति युवाको आकर्षण बढ़ाउन प्रोत्साहन गर्ने योजना सरकारको छ। कृषि उद्यमीलाई अनुदानदेखि ब्याज अनुदानसम्मका कार्यक्रम बजेटमा समेटिएका छन्। 5 हेक्टर भन्दा बढ़ी जमीनमा कृषि व्यवसाय गर्ने व्यवसायी, सहकारी फर्म, कम्पनी तथा कृषक समूहलाई कर्जामा ब्याज अनुदान दिइनेछ। 2 हेक्टर भन्दा बढ़ी जमीनमा कृषि व्यवसाय तथा फलफूल खेती गर्ने सहकारी फर्म, कम्पनी र कृषक समूहलाई लागत सहभागिताका आधारमा अनुदान दिने व्यवस्थालाई परिमार्जन गरी ब्याज अनुदान कार्यक्रम कार्यान्वयन गर्न 10 करोड़ 22 लाख रूपियाँ समेत विनियोजन गरिएको छ।
र 2072 असोज 3 गते नेपालको नयाँ संविधान जारी भएर कार्यान्वयनमा आएपछि नागरिकले पनि परिवर्तनको अनुभूति गर्दै आएका छन्। संविधानले राजनीतिक सामाजिक तथा समावेशी अधिकार सुनिश्चित गर्दै राज्यका विभिन्न तहमा सबै वर्ग समुदाय र क्षेत्रको प्रतिनिधित्व बढ़ाए पनि अब त्यसलाई दिगो शान्ति सुशासन विकास र आर्थिक समृद्धिसँग जोडेर मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनुपर्नेमा नागरिक अगुवाले जोड़ दिएका छन्। संविधानले आदिवासी जनजाति दलित सीमान्तकृत विपन्न समुदाय महिला युवा तथा पछाडि पारिएको वर्ग समुदायको अधिकार सुनिश्चित गरेको नागरिक समाज दाङका अध्यक्ष निमबहादुर थापाले बताउनुभयो। संविधान कार्यान्वयनपछि विगतका अवसरबाट वञ्चित समुदायका नागरिक समेत नीति निर्माण तथा कानून निर्माण गर्ने तहमा पुग्न थालेको उहाँले बताउनुभयो। संविधान कार्यान्वयनको अवधिमा गाउँदेखि शहरसम्म सड़क तथा यातायातको पहुँच विस्तार हुनुका साथै राज्यका सेवा सुविधा र अवसरमा नागरिकको समेत बढ़ेको उहाँको भनाई छ। यद्यपि रोजगारीका लागि हरेक दिन जसो युवा पुस्ता विदेशिनुपर्ने र मुलुक उत्पादन भन्दा आयातमा निर्भर हुने भएको हुँदै गएको अवस्थालाई परिवर्तन गर्न आर्थिक क्षेत्रमा विशेष योजना आवश्यक रहेको उहाँले बताउनुभयो। मुलुकमा उद्योग तथा कल कारखाना स्थापना गरी स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ। नेपालमा पर्याप्त प्राकृतिक स्रोत साधन रहेकाले तिनको व्यावसायिक उपयोग गर्दै उत्पादन र आय आर्जनसँग जोड्न सके स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सकिने उहाँले बताउनुभयो। कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा विकास गर्न किसानलाई समयमै मल सिंचाई उन्नत बिउ बिजन कृषि प्रविधि र बजारको सुनिश्चितता गर्नुपर्ने उहाँले बताउनुभयो। कृषि उत्पादन बढ़ाउन सके खाद्यान्नमा निर्भरता घटाउनका साथै किसानको आय समेत बढ़ाउन सकिने उहाँको भनाइ थियो। यस्तै नागरिक समाज दाङका पूर्व अध्यक्ष केबी मसालले संविधानमा धेरै विषय समेटिएको भए पनि छुटेका विषयलाई आवश्यक कानून निर्माण गरेर सम्बोधन गर्न सकिने बताउनुभयो। हवस् त अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-377
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक गोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुविधिद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-03 र 98-29-54-555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ

0: बेस्ट प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्ठानब्बे पाँच अठहत्तर तीस एक सय एकाउन्न अन्ठानब्बे चार अठहत्तर तेत्तिस एक सय तेत्तिस र अन्ठानब्बे छ छयासी सैतिस दुई सय चौवालिस।
1: यदि तपाईँले पनि न्यु खोज्नु भएको हो भने आइहाल्नुहोस्।
2: नमस्ते, म रामकृष्ण ढकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्यपश्चिम एकानब्बे थुप्रो चार मेगाहर्ट्ज।

0: छकत्र नो इट लाइक प्रो राशिता फ्रॉम टू एंड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
2: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
7: सम्पर्क फोन नम्बर 0825902022।
1: जु रोड छुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
9: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतिहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतिहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
8: सम्बन्धित समस्या भएका दम्पतिहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
9: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
8: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
9: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बिकिचो घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 9847723572।
10: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
11: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944 9847793944।

0: मेरो एवरेस्ट
1: मध्य पश्चिम ट्रान्जेक्ट यति बेला बेलुकीको 5 बजेको छ।

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। भदौ महिनामा झण्डै 60,000 मेट्रिक टन ग्यास आयात भएर खपत भएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार भदौ महिनामा 59,833 मेट्रिक टन ग्यासको 42,13,661 सिलिण्डर वितरण गरिएको हो। सामान्य अवस्थामा मासिक 30 लाखदेखि 35 लाख संख्यामा ग्यास सिलिण्डर खपत हुने गरेकोमा बजारमा ग्यासको अभाव कम गर्न 42,000 सिलिण्डर वितरण गरिएको हो। गत साउनमा 40,36,364 सिलिण्डर बिक्री गरेको र असारमा 31,36,937 सिलिण्डर वितरण भएको निगमले जनाएको छ। ग्यास बजारमा ग्यासको चरम अभाव भएपछि आपूर्ति व्यवस्था सहज बनाउन ग्यासको कोटा बढ़ाएको निगमले बताएको छ। सामान्य अवस्थामा मासिक 45,000 मेट्रिक टनदेखि 48,000 मेट्रिक टन ग्यासको माग रहेकोमा बजारमा ग्यासको अभाव भएपछि आपूर्ति बढ़ाएको निगमले जनाएको छ। उपत्यकामा दैनिक 40,000 संख्यामा सिलिण्डर खपत हुने गरेकोमा मुख्य राजमार्ग खुला भएसँगै आपूर्ति व्यवस्था सहज हुँदै गएको निगमले जनाएको छ। साहित्यकार पद्मप्रसाद शर्माको 21 औं कृति 21 पाइला विमोचन कार्यक्रम सम्पन्न भएको छ। साहित्यकार शर्माको 69 औं जन्मोत्सवको अवसरमा कृति विमोचन गरिएको हो। नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दाङको आयोजनामा विमोचन कार्यक्रम भएको थियो। नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष मेनराज शर्माको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका पूर्व अध्यक्ष तथा नेपाल निवृत्त शिक्षक समाज दाङका केन्द्रीय प्रतिनिधि हरिप्रसाद गौतमको प्रमुख आतिथ्यता तथा नेपाल निवृत्त शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेल र नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका सल्लाहकार दामोदर बस्नेतको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा अघिल्ला वर्ष झैं यो वर्ष पनि लेखक शर्माले आफ्ना एकजना गुरूलाई सम्मान गर्दै आएकोमा यस वर्ष आफ्ना गुरू नारायण सिंह गुरूङलाई सम्मान गर्नुभएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले लेखक शर्मालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै साहित्यिक यात्रा निरन्तर अगाडि बढ़ाइरहन अनुरोध गर्नुभयो। उहाँले विगतलाई सम्झदै लेखक शर्माको लेखन प्रतिको चासो र मेहनतका कारण नेपाल राष्ट्रिय शिक्षक संगठन दाङले पहिलो स्मारिका निकाल्न सफल भएको बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथि नेपाल निवृत्त शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेल र नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका सल्लाहकार दामोदर बस्नेत, अतिथिहरू सम्मानित गुरू नारायण सिंह गुरूङ, राप्ती साहित्य परिषद केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, राप्ती साहित्य परिषद दाङ शाखा अध्यक्ष एम रेग्मी, राप्ती साहित्य परिषदका सल्लाहकार पुरूषोत्तम खनाल, पत्रकार रंजिता शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज नेपानी, रेडियो मध्यपश्चिम एफएमका संचालक समिति अध्यक्ष मधुसूदन वैद्य, नेपाली लेखक संघका दाङका अध्यक्ष हिमलाल पन्थी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा लेखक पद्मप्रसाद शर्माले आफ्नो लेखबारे भनाई राख्दै विमोचन कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका महिला उपाध्यक्ष सुषमा भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण संगठनका सचिव धनीराम केसीले गर्नुभएको थियो। संविधान दिवस तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको 9 औं वार्षिक उत्सवको अवसरमा खेलकुद सप्ताह आजदेखि शुरू भएको छ। नेपाल पुलिस बोर्डिङ स्कूलमा आयोजित खेलकुद सप्ताहको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले उद्घाटन गर्नुभयो। खेलकुद सप्ताह अन्तर्गत भलिबल, फुटबल, दौड़, क्रिकेट लगायत विभिन्न विधाका 17 वटा खेल आयोजना गरिएको छ। खेलकुद सप्ताह असोज 10 गतेसम्म सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ। खेलकुद सप्ताहको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका अस्पताल निर्देशक सह प्राध्यापक डाक्टर सुरेश रसाइली सहित शिक्षक तथा कर्मचारी, चिकित्सक, नर्स, एमबीबीएस तथा नर्सिङका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतिष्ठानले 9 औं वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। वार्षिक उत्सवको मुख्य कार्यक्रम भने असोज 12 गते प्रतिष्ठानको सभाहालमा भव्य समारोहका बीच आयोजना गरिने भएको छ। कार्यक्रममा प्रतिष्ठानको स्थापना, हालसम्मको उपलब्धि तथा आगामी योजनालाई समेटिने जनाइएको छ। र कर्णाली प्रदेश सरकारले कृषिको व्यावसायीकरण मार्फत प्रदेशको रूपान्तरण गर्ने लक्ष्यसहित कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, उत्पादन लागत न्यूनीकरण तथा उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने गरी कार्यक्रम कार्यान्वयन गर्न लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। कृषि लक्षित योजना तथा कार्यक्रम बढ़ाइएसँगै त्यसको कार्यान्वयनका लागि बजेट समेत वृद्धि गरिएको छ।
प्रदेशमा प्रांगारिक तथा व्यावसायिक कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड़ दिएको छ। खेतीयोग्य बाँझो जमीनको उपयोग तथा कृषि पेशाप्रति युवाको आकर्षण बढ़ाउन प्रोत्साहन गर्ने योजना सरकारको रहेको छ। कृषि उद्यमीलाई अनुदानदेखि ब्याज अनुदानसम्मका कार्यक्रम बजेटमा समेटिएका छन्। 5 हेक्टर भन्दा बढ़ी जमीनमा कृषि व्यवसाय गर्ने व्यवसाय सहकारी फर्म कम्पनी तथा कृषक समूहलाई कर्जामा ब्याज अनुदान दिइनेछ। 2 हेक्टर भन्दा बढ़ी जमीनमा कृषि व्यवसाय तथा फलफूल खेती गर्ने सहकारी फर्म कम्पनी र कृषक समूहलाई लागत सहभागिताका आधारमा अनुदान दिने व्यवस्थालाई परिमार्जन गरी ब्याज अनुदान कार्यक्रम कार्यान्वयन गर्न 10,22,00,000 रूपियाँ विनियोजन बजेट विनियोजन गरिएको छ। हवस्त, बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
6: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
3: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
5: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
4: सामान्य किराले खाएको दाँत भर्ने,
3: मेसिन द्वारा आरसीटी गर्ने,
4: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
3: खोल लगाउने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
4: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
5: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: एक्सचेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट अन द स्पट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम सहित

0: रेट छत्र नो इट लाइक प्रो राशिता पा फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ

0: बस गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
10: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
11: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98-479-3570।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव,
15: प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
20: इन्डोस्कोपी सेवा
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
21: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
22: विशेषज्ञ डाक्टरी सेवाहरू:
21: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
22: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
20: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
22: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
21: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-6994 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41-944
0: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-008-804 98-43-008-804 www.pashupatiicare.com
2: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
3: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
23: डाक्टरद्वारा दिइने सेवाहरू
3: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
23: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
3: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
23: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
3: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
24: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
25: समय बिहान 9 बजेदेखि
23: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
25: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028
26: खुसीको खबर
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
23: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
25: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
28: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
25: उपलब्ध शल्यक्रियाहरू
28: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
25: बालबालिकाको न्युरो सर्जरी
28: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
25: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
28: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
25: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
29: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
10: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
10: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-196 र मोबाइल नम्बर 98-478-26-001।
11: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
11: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
11: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान्ज चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मकर सँगै म सुशीला ओलीको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: आज दाङ सहित देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइयो। विकास र आर्थिक समृद्धिसँग जोडेर मुलुकलाई आत्मनिर्भर बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड।
1: साहित्यकार पद्म प्रसाद शर्माको 21 कृति 21 पाइला विमोचन कार्यक्रम सम्पन्न। साहित्यकार लीला शर्माको युद्ध लडे क्यान्सर जिते पुस्तक पनि विमोचन।
0: नगर अस्पताल निर्माण अन्तिम चरणमा, तुलसीपुर 15 भू उपयोग क्षेत्र निर्धारणको तयारी।
1: र कर्णाली प्रदेश सरकारद्वारा कृषिको व्यवसाय करण मार्फत प्रदेशको रूपान्तरण गर्ने लक्ष्य सहित कृषि क्षेत्रलाई प्राथमिकता।
0: अब खबर विस्तारमा।
1: 2072 असोज 3 गते नेपालको नयाँ संविधान जारी भएर कार्यान्वयनमा आएपछि नागरिकले पनि परिवर्तनको अनुभूति गर्दै आएका छन्। संविधानले राजनीतिक, सामाजिक तथा समावेशी अधिकार सुनिश्चित गर्दै राज्यका विभिन्न तहमा सबै वर्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व बढ़ाए पनि अब त्यसलाई दिगो शान्ति, सुशासन, विकास र आर्थिक समृद्धिसँग जोडेर मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनुपर्नेमा नागरिक अगुवाहरूले जोड़ दिएका छन्। संविधानले आदिवासी, जनजाति, दलित, सीमान्तकृत, विपन्न समुदाय, महिला, युवा तथा पछाडि पारिएको वर्ग समुदायको अधिकार सुनिश्चित गरेको नागरिक समाज दाङका अध्यक्ष निमबहादुर थापाले बताउनुभयो। संविधान कार्यान्वयनपछि विगतमा अवसरबाट वञ्चित समुदायका नागरिक समेत नीति निर्माण तथा कानून निर्माण गर्ने तहमा पुग्न थालेको उहाँले बताउनुभयो। संविधान कार्यान्वयनको अवधिमा गाउँदेखि शहरसम्म सड़क तथा यातायातको पहुँच विस्तार हुनुका साथै राज्यका सेवा, सुविधा र अवसरमा नागरिकको पहुँच समेत बढ़ेको उहाँको भनाइ छ। यद्यपि रोजगारीका लागि हरेक दिन जसो युवा पुस्ता विदेशिनु पर्ने र मुलुक उत्पादन भन्दा आयातमा निर्भर हुँदै गएको अवस्थालाई परिवर्तन गर्न आर्थिक क्षेत्रमा विशेष योजना आवश्यक रहेको उहाँले बताउनुभयो। मुलुकमा उद्योग तथा कल कारखाना स्थापना गरी स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने उहाँको भनाई छ। नेपालमा पर्याप्त प्राकृतिक स्रोतबाट स्रोत साधन रहेकाले तिनको व्यावसायिक उपयोग गर्दै उत्पादन र आय आर्जनसँग जोड्न सके स्थानीय देखि राष्ट्रिय स्तरलाई बलियो बनाउन सकिने उहाँले बताउनुभयो। यसै गरी संविधान दिवसको अवसरमा घोराईमा आज रक्तदान गरिएको छ। अस्पतालमा रगतको अभाव कम गर्न जिल्ला प्रशासन कार्यालय दाङको संयोजनमा संविधान दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। रक्तदान कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका राष्ट्र सेवक कर्मचारीले रक्तदान गरेका छन्।
0: मध्यपश्चिम खबरमा रिपोर्टको पालो। संविधान दिवसको अवसरमा दाङको घोराही, तुलसीपुर, लमहीमा रहेका गुरूकुल एकेडेमीद्वारा संयुक्त रूपमा नमूना संसद अभ्यास सञ्चालन गरिएको छ। कक्षा कोठामा किताबमा पढ्दै आएको संसद सरकार सत्तापक्ष र प्रतिपक्षको भूमिका विद्यार्थीले व्यवहारमै अभ्यास गरेका छन्। कोही प्रधानमन्त्री बने, कोही मन्त्री, कोही सत्तापक्षका सांसद त कोही प्रतिपक्ष सांसद। नमूना संसदमा सहभागी विद्यार्थीले यसलाई केवल अभिनय नभएर लोकतान्त्रिक अभ्यास बुझ्ने अवसरका रूपमा लिएको बताएका छन्। एक रिपोर्ट।
1: विद्यालयको कक्षा कोठामा हुने नियमित पढ़ाईभन्दा फरक थियो संविधान दिवसको दिन गुरूकुल एकेडेमीको वातावरण। संसद भवनको झल्कु दिने गरी विद्यार्थीहरू आआफ्नो भूमिकामा थिए। सभामुखको आसनमा एक विद्यार्थी, सत्तापक्षमा प्रधानमन्त्री सहित मन्त्री र सांसदहरू तथा अर्कोतर्फ प्रतिपक्षका सांसदहरू। कसैले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका थिए भने प्रतिपक्षी सांसदहरू प्रश्न र आलोचना सहित प्रस्तुत भइरहेका थिए। नमूनाको रूपमा सञ्चालन गरिएको नमूना संसद सभामा सभापतिको आसन बाट सभा सञ्चालनको अनुभव कस्तो रह्यो त? नमूना सभापतिको रूपमा रहनुभएकी गुरूकुल एकेडेमी घोराईमा कक्षा 11 अध्ययनरत यसु बुढाथोकी।
2: नमूना प्रतिनिधि सभा बैठकको चाहिँ सभामुख हुँदा चाहिँ मलाई आफै सरकारमा गएर बसेको जस्तो पनि अनुभव भएको थियो कि, किनकि हुन्छ नि जुन हामीले नमूना सांसद भनेर त तयार गर्यो तर त्यसमा चाहिँ अनुभव चाहिँ हामीले वास्तविक रूपमा हामी सरकारमै गएर बोलिरहेको जस्तो अनुभव भयो। अनि त्यसमा पनि प्रतिपक्ष र सत्तापक्षको सांसदहरू जुन हुनुहुन्थ्यो उहाँहरूको विचारहरू फरक थियो। उहाँहरूको शब्दहरू फरक थियो र यसलाई सम्हाल्न पनि सभामुखलाई धेरै गाह्रो हुँदो रहेछ, किनभने अब दुवै पछिको हामीले आवाज सुन्नु पर्यो, अब सरकारमा बसिसकेपछि दुवैको विचारलाई हामीले सम्मान गर्नु पर्यो। त्यो समय म कहिलेकाहीँ त कति गाह्रो जस्तो फिल पनि भएको थियो, तर पनि पछि चाहिँ होइन अब जिम्मेवारी भएपछि आफूले वहन गर्नै पर्यो। त्यही पनि यो वास्तविक त होइन नमुना हो, तर पनि यसलाई राम्रोसँग मर्यादित तरिकाले अगाडि लगाऊ। अब बीचमा हो हल्ला पनि भयो, अशान्ति पनि भयो, तर पनि यसलाई कसरी हाम्रो वास्तविक सरकारमा बस्नु भएको सभामुखले कसरी ह्यान्डल गर्नुहुन्छ त त्यसरी नै मैले पनि आफूले पनि भिडियो हेरेको थिएँ र त्यसरी नै आफूले यस कार्यक्रमलाई चाहिँ यसरी सञ्चालन गर्छु र यसमा चाहिँ मेरो मात्र भूमिका नभएर जुन अरू सांसदहरू हुनुहुन्थ्यो त्यहाँको भूमिका पनि त्यतिकै महत्वपूर्ण छ। र हामी
1: नमुना सांसदका रूपमा भूमिका निर्वाह गर्दा विद्यार्थीले संसदमा बोल्नका लागि विषयवस्तुको अध्ययन, तथ्य संकलन र आफ्नो धारणा स्पष्ट बनाउनु पर्ने अनुभव गरेका छन्। त्यसै गरी प्रतिपक्षमा बसेका विद्यार्थीका लागि सरकारका काममाथि प्रश्न उठाउने, कमजोरी औल्याउने र वैकल्पिक धारणा प्रस्तुत गर्ने अभ्यास महत्वपूर्ण रह्यो। नमुना संसदमा प्रतिपक्षी भूमिकामा रहेकी गुरुकुल एकाडेमी घोराईमा कक्षा 9 अध्ययनरत समृद्धि ओली,
3: प्रतिपक्षको भूमिका चाहिँ सरकारले यदि राम्रो गरिरहेको छ भनेपछि हामीले समर्थन गर्ने र यदि नराम्रो केही भ्रष्टाचार भइरहेको छ भने चाहिँ हामीले प्रश्न उठाउने गर्नुपर्ने रहेछ। समग्रमा चाहिँ हामीले सरकार समक्ष हाम्रो स्थानीय तह अथवा नेपालभरि हाम्रो केही समस्या भइरहेको छ, आफ्नो क्षेत्रमा केही समस्या भइरहेको छ भने हामीले त्यस समस्यालाई प्रश्नका रूपमा उपस्थित गरेर सरकार समक्ष पुर्याउने काम गरिरहेका छौँ।
1: संसदमा प्रतिपक्षले सरकारलाई खबरदारी गर्ने र सरकारलाई झकझक्याउने काम गर्दछ भने सत्ता पक्षको भूमिका के रहन्छ त? नमुना संसदका सत्ता पक्षका सांसद गुरुकुल एकाडेमी कक्षा 10 अध्ययनरत सृष्टि भण्डारी,
4: सत्ता पक्षको भूमिका भनेको सरकारको हरेक कुरामा ताली बजाउनु मात्र होइन, जनताको आवाज सरकारसम्म पुर्याउनु पनि हाम्रो जिम्मेवारी हो।
1: सरकार सञ्चालनका लागि नीति तथा कार्यक्रम बनाउने, विभिन्न मन्त्रालय मार्फत योजना अघि बढाउने, बजेट र विकासका विषयमा निर्णय गर्ने तथा संसद प्रति जवाबदेही हुने मात्रै होइन, प्रतिपक्षी सांसदहरूलाई पनि मिलाएर लैजाउनु चुनौतीपूर्ण रहेको बताउनुहुन्छ नमुना प्रधानमन्त्री गुरुकुल एकाडेमी तुल्सीपुरमा कक्षा 9 अध्ययनरत जोनसन बस्नेत।
5: सरकार सञ्चालन गर्न चाहिँ एउटा यस नमुना कार्यक्रममा चाहिँ अलि सजिलो भए तापनि साँच्चीकोमा चाहिँ अलिकति अप्ठ्यारो नै हुन्छ होला। हामीले चाहिँ यो कार्यक्रममा निकै रमाइलो गरेर सिकेर नै बुझेको थियो। कार्यक्रममा निकै नै मजा आयो, ठुला ठुला अग्रज व्यक्तित्वहरू पनि आउनु भएको थियो र हामीले विभिन्न कुराहरू सिक्न पायौँ, जस्तै संसद कसरी सञ्चालन हुन्छ र सरकार सञ्चालन गर्दा चाहिँ प्रतिपक्षी दलका नेताजीहरू र सांसदजीहरूले पनि प्रश्न सोध्नुभयो र त्यस प्रश्नको मैले जवाब दिँदै गएँ र दुवैजनालाई मैले मिलाएर अगाडि बढाएको थिएँ।
1: नमुना संसदमा प्रश्न गर्ने मात्र होइन, प्रश्न सुन्ने, जवाब दिने, पालो कुर्ने, संसदीय मर्यादा पालन गर्ने र फरक विचारले सम्मान गर्ने अभ्यास पनि विद्यार्थीले गरेका छन्। यस्तो अभ्यासले विद्यार्थीहरूमा सार्वजनिक रूपमा बोल्ने, आत्मविश्वाससँगै तर्क गर्ने, विषयवस्तु बुझ्ने र निर्णय प्रक्रियामा सहभागी हुने क्षमता विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुहुन्छ गुरुकुल एकाडेमीका प्रिन्सिपल प्रदीप राज भण्डारी।
6: हामीले बच्चा बच्चीलाई बन्द कोठामा राखेर किताब विज्ञानमा दिने होइन, आज संविधान दिवस को अवसरमा पनि नेपालमा संसद कसरी चल्छ, संसदीय अभ्यास कसरी हुन्छ भन्ने कुराहरू बुझ्न पनि जरुरी छ। सरकारले के गर्छ, विपक्षीको भूमिका के हुन्छ, अनि सरकारी पक्षहरू हावी हुँदा अथवा त्यसमा चाहिँ नियम विपरीत जाँदाखेरि प्रतिपक्षको भूमिका के हुन्छ, प्रतिपक्ष चाहिँ कडा रूपमा उत्रिनु पर्छ, यी सबै कुराहरू विद्यार्थीहरूलाई मौखिक रूपमा भनेर भन्दा पनि विद्यार्थीले आफै प्रयास गरेर आफै संसदको अभ्यास गरे भने त्यो उपयुक्त हुन्छ होला। आज लगभग यहाँ 6000 विद्यार्थीहरू हुन्छ, हामीले 1000 विद्यार्थीलाई सबैलाई सिकाउँदाखेरि कतिले सिक्ने थिए कतिले सिक्दैन थिए होला, तर आज यो संसदीय अभ्यास 1000 विद्यार्थीले एउटै मञ्चमा देख्दा बोल्दा अनि यस कार्यक्रममा भाग लिँदाखेरि सबैले यसलाई प्रश्नसँग बुझ्नु नै पनि छ। संसदीय अभ्यास चाहिँ पछिसम्म यहाँहरूलाई काम पनि लाग्छ, यो चाहिँ संसदीय अभ्यास सबैजनाले सिक्नु नै पर्छ।
1: संविधान दिवसको अवसरमा गरिएको गुरुकुल एकाडेमीको नमुना संसद विद्यार्थीका लागि एक दिनको कार्यक्रम मात्र रहेन, प्रधानमन्त्री बनेर सरकार चलाउनेदेखि प्रतिपक्षी सांसद बनेर प्रश्न उठाउने सम्मको अनुभवले उनीहरूलाई लोकतन्त्र, संसद र शासन प्रणालीलाई नजिकबाट बुझ्ने अवसर दिएको छ। किताबमा पढेको संविधान र संसदीय व्यवस्था व्यवहारमा कसरी देखिन्छ भन्ने सिकाउने यो अभ्यासले विद्यार्थीलाई आफ्ना अधिकारसँगै कर्तव्य र जिम्मेवारी पनि सचेत बनाउन सक्ने देखिन्छ।
0: अब अन्य खबर प्रसंग संविधान दिवस तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं वार्षिक उत्सवको अवसरमा खेलकुद सप्ताह आजदेखि शुरू भएको छ। नेपाल पुलिस बोर्डिङ स्कूलमा आयोजित खेलकुद सप्ताहको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले उद्घाटन गर्नुभयो। खेलकुद सप्ताह अन्तर्गत भलिबल, फुटबल, दौड़, क्रिकेट लगायत विभिन्न विधाका 17 खेल आयोजना गरिएको छ। खेलकुद सप्ताह असोज 10 गतेसम्म सञ्चालन हुने प्रतिष्ठान बताएको छ। खेलकुद सप्ताहको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका अस्पताल निर्देशक सह प्राध्यापक डाक्टर सुरेश रसाइली सहित शिक्षक तथा कर्मचारी, चिकित्सक, नर्स, एमबीबीएस तथा नर्सिङका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतिष्ठानले नवौं वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। वार्षिक उत्सवको मुख्य कार्यक्रम भने असोज 12 गते प्रतिष्ठानको सभाहालमा भव्य समारोहका बीच आयोजना गरिने भएको छ। कार्यक्रममा प्रतिष्ठानको स्थापना, हालसम्मको उपलब्धि तथा आगामी योजनालाई समेत समेटिने बताइएको छ।
1: साहित्यकार पद्मप्रसाद शर्माको 21 कृति 21 पाइला विमोचन कार्यक्रम सम्पन्न भएको छ। साहित्यकार शर्माको 79 जन्मोत्सवको अवसरमा कृति विमोचन गरिएको हो। नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दाङको आयोजनामा विमोचन कार्यक्रम भएको थियो। नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष मेनराज शर्माको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका पूर्व अध्यक्ष तथा नेपाल निवृत्त शिक्षक समाज दाङका केन्द्रीय प्रतिनिधि हरिप्रसाद गौतमको प्रमुख आतिथ्यता तथा नेपाल निवृत्त शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेल र नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका सल्लाहकार दामोदर बस्नेतको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा अघिल्ला वर्ष झैं यो वर्ष पनि लेखक शर्माले आफ्ना एकजना गुरूलाई सम्मान गर्दै आएकोमा यस वर्ष आफ्ना गुरू नारायण सिंह गुरूङलाई सम्मान गर्नुभएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले लेखक शर्मालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै साहित्यिक यात्रा निरन्तर अगाडि बढ़ाइरहन अनुरोध गर्नुभयो। उहाँले विगतलाई सम्झदै लेखक शर्माको लेखन प्रतिको चासो र मेहनतका कारण नेपाल राष्ट्रिय शिक्षक संगठन दाङले पहिलो स्मारिका निकाल्न सफल भएको बताउनुभयो।

0: कार्यक्रममा लेखक पद्मप्रसाद शर्माले आफ्नो लेखबारे भनाई राख्दै विमोचन कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका महिला उपाध्यक्ष सुषमा भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण संगठनका सचिव धनीराम केसीले गर्नुभएको थियो।
1: साहित्यकार लीला शर्मा अस्मिताको युद्ध लड़े क्यान्सर जिते पुस्तकको आज विमोचन गरिएको छ। सर्वोदय पुस्तकालय तथा वाचनालयको राही दाङ र अध्ययन मञ्च दाङको संयुक्त आयोजनामा पुस्तकको विमोचन गरिएको हो। वरिष्ठ पत्रकार तथा साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि नारायण प्रसाद शर्माले पुस्तकमा निकै संघर्ष र त्यागका विषयलाई समेटिएको बताउनुभयो। संसारमा भएका जुनसुकै परिवर्तनमा पनि युद्ध नै जोड़िएको उहाँको धारणा थियो। सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले हरेक युद्धको सकारात्मक पक्षलाई आत्मसात गर्नुपर्ने र नकारात्मक पक्षलाई हटाउन आवश्यक रहेको उहाँको भनाइ थियो। पुस्तकका सम्पादक विमल आचार्यले पुस्तकको बारेमा जानकारी गराउनु भएको थियो भने पुस्तकको समीक्षा डाक्टर अमर गिरीले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण अधीन मञ्च दाङका संयोजक सूर्य विष्टले गर्नुभएको थियो।
0: दाङको घोराई उपमहानगरपालिका अन्तर्गत तल्लो भकारेमा निर्माण हुन थालेको 1500 नगर अस्पताल अन्तिम चरणमा पुगेको छ। आर्थिक वर्ष 2082-83 निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको नगर अस्पतालको करिब 85% भौतिक पूर्वाधार निर्माणको काम सकिएको घोराई उपमहानगरपालिकाले जनाएको छ। दुई वर्षभित्र नगर अस्पतालको भवन निर्माण सक्ने गरी 2077 साल मंगिर 13 गते शिलान्यास भएको थियो। सम्झौता मितिमा काम हुन नसकेपछि 2080 मंगिरमा पेटी ठेकदारका रूपमा न्यू चाँदनी निर्माण प्रणालीले अस्पताल निर्माणको जिम्मा लिएको थियो। अस्पताल भवन निर्माणका लागि 8 करोड़ भन्दा बढ़ी भुक्तानी भइसकेको छ। निर्माण कम्पनीका प्रतिनिधि नरेन्द्र विक्रम सुविदीले पुष महिनासम्म अस्पताल निर्माणको काम सकेर हस्तान्तरण गर्ने गरी काम भइरहेको छ। घोराईको बालापुर निवासी सीता चौधरीले नगर अस्पताल संचालन आएमा घोराई उपमहानगरपालिका 1, 2, 3 र 4 नम्बर ओडाका स्थानीय स्वास्थ्य सेवा लिन सहज हुने बताउनुभयो। अस्पताल निर्माणका लागि 17,80,45,092 रूपियाँ लागत अनुमान गरिए पनि 10,66,4,901 रूपियाँमा राजेन्द्र निर्माण सेवा प्रणाली डडेलधुरासँग ठेक्का सम्झौता भएको थियो।
1: तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 15 भू उपयोग क्षेत्र निर्धारण तथा अव्यवस्थित भूमिहीन र सुकुम्बासी सम्बन्धी विषयमा छलफल गरिएको छ। वडा कार्यालयमा शुक्रबार वडा अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा बसेको बैठकले वडाभित्रको भू उपयोग क्षेत्रलाई व्यवस्थित गर्ने विषयमा छलफल गर्दै विभिन्न निर्णय गरेको हो। बैठकमा वडाका मुख्य सड़कको दायाँ बायाँ 50-50 मिटर क्षेत्रभित्र पर्ने जग्गालाई आवासीय क्षेत्रमा समावेश गर्ने र त्यस बाहेकका जग्गालाई कृषि क्षेत्रमा समावेश गर्ने गरी प्रस्ताव तयार पार्ने विषयमा छलफल भएको थियो। त्यस्तै हरिपौरा कोठरी सड़क हेमन्तापुर परुवा कोठरी डुरुवा सड़क बिजौरी डुरुवा सड़क बिजौरी मलवार सड़क तथा कोठरी धम्कापुर सड़क लगायतका सड़कको हकमा दायाँ बायाँ 30-30 मिटर क्षेत्रलाई आवासीय क्षेत्रमा राखी बाँकी जग्गालाई कृषि क्षेत्रमा समावेश गर्ने विषयमा पनि छलफल गरिएको छ।
0: कर्णाली प्रदेश सरकारले कृषिको व्यवसायीकरण मार्फत देश प्रदेशको रूपान्तरण गर्ने लक्ष्यसहित कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कृषिको आधुनिकीकरण यान्त्रिकीकरण उत्पादन लागत न्यूनीकरण तथा उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने गरी कार्यक्रम कार्यान्वयन गर्न लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। कृषि लक्षित योजना तथा कार्यक्रम बढ़ाएसँगै यसको कार्यान्वयनका लागि बजेट समेत वृद्धि गरिएको छ। प्रदेशमा प्रांगारिक तथा व्यावसायिक कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड़ दिएको छ। खेती योग्य बाँझो जमीनको उपयोग तथा कृषि पेशाप्रति युवाको आकर्षण बढ़ाउन प्रोत्साहन गर्ने योजना सरकारको छ। कृषि उद्यमीलाई अनुदानदेखि ब्याज अनुदानसम्मका कार्यक्रम बजेटमा समेटिएका छन्। 5 हेक्टर भन्दा बढ़ी जमीनमा कृषि व्यवसाय गर्ने व्यवसायी सहकारी फर्म कम्पनी तथा कृषक समूहलाई कर्जामा ब्याज अनुदान दिइनेछ।
1: भदौ महिनामा झण्डै 60,000 मेट्रिक टन ग्यास आयात भएर खपत भएको नेपाल आयल निगमले बताएको छ।

0: निगमका अनुसार भदौ महिनामा 59,833 मेट्रिक टन ग्यासको 42,13,661 सिलिण्डर वितरण गरिएको हो। सामान्य अवस्थामा मासिक 30 लाखदेखि 35 लाख रूपियाँ संख्यामा ग्यास सिलिण्डर खपत हुने गरेकोमा बजारमा ग्यासको अभाव कम गर्न 42 लाख सिलिण्डर वितरण गरिएको हो। गत साउनमा 40,36,364 सिलिण्डर बिक्री गरेको र असारमा 31,36,937 सिलिण्डर वितरण भएको निगमले बताएको छ।
1: जाजरकोट भूकम्प पीड़ितको निजी आवास पुननिर्माणका लागि पहिलो किस्ता रकम निकासा भएको छ। भूकम्पबाट क्षति भएका निजी आवास पुननिर्माणका लागि 35 महिनापछि बजेट निकासा भएको हो। जाजरकोटका प्रमुख जिल्ला अधिकारी नवराज बरालले निजी आवास पुननिर्माण अन्तर्गत पहिलो किस्ता बापत भेरी नगरपालिकालाई 94 लाख रूपियाँ निकासा गरिएको जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालयले स्वीकृत कार्यविधि बमोजिम अन्य स्थानीय तह तथा बाँकी लाभ गराएका लागि पनि प्रक्रिया पूरा भएपछि रकम निकासा गर्दै जाने उहाँले बताउनुभयो। पहिलो किस्ता रकम निकासा भएसँगै लामो समयदेखि अस्थायी तहरामा कष्टकर जीवन बिताइरहेका भूकम्प पीड़ितमा आशा पलाएको छ।
0: रसुव बाढ़ीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ। परिवारको सल्लाह र निर्णय अनुसार थामीको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको नेपाल थामी समाजले बताएको छ। नयाँ पत्रिकामा कार्यरत थामी कार्यालयबाट 4 दिनको विदा लिएर रसुव गएका थिए। आफू एक कार्यक्रममा सहभागी हुने केरुङ जाने जानकारी उनले परिवारलाई गराएका थिए। उनी चीनतर्फ पुगे वा नपुगेको भने पुष्टि हुन सकेको छैन। बाढ़ी आउनुभन्दा अघिल्लो दिन रसुवातर्फ लागेका शेर्पा थामीसँग सोही दिन बेलुका परिवारको सम्पर्क भएको थियो। त्यसपछि उनीसँग कुनै सम्पर्क नभएको परिवारले जनाएको छ। टेकराज नेपाल थामी समाजका पूर्व उपाध्यक्ष समेत हुन्। दोलखा घर भएका थामीका श्रीमती र एक छोरी रहेका छन्।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। चीनमा चालू वर्षको पहिलो 8 महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटेको भए पनि उच्च प्रविधिसँग सम्बन्धित उद्योगमा भने विदेशी लगानी उल्लेख्य रूपमा बढ़ेको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अगस्तसम्म उच्च प्रविधि उद्योगमा वास्तविक रूपमा प्रयोग भएको विदेशी लगानी 35.1% बढ़ेको छ। यो अवधिमा कुल 42,582 नयाँ विदेशी लगानी भएका उद्यम स्थापना भएका छन्। यद्यपि चीनमा वास्तविक रूपमा प्रयोग भएको कुल विदेशी प्रत्यक्ष लगानी 5.3% घटेर 479.95 करोड़ युआन कायम भएको छ। यसले चीनमा समग्र विदेशी लगानीको प्रभाव केही कमजोर भए पनि उच्च प्रविधि अनुसन्धान तथा विकास र उन्नत उत्पादन क्षेत्रमा विदेशी लगानीकर्ताको चासो बढ़िरहेको देखाउँछ।
0: अब खेल समाचार। 20औं एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। आज राष्ट्रिय खेलकुद परिषद राखेपमा एक कार्यक्रम गरी टोलीको विदाई गरिएको। नेपाली टोलीलाई राखेप सदस्य सचिव राम चरित्र मेहता, क्यानका सचिव पारस खड्का लगायतले विदाई गर्नुभएको। क्यानका सचिव पारस खड्काले देशमा आएको बाढ़ीको दुःखद घटनापछि समग्र देशलाई नै खुशी दिने अवसर भएको बताउनुभयो। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव मेहताले क्रिकेटले पदक जित्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो। कप्तान दिपेन्द्र सिंह एरीले पदक जित्ने लक्ष्यसहित एसियन गेम्समा सहभागी हुन लागेको बताउनुभयो। नेपालले एसियन गेम्समा अफगानिस्तान र जापानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ। क्वार्टर फाइनलमा नेपालको भेट भारत वा श्रीलंकासँग हुनेछ। नेपालको टोलीमा कप्तान दिपेन्द्र सिंह एरी, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश वम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहनु भएको छ।
1: मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.2 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मीटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 77% रहेको मौसम कार्यालयकी प्रमुख श्रेया रिजालले जानकारी दिनुभएको छ।
0: मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौ। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आज दाङ सहित देशभर संविधान दिवस मनाइयो। विकास र आर्थिक समृद्धिसँग जोडेर मुलुकलाई आत्मनिर्भर तर्फ बढ़ाउने तर्फ ध्यान दिनुपर्नेमा जोड़।
0: साहित्यकार पद्मप्रसाद शर्माको 21 औं कृति 21 पाइला विमोचन कार्यक्रम सम्पन्न। साहित्यकार लीला शर्माको युद्ध लड़े क्यान्सर जिते पुस्तक पनि विमोचन।
1: घोराईको नगर अस्पताल निर्माण अन्तिम चरणमा। तुलसीपुर 15 मा भू उपयोग क्षेत्र निर्धारणको तयारी।
0: र कर्णाली प्रदेश सरकारद्वारा कृषिको व्यवसायीकरण मार्फत प्रदेशको रूपान्तरण गर्ने लक्ष्य सहित कृषि क्षेत्रलाई प्राथमिकतामा।
1: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी र तपाईँ श्रोतालाई पनि धन्यवाद।
1: म शान्त कुमार बुढा मगर
0: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्या नि।
2: हो र, कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
5: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
6: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
7: स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा यही असोज 2 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानायक चलचित्र झिङ्गे दाउ 2।
8: यसका दाजुभाइ के विधि बैरी बगा होला, एक अर्कालाई त सक्छुरै सम्झिन्छ।
9: तिम्रा दाई भाउजूले आमा गाउँ लगेछन् भने चाहिँ राम्रो हुँदैन त्यहाँ।

0: साथै नेपाली कथा नाच चलचित्र कार्की साईलाई पनि भव्य प्रदर्शन भइरहेको छ।
1: दुई दिन त हिँडिसक्ने हो साईला,
2: के हो कि त्यो रूपा
0: हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: आदरणीय श्रोता, दांग सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट उत्पादन भएर विभिन्न अन्य 11 साझेदारी रेडियोबाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबलीबाट हामी बोलिरहेका छौ। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माई आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो आपुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रूकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचुली 91.7 मेगाहर्ज, रेडियो कृपालु 900 मेगाहर्जबाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्य पश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। आदरणीय श्रोता, हाम्रो शैक्षिक कार्यक्रमको दैलो खुल्यो, हामी यहाँहरूको रेडियो सेटमा आइपुग्यौ। श्रोता, हामी आज 2083 सालको 23 श्रृंखलामा छौ। यसै गरेर सिंगो कार्यक्रमको 1011 श्रृंखलामा रहेका छौ। श्रोता, आज संविधान दिवस हो। 2072 साल असोज 3 गतेका दिन नेपालको संविधान 2072 जारी भएको थियो। यो संविधान जारी भएको दिनलाई संविधान दिवसको रूपमा मनाउने गरिन्छ। वास्तवमा जनताद्वारा लेखिएको संविधानको चाहना धेरै पहिलेदेखि हो। 2072 सालमा मात्र जारी हुन सम्भव भयो। आज विविध कार्यक्रम गरेर दिउँसोको समयमा संविधान दिवस मनाइएको सन्देश हामीले प्राप्त गरेका छौं। खास गरेर हाम्रो नेपालको भोटे कोशी मा बाढीका कारणले, त्यसबाट आएको बाढीका कारणले भएको क्षतिले अहिले पनि हाम्रो मन खुलेर हाँस्न सकेको छैन, हामी खुशी हुन सकिराखेका छैनौं। किनभने अहिले पनि हाम्रा दाजुभाइ दिदीबहिनीहरू बेपत्ताको अवस्थामा हुनुहुन्छ, कति मृत अवस्थामा हुनुहुन्छ, कति घाइते अवस्थामा हुनुहुन्छ। हामीले यसभन्दा अगाडिका कार्यक्रममा ती मृतक प्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्यौं र आज पनि श्रद्धांजलि व्यक्त गर्न चाहन्छौ। यसै गरेर बेपत्ता भएकाहरूको तत्काल खोजी हुनुपर्छ, राहत उद्धार हुनुपर्छ र अपाङ्गहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत हामी गर्दै आएका छौं र आज फेरि त्यसलाई दोहोर्याउनु औचित्य ठानेका छौं। यी घटनाले पनि हामी आजसम्म पनि खुशीका साथ हाँस्न सकिराखेका छैनौं। यसले हामीलाई हाम्रा दिवसहरूलाई, चाडपर्वहरूलाई ओझेलमा पार्दै लगिराखेको छ। श्रोता, गत साता हामीले राप्ती देउखरी उपत्यकाको राप्ती गाउँपालिका वडा नम्बर 5 सर्वोदय मावि सिसनिया को बारेमा हामी कुराकानी गरेका थियौं। कुराकानीका निम्ति सोही विद्यालयका प्रधान अध्यापक विनोद कुमार गुप्ता रहनु भएको थियो। आज हामी फेरि पनि त्यो भोटेकोशी बाढीबाट पीड़ित दाजुभाइ दिदीबहिनीले तत्काल राहत पाउनुपर्छ, विद्यालयहरू बन्द रहेका छन्, ती विद्यालयहरू तत्काल खोलिनुपर्छ, बालबालिकाले पढ्न पाउनुपर्छ भन्ने कुरा दोहोर्याउन चाहन्छौ। र आज संविधान दिवसको उपलक्ष्यमा समस्त नेपाली बुवा आमा, दाजुभाइ दिदीबहिनीहरूमा मंगलमय शुभकामना टक्र्याउन चाहन्छौ। हामीलाई आज संविधान दिवसको उपलक्ष्यमा यो शोकलाई बदल्नका निम्ति शक्ति मिलोस् भन्ने समेत कामना गर्दछु। श्रोता, आज हामीसँग अतिथि हुनुहुन्न सोझो हिसाबमा भन्दाखेरि, र आज हामी केही आलेखहरू यहाँहरूको माझमा पस्कने जमर्को गर्दैछौ र त्यसमध्येमा विद्यालयमा नेतृत्वको प्रभाव एउटा असाध्यै सान्दर्भिक आलेख छ, यसलाई यहाँहरूको माझमा हामी सर्वप्रथम पस्कन चाहेका छौं। यो आलेख भवानी पौडेलले तयार गर्नुभएको र हामीलाई सम्प्रेषण गर्नुभएको छ। नेतृत्व धेरै ठूलो र महत्वपूर्ण विषय हो, यो बनाउने होइन भन्ने कुरा हो। नेतृत्वमा हुनुपर्ने गुणहरूको चर्चा गर्दा विद्यालय नेतृत्वबाटै शुरू गरौं। म 18 वर्षदेखि शिक्षण सेवामा संलग्न छु। विद्यालय र विद्यार्थी एक अर्काका परिपूरक हुन्। शिक्षकहरू विद्यार्थीलाई ज्ञान र संस्कारको उज्यालो दियो बालेर अन्धकार हटाउने अभियानका अभियन्ता हुन्। यस अर्थमा कुनै पनि राष्ट्रको निर्माणमा विद्यालय भनेका यस्ता पिलर हुन् जसले देशको भविष्य निर्माण गर्छ। विद्यालयमा विद्यार्थी समुदायबाट आउँछन्। परिणामत विद्यालयमा विद्यार्थीले सिकेको ज्ञान, सिप, धारणा, व्यवहार समुदायमा पनि प्रभावित हुन पुग्छ। तसर्थ हामीले हाम्रा विद्यालयमा के सिकाइरहेका छौं भन्ने कुराले ठूलो अर्थ र महत्व राख्छ। विद्यालय शिक्षाको गुणस्तरको विषयमा चासो र चिन्ता धेरै पक्षबाट व्यक्त भएको पाइन्छ। विद्यालय शिक्षामा गुणस्तर सुधारका लागि थुप्रै योजना परियोजना पनि ल्याइएका छन्, तर के साँच्चै हामीले चाहेको जस्तो गुणस्तरीय शिक्षा दिन सकिरहेका छौं त? यो प्रश्नको उत्तर सामान्यत नकारात्मक नै आउँछ। यसमा दुई तीनवटा कुराले काम गरेको पाइन्छ। भवानी पौडेल अगाडि लेख्नुहुन्छ, विद्यालयमा नेतृत्वको प्रभाव शीर्षक अन्तर्गत वा अगाडि भन्नुहुन्छ गुणस्तरीय शिक्षाका बाधक। पहिलो कुरा त हाम्रो पाठ्यक्रम व्यावहारिक, सिपमूलक र जीवन सापेक्ष छैन, सैद्धान्तिक र निरस छ। मानिसको मस्तिष्कले त्यही कुरा छिटो टिप्छ जुन रोचक र जीवन सापेक्ष छ। हाम्रो शिक्षाले सूत्र र तिथिमिति रटाउँछ अनि व्यक्तिका नाम र सिद्धान्त रट्न भन्छ, तर ती कुराहरूले हाम्रो जीवनका कुनै पनि आयामलाई प्रत्यक्ष छुँदैनन्। तसर्थ सर्वप्रथम पाठ्यक्रमको कमजोरीप्रति हाम्रो ध्यान जानु जरूरी छ। दोस्रो कुरा, सरकारी विद्यालयमा पढ्न आउने अधिकांश बालबालिका निम्न वर्गबाट आउँछन्, जुन बच्चाहरूले राम्रोसँग खान पाएका हुँदैनन्, जाडोमा न्यानो लुगा लगाउन पाउँदैनन्, घरमा राम्रो संस्कार सिक्न पाएका हुँदैनन्, घरमा झै झगडाको वातावरण हुन्छ, कसैले आमा मात्र र कसैले बाबा मात्र पाएका हुन्छन्, बाबा आमासँगै पाउने मिलेर बसेका भाग्यमानी केटाकेटी कमै हुन्छन्। सरकारी विद्यालयमा गरीबीले मानिसहरूको घाँस बाँस कपास खुशी र सुख मात्र खोसेको हुँदैन, त्यसले मानसिक खुशी र सपनाहरू पनि लुटेर तिनको जीवनलाई निराश, उदास र रुखो बनाइदिएको हुन्छ। पढ्ने कुरा पुस्तकसँग मात्र होइन, उसले पाएको वातावरणसँग, उनीहरूले खानेकुरासँग पनि प्रत्यक्ष रूपमा जोडिन्छ। अनि ती बालबच्चासँग बोर्डिङ स्कूलमा पढ्ने सुकिला मुकिला बच्चाहरू, जसका बाबु आमाले हरेक महिना कम्तीमा पनि रु 10-20 हजारदेखि लाखौं तिर्न सक्ने ल्याकत राख्छन्, त्यस्ता बच्चासँग तुलना गरेर सरकारी विद्यालयका विद्यार्थी कमजोर छन्, शिक्षकले पढाएनन् भन्नु कतिको न्यायोचित हुन्छ? तेस्रो कुरा, कुनै पनि विद्यालयको गुणस्तर त्यसको नेतृत्वसँग पनि प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। नेतृत्व भनेको सामूहिक लक्ष्य प्राप्त गर्नका लागि समूहलाई प्रभावित पारी उत्साहपूर्ण वातावरण निर्माण गरिने कार्य हो। नेतृत्व निश्चित गुणबाट बनेको हुन्छ। ती गुणहरूमध्ये केही गुणहरूको चर्चा यहाँ गरिन्छ। जस्तो नेतृत्वमा आवश्यक गुण भन्ने एउटा सब हेडिङ उहाँले राख्नु भएको छ। यसै गरी नम्बर 1 भन्नुहुन्छ सहकार्यको भावना। नेतृत्वमा आवश्यक गुणभित्र सहकार्यको भावनालाई जोड्नु भएको छ। नेतृत्व एक्लैले मात्र केही गर्न सक्दैन, उसले सबैलाई मनाएर साथमा लिएर समूहको लक्ष्य हासिल गर्न सक्नुपर्छ। समूहलाई विश्वासमा लिन सकिएन र समूहमा असन्तुष्टि छ भने लक्ष्यमा बाधा पुग्छ। संस्था सबैको हो, सबैले गरेर मात्र संस्था राम्रो बनाउन सकिन्छ भन्ने वातावरण निर्माण गर्नुपर्छ। सबैको राय, सुझाव, सल्लाह लिन समय समयमा बैठक बसाल्नुपर्छ र विद्यालयलाई प्रजातान्त्रिक बनाउनुपर्छ। सबैलाई यो कुराको महसुस गराउनुपर्छ कि यो हामी सबैको निर्णय हो। सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको भावना निर्माण गर्नुपर्छ। निर्णय दोस्रोमा निर्णय क्षमता भनेर नेतृत्वमा आवश्यक गुणभित्र राख्नुभएको छ। नेतृत्वमा हुनुपर्ने अर्को महत्वपूर्ण गुण नेतृत्व क्षमता हो। कठिन अवस्थामा नेतृत्वले तुरन्त निर्णय लिन सक्नुपर्छ। तेस्रोमा इमान्दारिता भन्ने राख्नुभएको छ। नेतृत्वमा इमान्दारी भएन भने मानिसको विश्वास कम हुन्छ, तसर्थ नेतृत्व सदैव इमान्दार हुनुपर्छ। समूहलाई विश्वासमा लिनका लागि इमान्दारी एक महत्वपूर्ण गुण हो भनेर उल्लेख गर्नुभएको छ। यसै गरी चौथो नम्बरमा स्पष्टता भन्ने छ। नेतृत्व स्पष्ट हुनुपर्छ, आफ्नो कुराहरू स्पष्टसँग राख्न सक्ने र अरूको कुरा पनि ध्यान दिएर सुन्न सक्ने नेतृत्व हुनुपर्छ। आफ्ना सहकर्मीहरूसँग स्पष्ट र मिलनसार हुनुपर्छ, उनीहरूका कुरालाई सुन्ने बुझ्ने र उचित किसिमले सम्बोधन गर्ने प्रयास गरिनुपर्छ। पाँचौं नम्बरमा उत्प्रेरणा दिने भनेर राख्नुभएको छ। नेतृत्वले जहिले पनि आफ्ना सहकर्मीहरूलाई उत्प्रेरित गर्नुपर्छ, कार्यस्थलमा उत्साहपूर्वक काम गर्ने वातावरण बनाउनुपर्छ, राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र कमजोरी गर्नेलाई एक्लै राखेर सम्झाउने, त्यसको परिणाम बताएर कन्भिन्स गर्नुपर्छ। आलोचना एक्लै गर्ने तर प्रशंसा गर्दा समूहमा गर्ने कुराले व्यक्तिलाई काम गर्न प्रेरित गर्छ। छैठौं नम्बरमा छ प्रजातान्त्रिक परिपाटी। नेतृत्वमा सहकर्मीहरूको मनोबललाई उच्च राखेर काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ। कहिल्यै पनि आफ्ना सहकर्मीको मनोबल गिराउने काम गर्नु हुँदैन। छलफलमा सबैको राय सुन्ने र उचित किसिमले सबैको विचारलाई सम्बोधन गर्ने प्रयास गरिनुपर्छ। सातौं नम्बरमा छ समान व्यवहार। नेतृत्वमा मानवीय गुणहरू हुनै पर्छ। केही मन पर्न सक्छ, केही कम मन पर्न सक्छ, तर व्यवहारमा कहिल्यै पनि निजीपन झल्किनु हुँदैन। नेतृत्वले कहिल्यै पनि काखा पाखा र विभेदको व्यवहार देखाउनु हुँदैन। प्रत्येक व्यक्ति आफ्नो ठाउँबाट सामूहिक प्रयासका साथ लाग्ने हो भने असम्भव भन्ने कुरा केही पनि छैन। एकातिर शैक्षिक संस्था राम्रो बनाउनका लागि कुशल नेतृत्वको आवश्यकता छ भने अर्कोतिर शिक्षा क्षेत्रका सारथीहरूको सेवा सुविधा, शिक्षा क्षेत्रमा भित्रिने जनशक्ति, समग्र शिक्षा नीति, पाठ्यक्रमको विषयमा पुनरावलोकन गर्नुपर्ने खाँचो पनि उत्तिकै छ। पाठ्यक्रम समय सापेक्ष, जीवन सापेक्ष र रोजगारमुखी भएमा मात्र शैक्षिक बेरोजगारीको समस्या हल हुन सक्छ। जहिले पनि परिणाम त्यति बेला मात्र राम्रो हुन्छ जब प्रक्रिया र दिशा सही हुन्छ। यो एउटा आलेख असाध्यै काम लाग्दो अझ नेतृत्व वर्गलाई अर्थात् विद्यालय प्रशासन, प्रधान अध्यापक, विद्यालय व्यवस्थापन समिति उहाँहरूलाई पनि काम लाग्ने, विद्यालयमा नेतृत्वको प्रभाव असाध्यै मननयोग्य भवानी पौडेलले तयार गर्नुभएको यो आलेख भवानीजीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। श्रोता, म यहाँहरूको माझमा एउटा समाचार सम्प्रेषण गर्न आवश्यक ठानियो। भोटे कोशी बाढीबाट 18 विद्यालयमा क्षति, यो जान्न पर्ने कुरा रहेको छ। यसलाई युगबोध राष्ट्रिय दैनिकबाट लिएका छौं हामीले। भोटे कोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। ती मध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति मूल्याङ्कन प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिणाममा परिमाणमा क्षति भएको हो। प्रतिवेदन अनुसार 18 विद्यालयका 56 भवन प्रभावित भएका छन्। जसमध्ये 152 कोठामा आंशिक र 156 पूर्ण रूपमा क्षति पुगेको छ। स्थानीय तह अनुसार रसुवाको गोसाईकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयका 2 भवन, 11 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। मूल्यका हिसाबले यो 3.75 करोड़ बराबरको क्षति हो। रसुवाकै उत्तर गया गाउँपालिकामा रहेका 3 विद्यालयका 6 भवनमा 36 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यो करिब 12.29 करोड़ बराबरको क्षति हो। नुवाकोटको विदुर नगरपालिकामा रहेका 9 विद्यालय प्रभावित भएका छन्। विद्यालयमा 32 भवनमा क्षति पुगेकोमा 61 कोठा आंशिक र 89 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्, जुन 36.62 करोड़ बराबरको। धादिङको गल्छी गाउँपालिकाका 3 विद्यालयमा विद्यालय प्रभावित भएका छन्। जसमध्ये 10 भवनका 77 कोठा आंशिक र 8 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्, जुन 10.61 करोड़ बराबरले क्षति भएको। सोही जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयको 2 भवनका 12 कोठा पूर्ण रूपमा क्षति भएका छन्, जुन 4.1 करोड़ बराबरको क्षति हो। जिल्लाको सिद्धलेख गाउँपालिकामा एउटा विद्यालय 4 भवनका 14 कोठामा आंशिक क्षति पुगेको छ, जुन 1.43 करोड़ बराबरको क्षति हो। प्रतिवेदनका अनुसार शैक्षिक सम्पत्तिका रूपमा रहेका 24.93 करोड़को क्षति भएको छ। प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि 4,23,35,00,000 खर्च लाग्ने आकलन गरेको छ। श्रोता, यो भोटे कोशी बाढीबाट 18 विद्यालयमा क्षति शीर्षकको समाचार हामीले यहाँहरूको माझमा पस्क्यौं र यसको साथमा ती विद्यालयहरू तत्काल पूर्ण रूपमा सञ्चालनमा हुनुपर्छ। ती क्षतिग्रस्त भएका विद्यालय भवनहरू, कोठाहरू तत्कालै मर्मत हुनुपर्छ र बस्ने लायकको बनाउनुपर्छ, विद्यार्थी मैत्री बनाउनुपर्छ भन्ने हामी कामना गर्न चाहन्छौं। हाम्रो चाहना यही रहेको छ। श्रोता, हामी यति बेला यहाँहरूको माझमा शैक्षिक कार्यक्रम अन्तर्गत रहेका छौं र प्राविधिक कक्षबाट शालिग्राम चौधरीले सहयोग गरिराख्नु भएको छ र कार्यक्रम सञ्चालनको क्रममा म पद्म प्रसाद शर्मा रहेको छु। यसअघि हामीले विद्यालयमा नेतृत्वको प्रभाव शीर्षकको एउटा साध्यै सारगर्भित यो आलेख यहाँहरूको माझमा पस्क्यौं र भोटे कोशी बाढीबाट 18 विद्यालयमा क्षति भन्ने शीर्षकको अर्को समाचार यहाँहरूको माझमा राखेका छौं। यसै गरी यहाँहरूको माझमा एउटा अर्को आलेख पस्कन चाहेका छौं। यो आलेखलाई केदार भक्त माथेमाले तयार पार्नु भएको छ। सार्वजनिक स्कूलको औचित्य शीर्षकमा केदार भक्त माथेमा नेपालको शैक्षिक जगतमा लाग्नेहरूले असाध्यै राम्रोसँग चिनेको, सुनेको र देखेको, बुझेको नाम हो केदार भक्त माथेमा। उहाँको बारेमा धेरै कुरा भन्न जरूरी छ जस्तो लाग्दैन। सार्वजनिक स्कूलको औचित्य उहाँले कसरी पुष्टि गर्न खोज्नु भएको छ। राष्ट्रको समृद्धि र नागरिकको जीवन स्तरमा लोभ लाग्दो प्रगति गरेको मुलुक नर्वेका 99% बाल बालिका सार्वजनिक विद्यालय जान्छन्। 99% बाल बालिका सार्वजनिक विद्यालय जान्छन् नर्वेका। नर्वे भन्ने देशको नाम हो। आर्थिक सामाजिक उन्नतिमा संसारकै नमूना बनेको सानो देश सिंगापुरको जग नै त्यहाँको शिक्षा प्रणाली हो, जहाँ सबै वर्ग 99% बाल बालिकालाई सार्वजनिक स्कूलमा ल्याएर ली क्वान यू ले देश निर्माणको थालनी गरेका थिए। यो ली क्वान यू नाम हो जसले विद्यालयलाई माथि उकास्नका निम्ति एउटा शिक्षाको जग बसालेका थिए, उनको नाम हो। यसै गरी केदार भक्त माथेमा अगाडि भन्नुहुन्छ, सबैको प्रयत्न र सहभागितामा समन्वत गर्न र ती दुवै देशले सार्वजनिक विद्यालयलाई प्रोत्साहन र संरक्षण मात्र दिएनन्, निजी स्कूललाई नीतिगत रूपमै निरुत्साहित गरे। महँगा निजी स्कूलमा पढाउन सक्ने अभिभावकको हैसियत नभएर त्यसो गरेका होलान् त पक्कै होइन। आधुनिक सिंगापुरका निर्माता ली क्वान यूले सार्वजनिक शिक्षामा जोड़ दिनुको खास उद्देश्य मेलमिलाप संस्कृतिलाई व्यक्तिको बाल्यकालदेखि नै हुर्काउनु थियो। कारण त्यहाँ चिनिया, भारतीय, मलेसियाली लगायतका अनेक राष्ट्रियता र संस्कृति सांस्कृतिक पृष्ठभूमिका मानिस थिए। उनीहरू बीच वर्ग र चिन्तनमा बेमेल नहोस् भनेर सबैलाई एकै स्तरको शिक्षा दिने नीति उनले लिए। त्यसबाट सोचे जस्तै स्वभावले भरिएका समानतायुक्त समाज बन्यो, जसको सबूत अहिलेको सभ्य र सम्पन्न सिंगापुर हो। त्यस्तै सार्वजनिक सेवा प्रवाहमा एकरूपता ल्याई नागरिकलाई लोक कल्याणकारी राज्यको प्रत्याभूति दिन नर्वे, स्वीडेन, फिनल्याण्ड लगायतका स्क्यान्डिनेभियन देशका सरकारहरूले शिक्षा र स्वास्थ्यको जिम्मा लिए। फलस्वरूप त्यहाँका नागरिक बीच शान्ति र सद्भाव झाँगियो। युद्ध र अशान्ति छाएकाहरू देशमा पनि द्वन्द्वरत पक्षबीच मेलमिलाप गराउन उनीहरू अग्रसर छन्। सार्वजनिक स्कूलको औचित्यमा केदार भक्त माथेमा अगाडि लेख्नुहुन्छ, हामीलाई चाहिएको पनि मिलनसार समाज हो। सबैले सबैलाई सम्मान गर्ने अवसर समान रूपले बाँडिने र जिम्मेवारीमा पनि कोही अघि पछि नहुने त्यस्तो सद्भावपूर्ण समाज बनाउने हो भने सार्वजनिक विद्यालयलाई व्यवस्थित र त्यहाँको शिक्षालाई स्तरीय बनाउनुको विकल्प छैन। सबै नागरिकले पाउने शिक्षाको स्तर र प्रकृति समान भएन भने राज्यले समाजमा बेमेल र विभेदलाई बचाइराख्न चाहेको ठहर छ। हाम्रो राज्यको चरित्र त्यस्तै देखिन्छ सक्नेले छोरा छोरी बोर्डिङ स्कूल पठाउँछन्, नसक्नेका लागि सार्वजनिक स्कूल छँदैछन्। यो क्रम चल्दै गर्छ भन्ने मान्यता देशलाई समाजवादतिर डोर्याउँछौ भन्नेहरूले नै बलियोसँग बोकेका छन्। यस्तो अस्त व्यस्त स्थितिलाई यथास्थितिलाई स्वीकार्न सकिँदैन। सार्वजनिक स्कूल सुदृढ नहुँदासम्म विपन्न र सीमान्तकृत वर्गका केटाकेटीलाई शिक्षाको माध्यमबाट मूलधारमा ल्याउन सम्भव छैन। तिनले उच्च वर्गका बाल बालिका सरह पढ्ने अवसर नपाएसम्म कसरी आउँछ समाजवाद? निजी स्कूलहरू राज्यको संरक्षणमै चलिरहने र सार्वजनिक विद्यालयलाई अझ बिग्रदै जाने बाटो बनाइरहने हो भने सुविधा पाइरहेका वर्गका बाल बालिका नै अगाडि आउँछन्। पिँधमा परेको वर्ग झन पिसिँदै जान्छ। जसको अभिभावकत्व लिनुपर्ने हो उनीहरूलाई नै टुरो झैं बनाएपछि कसको संरक्षण गर्न राज्य चाहियो? हामी कहाँ सार्वजनिक विद्यालयको प्रतिफल यति दयनीय छ कि कक्षा एकमा भर्ना भएका 100 जनामा कक्षा 10 सम्म पुग्नेको संख्या जम्मा 32 जना मात्र रहेको सरकारी आँकडा नै छ। विद्यालयबाट बाहिरिएका 68 बाल बालिका मध्ये प्राय निम्न वर्गका हुन्। उनीहरू विद्यालयबाट हराउनु भनेको स्कूल भत्किनु हो। स्कूल नै त्यसरी भत्किएपछि समाज कसरी बन्छ? दुई थरी विद्यालयले बाल्यावस्थामै वर्ग विभाजन गर्दा समाजमा फरक वर्गका बाल बालिका बीच सम्पर्क नै हुँदैन। उच्च वर्गका केटाकेटीले विद्यालय जाने बाटो होइन बस मात्र चिनेका छन्। स्कूलमा पनि आफ्नै वर्गका साथीसँग खेल्छन्। फर्किएर बिताउने घरभित्रको संसार पनि उही हो। उनीहरूको समाज खोइ भिन्न वर्गका केटाकेटी बीच अन्तर्क्रिया खोइ छरछिमेका केटाकेटी परस्पर छुट्टिएका मात्र छैनन्। उनीहरूको मस्तिष्कमा सानैदेखि असमानताको बीज पनि रोपिएको छ। त्यसबाट उत्पन्न स्तरीकरणको विस्तारले बीजको रूप लिन मात्र बाँकी छ। आगामी केही दशकमा कस्तो खालको समाज बनाउने हो त्यो परिकल्पना राज्यसँग हुनुपर्छ। एउटा यस्तो वाक्य लेखिदिनुभयो केदार भक्त माथेमाले, यसलाई जतिपल्ट भन्दा पनि सुहाउने, यसलाई फेरि दोहोर्याउन मन लाग्यो। आगामी केही दशकमा कस्तो खालको समाज बनाउने हो त्यो परिकल्पना राज्यसँग हुनुपर्छ। आहा, जब देश बनाउनलाई परिकल्पना गर्नका निम्ति शिक्षा जो मेरुदण्ड देशको मेरुदण्ड भनिन्छ त्यसको खाका हुनै पर्छ। यदि नर्वे र सिङ्गापुरमा जस्तै मिलनसार समाजको कल्पना छ भने सार्वजनिक स्कूलको सबलीकरणबाट मात्र त्यो सम्भव छ। किनभने सार्वजनिक स्कूल राम्रा भए भने त्यहाँ सार्वजनिक स्कूलबाट उत्पादन हुने के हुन्? उहाँले मजासँग एउटा लिस्ट पेश गर्नुभएको छ, सूची पेश गर्नुभएको छ। सामुदायिक स्कूल राम्रा भए भने त्यहाँ किसान जन्मन्छन्, मजदूर जन्मन्छन्, व्यापारी, कर्मचारी, शिक्षक, प्राध्यापक, लेखक, राजनेता इत्यादि सबैले आफ्ना केटाकेटी त्यहाँ पढाउँछन् र त्यहीँबाट किसान पनि उत्पादन हुन्छ, मजदूर पनि हुन्छ, व्यापारी पनि हुन्छ, कर्मचारी हुन्छ, शिक्षक हुन्छ, प्राध्यापक हुन्छ, त्यसको साथमा लेखक हुन्छ र राजनेता पनि। मेलमिलाप र एकताको बाँकी काम विद्यालयले आफै गर्छन्। त्यसकारण विद्यालय अर्थात शिक्षा भनेको समानताको विशाल मुहान हो। शिक्षा समानताको विशाल मुहान हो। मैले धन्यवाद गर्छु केदार भक्त माथेमा ज्यूलाई। श्रोता, हामीले यो आलेख शिक्षक मासिकबाट लिएका हौ। आज हामीले यहाँहरूको माझमा यी तीनवटा आलेख पस्केका छौ। एउटा समाचार, यो भोटे कोशीबाट विद्यालयमा पुगेको क्षतिको कुरा यहाँहरूको माझमा राख्यौं र फेरि यसको साथमा हामीले अनुरोध गर्यौं क्षतिग्रस्त विद्यालय तत्काल भनेको जति छिटो सकिन्छ त्यसैलाई तत्काल भनेर भनिन्छ, शीघ्रातिशीघ्र भनिन्छ अर्को शब्दमा। वास्तवमा भोटे कोशीले पुर्याएको क्षति अब त्यो पूरा हुनका निम्ति नेपाल सरकारको खातामा ठूलो रकम जम्मा भइसकेको छ। सरकार दरिलो छ, बलियो छ, दुई तिहाई नजिकको भन्ने गर्छन् कतिपय मान्छेहरू, त्यो संख्या पनि छ उसँग, अनि होनहार मन्त्रीहरू पनि छन्। अब यी विद्यालयहरू तत्काल खुल्न सकेनन् भने एउटा प्रश्न उठ्नेछ, यो दरिलो सरकार, यो बलियो सरकार, दुई तिहाई नजिकको सरकार के साँच्चै नेपालीका लागि हो, नेपालका लागि हो भनेर प्रश्न उठ्न सक्नेछ। यो धेरै लामो समय लाग्ने छैन यो प्रश्न उठ्नका निम्ति, किनभने हरेक कुराहरूको निर्णय गर्नका निम्ति सरकारसँग पर्याप्त संख्या छ। यसका निम्ति राष्ट्रिय स्तरबाट, अन्तर्राष्ट्रिय स्तरबाट, देशभित्रबाट, देश बाहिरबाट सहयोग जुटेको छ, सहयोग राशि उठेको छ, जुटेको छ। हरेक नेपालीले आफूले गाँस काटेर पनि, हरेक संघ संस्थाले गाँस काटेर पनि यसपल्ट राहत पुर्याउनु पर्छ, थोरै भए पनि आफू पनि संलग्न हुनुपर्छ भन्ने सोच राखेर रा, प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेका छन्। यसकारण यो रकमलाई यथाशीघ्र परिचालन गर्नुपर्छ। कतै सुनिन्छ कानूनले छेकेको छ अरे, नेपालका नेपालीहरूलाई उद्धार गर्नका निम्ति कुन कानूनले छेक्छ? ऊ यही देशको नागरिक हो, यहीको भूमिमा जन्मेको हो, यहीँ हुर्किएको हो, ऊ विपदमा छ अनि त्यसलाई कानूनले छेक्यो भनेर परिगल्न मिल्दैन। कानून बदल्ने भनेकै सरकारले हो, सरकारले कानून बदल्नुहोस् अनि तत्काल आवश्यक राहत पुर्याइनै पर्छ। हामी यही कुरा राख्न चाहन्छौ र तत्काल अर्को पटक हामी अर्को हप्ता कार्यक्रम प्रसारण गर्दा भोटे कोशीको बाढीबाट क्षति भएका विद्यालयहरूमा पठन पाठन सञ्चालन भयो भनेर भन्न पाउनेछौ, यो अपेक्षा हामी शैक्षिक कार्यक्रमबाट गरेका छौ। विद्यालय सञ्चालन भए यो सन्देश हामीले दिन पाउनु पर्छ, विद्यालय सञ्चालन भएको हुनुपर्छ, यही कुरा राख्यौं र हामीलाई निर्धारण गरेको समय सकिन लागेको संकेत प्राविधिक मित्रले गरिदिनुभयो। अब विदा लिनुपर्ने समय नजिक आइपुगेको छ। हामी पुनः आजको संविधान दिवसमा आम नेपाली दाजुभाइ दिदीबहिनीमा सुख समृद्धिको कामना गर्दछौ र यसको साथमा हाम्रा जो बाढीमा परेर पीड़ित हुनुभएको छ उहाँहरूको राहत उद्धार र पुनर्स्थापनाको समेत कुरा यहाँ बिसाउन चाहन्छौ। यति कुरा भन्दै हाम्रो कार्यक्रम सुन्ने सम्पूर्ण श्रोतामा आभार बिसाउँदै प्रत्येक रेडियो सेटमा यो आवाज पुर्याउन प्रयास गर्ने प्राविधिक मित्र शालिग्राम चौधरी लगायत 12 रेडियोका प्राविधिकलाई धेरै धेरै धन्यवाद दिँदै आजको बसाईबाट यो सञ्चालक पद्म प्रसाद शर्मा विदा चाहन्छ। आगामी साता फेरि रमाइलो भेटघाट हुनेछ, केही विषयवस्तु, आवश्यक विषयवस्तु हामी फेरि प्रसारण गर्ने वाचा गर्दै आजको बसाईबाट विदा चाहन्छ। हस्त अभिवादन, जय शिक्षा।
1: मध्यपश्चिम चाङच्याक यति बेला बेलुकीको 7 बजेको छ।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर्स छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ कोराइजा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै घुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98228 77 794, 98228 77 794।

0: ओरेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै कैश डिस्काउंट ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो एता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: सब जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333133 र 98686 3244।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
1: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू
1: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
0: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
1: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
0: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
1: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
2: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
3: समय बिहान 9 बजेदेखि
0: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 0 28
4: होइन के भयो दाई किन झुक्रे आएर बस्नु भएको
5: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
4: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
5: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
4: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34 910
4: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
6: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ
7: अब टाढा जानु पर्दैन नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्
6: यहाँ स्त्री रोग सेवा तथा परामर्श परिवार नियोजन सेवा तथा परामर्श विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्
7: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ
6: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ
7: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ
6: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्
7: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
6: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ
7: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
6: नेपाल परिवार नियोजन संघ दाङ शाखा
7: सम्पर्क नम्बर 082-560-23
6: नेपाल परिवार नियोजन संघ दाङ शाखा गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार
8: हार्दिक निमन्त्रणा
9: यस हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराही 15 17 वार्षिक साधारण सभा तथा 6 अधिवेशनको सूचना प्रकाशित भइसकेको र उक्त सूचना थाहा नपाउनु भएका शेयर सदस्य ज्यूहरू यसैलाई आधिकारिक मानि निम्न मिति समय र स्थानमा आई कार्यक्रममा सक्रिय सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछु मिति 2083 असोज 4 गते समय बिहानको ठिक 11 बजे स्थान होटल पवा भरतपुर दाङ
8: अध्यक्ष भगवती शर्मा हातेमालो बचत तथा ऋण सहकारी संस्था ली दाङ
10: होइन माइला लखर लखर कहाँ हिनेस
11: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
10: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
11: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यही बाटो गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदार माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।

0: सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ीपछिको खोज तथा उद्धार कार्य जलविद्युत आयोजनाको सुरुङ केन्द्रित माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङभित्र भेटिएका 11 शव नुवाकोटको त्रिशुली पुर्याइयो। बाढ़ी प्रभावितको बैंक खाता नभए पनि नगद राहत दिइने
1: भएसम्म लाभदायीको बैंक खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ। यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैंक खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धित ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्यास दिन सक्ने व्यवस्था पनि गरिएको छ।
0: संविधान दिवसमा देशैभरि विभिन्न औपचारिक कार्यक्रम शासनका लागि कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। सरकार नागरिकको सेवक बन्नुपर्ने राष्ट्रपति पौडेलको टिप्पणी।
2: आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ जनउत्तरदायी पारदर्शी परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
0: अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने नाप नक्सा भएको 7 वर्षपछि धनुषाका 388 परिवारले पाए पूर्जा। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा विद्यालय खुल्दै
3: उहाँहरूलाई चाहिँ अब सामान्य इंगेज गराउने ओर्ने अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरिरहेका छौं।
0: र तेस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक। लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल। 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पोहोरको तुलनामा 21.2% बढ़ी रेमिट्यान्स भित्रिएको देखिन्छ। विदेश जानेको संख्या बढ़ेसँगै रेमिट्यान्स पठाउनेको संख्या पनि बढ़ेको हो। रेमिट्यान्सले भरमा अर्थतन्त्र चल्नुपर्ने अहिलेको अवस्थामा रेमिट्यान्स बढ़नु सुखद लागे पनि यसले युवाहरूको विदेश पलायनको बाध्यतालाई देखाउँछ। स्वदेशमै रोजगार सृजना गरी विदेशी क्रम घटाउन बनाइएका योजना प्रभावकारी हुने गरी सरकारले काम गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवा भोटेकोशी बाढ़ीपछि जारी खोज तथा उद्धारका क्रममा नेपाली सेना सहितको टोलीले आज फेला पारेका 11 शव हेलिकप्टर मार्फत नुवाकोटको त्रिशुली लगिएको छ। माथिल्लो त्रिशुली एक आयोजनाको सुरुङभित्र 11 शव फेला परेको र त्यस क्षेत्रमा थप खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङ र पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधि सहितको टोलीले खोजी जारी राखेको छ भने त्रिशुली 3B क्षेत्रमा उत्खनन गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ। लाङटाङ र चिलिमी जलविद्युत आयोजनामा पनि खोजी भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
6: रसुवा भोटेपछि बाढ़ीको कारण भएको जनधनको क्षतिको सम्बन्धमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निरन्तर रूपमा आफ्नो सिचुएसन रिपोर्ट मार्फत जानकारी गराउँदै आएको छ र अहिलेको पछिल्लो 4 बजीसम्मको विवरण हेर्दाखेरि अहिलेसम्म 14,410 जनाको चाहिँ शव फेला परेको छ। त्यो मध्ये जम्मा 110 जनाको शनाखत भई यो आफन्तवाले शव चाहिँ बुझिसक्नु भएको छ भने बाँकीको चाहिँ पहिचान हुन बाँकी र बाँकी रहेको छ। त्यसै गरेर अहिले पनि करिब करिब 5,000 भन्दा बढी मान्छेहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। अहिले चाहिँ हामीले सम्पर्कविहीन व्यक्तिहरूको अन्तिम डेटालाई चाहिँ तयार गर्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय स्थानीय तहसँग समन्वय गरिराखेका छौँ र आगामी सोमबार हामीले चाहिँ 77 जिल्लाका डिओसी जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र जिल्ला सुरक्षा समितिसँग भर्चुअल्ली चाहिँ हामी बैठक पनि गर्दैछौँ।
5: नेपाली सेनाका अनुसार उद्धार गरिएका 4,195 मध्ये 3,912 स्वदेशी र 283 जना विदेशी नागरिक रहेका छन्। टिमुरेबाट नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व पश्चिमसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका मात्रै 8,700 भन्दा बढ़ी सुरक्षाकर्मी खटिएका छन्। उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापन, राहत वितरण, सड़क तथा पुल सुचारू र आपतकालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेको नेपाली सेनाले जनाएको छ। आज संविधान दिवसको अवसरमा काठमाडौँमा लगायतका देशका विभिन्न स्थानमा औपचारिक कार्यक्रम गरिएको छ। शीतल निवासमा आज भएको एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको कार्यान्वयनको आभास दिलाउन सरकार जनताको सेवक हुनुपर्ने बताउनुभयो।
2: यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा हो। यसको महत्व सरकार र नागरिकको सेवक बन्छ, सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराया अनुभूत गर्नु पर्दैन। यसका लागि हामीले देशको मूल कानून संविधान प्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ। जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
5: काठमाडौँको सैनिक मञ्चमा आज भएको विशेष समारोहमा प्रधानमन्त्री बालिन्द्र शाह बालिनले संविधानप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
7: यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनुवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। विकासको लागि सुशासन अनिवार्य पूर्व शर्त हो भन्ने कुरा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिबद्ध छ।
5: नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको नाममा अब नेपालमा कुनै पनि द्वन्द हुन नहुने बताउनु भएको छ। काठमाडौँ 30 रहेको कांग्रेस वडा कार्यालय पुग्नुभएका सभापति थापाले संविधानलाई समय अनुकूल संशोधन गर्न सकिने बताउनुभयो। आजै एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले भन्नुभयो,
8: विगत जसलाई हामीले सधैँ सम्झाउनु पर्नेछ त्यसलाई जोगाउनेछौँ। हाम्रा ती कोर भ्यालुजहरूलाई तपाईँलाई जोगाएर लिएर जानेछौँ। तर सँगसँगै समयको माग अनुसारका कतिपय बदल्नु पर्ने कुराहरू छ। नयाँ पुस्ताले नयाँ आकांक्षाहरू राखेको छ। समाजमा एउटा छटपटी छ, तीव्र विकासको चाहना छ। ती चाहनाहरूलाई पूरा गर्न सक्ने, देशलाई सम्हाल्न पनि सक्ने, बदल्न पनि सक्ने, जोखिम उठाउन पनि सक्ने, जतनका साथ सम्हाल्न पनि सक्ने यो क्षमता राख्ने नेपाली कंग्रेस बनाएर हामी अधिवेशन लिएर आउनेछौँ। यो अधिवेशनका क्रममा वडा वडामा हजारौं हजार नयाँ पुस्ताका साथीहरू नयाँ जिम्मेवारी लिएर आउँदै हुनुहुन्छ। सबै जात, जाति, भाषा, धर्म सबै समुदायका साथीहरू त सहभागी हुनुहुन्छ नै। महिला हुनुहुन्छ, दलित हुनुहुन्छ, जनजाति हुनुहुन्छ, नौजवानहरूले पनि यो पटक नयाँ जिम्मेवारी प्राप्त गर्नुहुन्छ।
5: कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजबाट शुरू भएको छ। असोज 16 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी आजबाट ओडा अधिवेशनको शुरू गरिएको हो। पूर्व सभापति शेरबहादुर देवा समूहको असन्तुष्टिका बीच पनि कांग्रेसले महाधिवेशन प्रक्रिया थालेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा संविधानको मर्म र भावना अनुसार देश अघि बढ़न नसकेको बताउनुभयो। आफ्नो पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने उहाँको भनाइ छ। नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरिएको हो। मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 पाँचौं संशोधन स्वीकृत गरेपछि अब यो राजपत्रमा प्रकाशित हुनेछ र कार्यान्वयनमा जाने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
9: संशोधन गरेका छौँ, त्यो नियमावली संशोधनमा हामीले चाहिँ मूलभूत रूपमा के भनेका छौँ भने तपाईँको नागरिकताको प्रतिलिपि तपाईँलाई आवश्यक पर्यो भने त्यो बेलामा सम्भव भएसम्म यहाँहरूको नागरिकताको चाहिँ कुनै फोटोकपी छ भने त्यो लिएर आउनुहोला र सँगसँगै राष्ट्रिय परिचय पत्र पनि लिएर आउनुहोला भनेको छौँ। किनभने राष्ट्रिय परिचय पत्रमा हामीले अहिले हाम्रो प्रणालीहरूमा भएको मध्ये चाहिँ यो बायोमेट्रिक चाहिँ हामीले राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्दा लिन्छौँ। भोलिको दिनमा त्यसको दुरुपयोग नहोस् कि कुनै व्यक्तिले एउटा नागरिकताको फोटोकपी लिएर आउँदैमा उसले चाहिँ मेरो यो नागरिकताको प्रतिलिपि दिनुहोस् भन्ने अवस्था भयो भने यसबाट दुरुपयोग हुन सक्ने सम्भावना अत्याधिक रहन्छ। त्यसैले सम्बन्धित व्यक्तिले नै यो नागरिकताको चाहिँ प्रतिलिपि प्राप्त होस् भन्ने हिसाबबाट हामीले जुनसुकै व्यक्तिको को पनि उहाँ आउनुहुन्छ र उहाँको चाहिँ नायिता हरायो जलेको नष्ट भएको जस्तो अवस्था छ भने उहाँले चाहिँ सम्बन्धित जिल्लाको जुन चाहिँ कि आफूलाई सहज भएको जिल्लाको चाहिँ प्रमुख जिल्ला अधिकारीकोमा उहाँले निवेदन दिन सक्नुहुन्छ। उहाँले दिएको निवेदनको आधारमा उहाँको चाहिँ त्यहाँ एनआइडीमा उहाँले जुन बायोमेट्रिक दिनुभएको छ त्यो बायोमेट्रिक हामीले भेरिफिकेसन गर्छौँ। त्यो भेरिफिकेसनको आधारमा उहाँ नै सम्बन्धित व्यक्ति हो भने अहिले चाहिँ गृह मन्त्रालयकोमा एउटा नागरिकता सूचना व्यवस्थापन प्रणाली सिसिआइएमएस भनेर कार्यान्वयनमा छ। त्यो सिसिआइएमएसमा भएको विवरण चाहिँ म्याच भयो र उहाँको त्यो राष्ट्रिय परिचय पत्रमा उहाँले उपलब्ध गराएको त्यो बायोमेट्रिक भेरिफिकेसन चाहिँ म्याच भयो भने चाहिँ हामीले जुनसुकै जिल्लाबाट पनि उहाँलाई चाहिँ नागरिकताको प्रतिलिपि प्रदान गर्ने व्यवस्था चाहिँ कार्यान्वयनमा ल्याउँदैछौँ। अब
5: साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। शनिबार राष्ट्रिय खेलकुद परिषद राखेपमा एक कार्यक्रम गरी टोलीको विदाई गरिएको हो। नेपाल टोलीलाई राखेप सदस्य सचिव रामचरित मेहता क्यानका सचिव पारस खड्का लगायतले विदाई गर्नुभएको हो। यस्तै नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गते सोमबारदेखि प्रतियोगिता शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्सले चितवन राइनोजसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर वोल्ट्स आमान्य सामान्य हुनेछन्। लीग चरणका प्रतिस्पर्धा कार्तिक 29 गतेसम्म जारी रहनेछन्।
0: बाढ़ी प्रभावित क्षेत्रमा डेंगीको जोखिम र अपनाउनु पर्ने सावधानी।
10: जुन बाढ़ीले ल्याएको टुक्रा टाक्री जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भन्ने त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिन जरुरी छ।
0: बाढ़ी प्रभावितले विभिन्न 15 स्थानीय तहमा निवेदन दिन सक्ने सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
12: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
13: डाक्टरद्वारा दिइने सेवाहरू
14: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
13: अनुहार हड्डी भाँचिएको जोड्ने,
14: दाँतको एक्सरे सेवा,
13: सामान्य तथा जटिल दाँत निकाल्ने,
14: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
13: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
14: मेसिनबाट जरेदेखि दाँत भरिने,
13: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
14: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
13: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
14: साथै
12: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
14: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
15: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: भारतीय लगानीकर्ता उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आह्वान गर्नुभएको छ। उहाँले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको पनि बताउनुभयो। नयाँ दिल्लीस्थित इण्डिया ह्याबिट्याट सेन्टरमा आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि डिजिटलाइजेशन स्वच्छ ऊर्जा उच्च मूल्यको कृषि पर्यटन उत्पादन र डिजिटल अर्थतन्त्र लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लो क्षेत्रका स्थानीय बासिन्दाले आमरण अनसन शुरू गरेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका एक सामा गाउँका दावा नोरबुलामा सहित 11 युवाले मनास्लो आधार शिविरमा 8 मुद्दे माग राख्दै आमरण अनसन थालेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। चितवनका सामुदायिक रेडियोहरूका अनुसार राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान 20,000 ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो। धनुषाको सिरेश्वर नाथ गाउँ नगरपालिका एक साबिक रमदैया भवाडी गाविस वडा नम्बर 2, 3, 4, 6, 7 र 8 388 परिवारले नाप जाँच सम्पन्न भएको करिब 9 वर्षपछि जग्गा धनी लाल पूर्जा पाएका छन्। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेको धनुषाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
3: सरकारले भोटेकोसी रसुवा बाढ़ीबाट प्रभावितलाई बसोबास र जीविकोपार्जन अनुदान रकमका लागि वड़ा कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ। रसुवा नुवाकोट धादिङ तनहू र गोर्खा जिल्लाका 15 स्थानीय तहमा पूर्ण वा आंशिक क्षति भई बसोबास गर्न नमिल्ने निजी आवास प्रभावित परिवारले निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
4: सम्बन्धित पालिकाले नै त्यो प्रोसेसमा अझ डिटेलिङको लागि चाहिँ त्यही पालिकाले नै अब त्यहाँ सो घोषणा गर्ने विषयहरू पनि छन् होइन। मैले अन्य दोहोरो सुविधा लिएको छैन, आफू यो लिन चाहेको हो भन्ने लगायतका विषयहरू त्यहाँ जुन फर्मेटै छ हाम्रो यहाँहरूले त्यो स्वीकृत भएको प्रक्रियामा हेर्नुभयो भने देख्नुहुन्छ। त्यहाँ चाहिँ अनुसूचित टाइपको एउटा नमुना पनि दिइराखेको छ, त्यही नमुना बमोजिमको फर्म भरेर चाहिँ पेश गर्नुपर्ने हो। बैंक खातालाई अनिवार्य गरेको छैन, भएसम्म चाहिँ लाभदायीको बैंक खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ। यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैंक खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धी ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्यास दिन सक्ने व्यवस्था पनि गरिएको छ।
3: तपाईँले वडा कार्यालयमा गएर आफ्नो क्षति भएको विवरण र परिवारको अवस्था खुलाएको निवेदन अनि नागरिकता वा राष्ट्रिय परिचय पत्रको फोटोकपी दिनुपर्छ अनि घरमूली जान नसक्ने अवस्थामा मंजूरी नामा सहितको निवेदन दिनुपर्छ। भोटेकोसी बाढ़ीपछि बन्द रहेको रसुवाको नीलकण्ठ माध्यमिक विद्यालय खुलेको छ। विद्यालयले पढ़ाईसँगै विभिन्न खेलकुद नाच्ने गाउने लगायतका क्रियाकलाप गरेर बालबालिकालाई बाढ़ी अघिकै अवस्थामा फर्काउन प्रयास गरिरहेको छ। विद्यालयका प्रधानाध्यापक माधव लामिछाने
5: अहिले चाहिँ हामीले जति विद्यार्थीहरू चाहिँ अभाइलेबल हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब सामान्य इंगेज गराउने ओर्ने अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरिराखेका छौँ। अब विद्यालयबाट पूर्ण रूपमा होल्डिङ सेन्टर हटिसकेको पनि छैन, उहाँहरूको मनमा डर छ कि छैन कि अब परिवारको फ्यामिलीहरूको अवस्था कस्तो छ ती बुझ्ने ती अनुसार चाहिँ अब नातिनलाई भन्ने विद्यालय सञ्चालन हुन्छ। पहिला जस्तै हाम्रा चाहिँ नियमित क्रियाकलापहरू सञ्चालन हुन्छन्, हामी नियमित रुटिनमा जान्छौँ, अब रमाउन थालेका छन्। अलिअलि हामी खेलकुदका गतिविधिहरूमा इङ्गेज गराउने ओर्ने अलिअलि सङ्गीतहरू नाचहरू गराउने जो उहाँहरूको त्यो मेन्टल ट्रोमा बिर्साउने त्यो विपदलाई बिर्साउने प्रयास गरिरहेका छौँ।
3: बाढीपछि तपाईँको गाउँठाउँको विद्यालय चाहिँ खुले कि खुले छैन अनि खुलाउने प्रयास कसरी भइरहेको छ हामीलाई पनि भन्नुहोस् है। हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। तपाई बसिरहनु भएको आश्रय स्थल वरपर कतिको सफा छ अनि आफू बसेको वरपर पानी जम्ने खाल्टोपो छ कि यो बेला लामखुट्टेको टोकाईबाट डेंगी सर्न सक्ने चिकित्सकहरूले बताएका छन्। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन:
6: डेंगीबाट बस्नको लागि खास गरी अब लामखुट्टेको टोकाईबाट बस्नुपर्छ भन्ने हो। कपड़ा पूरै शरीर ढाक्ने खालको हुनु पर्यो। बिजुली पनि तपाईँले राम्रोसँग पाइराख्नु भएको छ भने लिक्विड जुन हामीले पनि प्रयोग गर्ने गर्छौ त्यो पनि एउटा राम्रो उपाय हुन सक्दछ। यदि मिल्छ भने त्यो प्रयोग गर्नुहोला। जुन बाढीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भन्ने त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ। किन भन्दाखेरि डेंगू फैलाउन लामखुट्टे चाहिन्छ र त्यो लामखुट्टेको लागि वृद्धि विकास हुनलाई त्यस्ता खालका खाल्टा खुट्टीमा पानी जमेको हुनै पर्छ।
3: डेंगीबाट बस्न झुलभित्र सुत्न, शरीर ढाक्ने कपड़ा लगाउन र पानी जम्ने खाल्टो छ भने पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि स्थानीय सरकारको सक्रियताको आवश्यकता।
7: दुईटा बच्चालाई त मेरो दूधले त पुग्दैन, पुग्न त तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
2: पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
9: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
8: दाँत सफा गरिने। सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
10: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कूलको अगाडि।
11: फोन नम्बर 082-563-479,
10: मोबाइल नम्बर 98-494-67-487।
12: भर्ना सम्बन्धी सूचना
13: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 082-563-173, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2686।
15: सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
16: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
17: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पोषण क्याप्सुल, पोषण सुधारका लागि चालिएका कदम र देखिएको प्रभाव।
19: स्थानीय सरकारले पोषण सुधारका लागि स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका सम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढ़ाइरहेका छन्। अहिले संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तेस्रो अन्तर्गत स्थानीय तहले पोषण सुधारका विविध कार्यक्रम गरेका छन्। स्थानीय सरकारले पोषण सुधारका लागि गर्भवती, सुत्केरी महिला र 5 वर्ष मुनिका बालबालिकाका लागि विशेष कार्यक्रमहरू गरिरहेको छ। सुदूरपश्चिमका स्थानीय तहमा सञ्चालन हुने पोषण कार्यक्रमको मुख्य आधार पनि बहुक्षेत्रीय पोषण योजना नै रहेको छ। यसमा स्वास्थ्य मात्र होइन, कृषि, पशुपन्छी, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका क्षेत्रलाई पनि जोड़िएको छ। कैलालीको टीकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग हामीले कुराकानी गरेका छौं।
20: अब टीकापुर नगरपालिका अन्तर्गत अहिले पनि हामी कहाँ किशोरीहरू विशेष गरेर
11: उहाँहरू हाम्रो गत वर्षको तथ्याङ्क हेर्ने हो भने 20 वर्षभन्दा मुनिको गर्भवती हुने संख्या पनि पहिलाभन्दा बढेको छ, लगायत किशोरीहरूको जुन रक्त अल्पता लगायतको समस्या पनि छ। त्यसको लागि अब हामीले उहाँहरूलाई किशोरीलाई चाहिँ आइरन चाहिँ के खुवाउने, आइरन फोलिक एसिड खुवाउने र विवाहित छन् भने उहाँहरूलाई हामीले समय समय गर्भ जाँच गराउने र उहाँहरूलाई चाहिँ पोषणयुक्त अन्य खाद्य पदार्थहरू खानुपर्छ भने उहाँहरूलाई चाहिँ अवेरनेस गर्ने लगायतको जाँचहरू गर्ने यो कार्यक्रमहरू भइरहेको छ। जस उहाँहरूको अवस्था त्यति राम्रो छैन, जस उहाँको लागि हामीले विभिन्न पोषण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। पोषण सम्बन्धी मुख्य समस्या अब किशोरी र गर्भवती महिलामा रक्त अल्पताको समस्या छ एउटा, अर्को यो मुख्य समस्या भन्ने पनि हाम्रो यो जंक फुडले गर्दा पनि एउटा समस्या चाहिँ पारेको छ। अब हाम्रो खानपिन विशेष गरेर हामीले हरेक बार खाना चार भन्छौँ, तैपनि अब हाम्रो के छ अहिलेको समाज अहिलेका अब हाम्रा नानी बाबुहरू बहिनीहरू उहाँको खानपिनमा समस्या छ उहाँहरूको। हामीले जुन प्रकारको उहाँलाई हरेक बार खाना चार भन्छौँ त्यो हामीले उहाँलाई त्यसको लागि चाहिँ जति कन्भिन्स गर्नु पर्यो त्यति गर्न सकेको छैन। जस उहाँहरूको खानपिनमा जे पनि उहाँहरूको रुचि चाउचाउ चाउमिन त्यतातिर छ, त्यसले गर्दा उहाँहरूको त्यो आहार खायो भने उहाँहरूको चाहिँ जुन हाम्रो पौष्टिक आहार जुन खानुपर्ने हो त्यसमा चाहिँ पहुँच कम छ भने उहाँहरूले खाने रुचि कम भएकोले पोषण सम्बन्धी समस्या चाहिँ छ।
19: पोषण सुधार कार्यक्रम सञ्चालन गर्नु मात्र पर्याप्त हुँदैन, जनचेतना पनि उत्तिकै वृद्धि गर्नुपर्दछ। पर्वत जिल्लामा महिलाहरूलाई जनचेतना विकास गर्ने कार्यहरूलाई तीव्रता दिएको छ। त्यहाँ रहेका केही महिलाहरूको अनुभव सहित स्तनपानको महत्व र बाल पोषणको कुरा सुनौ।
20: नमस्ते, मेरो नाम रिया पौडेल, म कुस्मा खटुवा चौपारी वडा नम्बर 9 म अहिले हाल अहिले म 17 महिनाको सुत्केरी आमा हुँ। मेरो ट्विन्स जुन ट्विन्स बच्चा छ बिहा गरेको 10 वर्षमा 10 वर्षपछि भएको यो जुम्ले बच्चा हो मेरो। अब त्यो खुसी त के भन्नु त्यो त व्यक्त गरेर साध्य नै छैन। अनि मलाई बच्चाहरूलाई अब स्तनपान गराउँदा धेरै आनन्द आउँछ। आज मैले अहिलेसम्म मेरै दुधले मैले मेरै अहिले 6 महिना छ त मेरै दुधले मैले खायो। त्यसपछि अब 2 बच्चा भएपछि त 2 बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त, तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
19: बाढ़ी प्रभावित क्षेत्रमा पनि स्थानीय सरकारको प्राथमिकता पोषणमा पर्न सकेको छैन। विभिन्न अधिकार कर्मीहरूले बाल पोषणलाई सुधार दिनको लागि अनुरोध गरिरहेका छन्। राहत वितरण गर्नेले पनि पोसिलो खानेकुरालाई प्राथमिकता दिनुपर्ने उनीहरूको जोड छ। बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका सिजपका अध्यक्ष तिलोत्तम पौडेल,
21: घाँसपास कपास महत्वपूर्ण हो, त्यसभित्र पनि घाँसपास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जंक फूडहरू लगाएर जान भएन जाने मान्छेले पनि, दिने मान्छेले पनि जंक फूडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। त्यस कारणले गर्दाखेरि बालबालिकालाई बालबालिकाभित्र पनि अब अपाङ्गता भएका गर्भवती सुत्केरी यौनी तथा लैङ्गिक अल्पसंख्यक छन् त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त राख्ने काम केही भएको छ, सुरुकोमा चाहिँ धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ बाहुल्यता थियो, अब अहिले बिस्तारै चाहिँ नि अब खाद्यान्नहरूकोमा चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफूलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहतवाणी नाममा चाहिँ यो छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन, हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी अब एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा
19: सरकार र अरूको मात्र मुख ताट्ने होइन, यस्तो विपत्तिको बेलामा स्थानीय रूपमा उपलब्ध भएका खानेकुराहरूलाई प्रयोग गर्नुपर्दछ। स्थानीय सरकारले पनि पोषण सुधारका लागि आफ्ना योजना तथा कार्यक्रमहरू सम्बन्धित निकायमा प्रस्तुत गर्ने र त्यसको लागि पैरवी गर्ने काम गर्न सक्नुपर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
2: भोटेकोशी बाढ़ी पछिको खोज तथा उद्धार कार्य जलविद्युत आयोजनाको सुरुङमा केन्द्रित गरिएको छ। माथिल्लो त्रिशुली एज आयोजनाको सुरुङभित्र भेटिएका 11 शव नुवाकोटको त्रिशुली पुर्याइएको छ। बाढ़ी प्रभावितको बैंक खाता नभए पनि नगद राहत दिने बारेमा छलफल भइरहेको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। संविधान दिवसका अवसरमा देशैभरि आज विभिन्न औपचारिक कार्यक्रम भए। सुशासनका लागि कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनुभयो भने सरकार नागरिकको सेवक हुनुपर्ने राष्ट्रपति पौडेलले पर्ने गर्नुभयो। अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने भएको छ। नाप नक्सा भएको 7 वर्षपछि भनुषाका 388 घर परिवारले लाल पूर्जा पाएका छन्। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा विद्यालयहरू खुल्न थालेका छन् र तेस्रो संस्करणको एनपीएलको खेल तालिका आज सार्वजनिक भयो। लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल हुनेछ। 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको आज एउटा कार्यक्रमका बीच विदाई गरिएको छ। हवस्, आजलाई साझा खबरको समय सकियो।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश तथा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संविधान दिवसका दिन बिहान टोलीखेल र दिउँसो शीतल निवासमा कार्यक्रम। ओली प्रसन्नले रासोपा विरूद्ध संविधान पक्षधरहरू मिल्न पर्ने बताएपछि गगनको अब्जेक्शन।
0: संयुक्त राष्ट्र संघको महासभामा भाग लिन परराष्ट्र मन्त्री खनाल भोलि न्यूयोर्क जाँदै प्रधानमन्त्री शाहलाई पूर्व राष्ट्रपतिदेखि पार्टीका शीर्ष नेताहरूको अनौपचारिक सुझाव।
1: माथिल्लो त्रिशुली एकबाट आज 11 शव निकालियो। सुनसरीको देवानगंजमा आज फेरि गोली चल्यो, एकजना घाइते।
0: ग्रीनल्याण्डको सुरक्षाका लागि अमेरिका र डेनमार्क बीच सम्झौता। रूसमाथि प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर।
1: र एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा सरकारले बिहान काठमाडौँको सैनिक मंच टोणीखेलमा विशेष समारोहको आयोजना गरेको थियो, जहाँ राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्री, संवैधानिक निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। दिउँसो राष्ट्रपति निवासमा पनि विशेष समारोहको आयोजना गरियो, जहाँ सभामुख डीपी अरियाल लगायत विभिन्न राजनैतिक दलका नेता, सांसद तथा कूटनीतिक नियोगका प्रमुखहरूको समेत सहभागिता रहेको थियो। राष्ट्रपतिको सम्बोधनपछि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई र माधव नेपाल, नेपाली कंग्रेसका सभापति गगन थापा, प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बीसँग सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने राउण्ड टेबलमा सँगै बस्नु भएको थियो। बिहान टुणीखेलको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको भावना र अक्षर दुवैप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। संविधानले जनतासँग गरेका वाचा र देशमा सुशासन कायम गर्ने विषयमा सरकार स्पष्ट रहेको उहाँको भनाई थियो। संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व इमान्दार नभए त्यो केवल कागजमा मात्र सीमित हुने शाहले बताउनुभयो। देशलाई रूपान्तरण गर्न अब पुरानै परिपाटीमा नचल्ने उहाँको भनाई छ।
3: यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ, तर एउटा कुरा हामीले कहिले बिर्सनु हुँदैन, संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। म प्रष्ट भन्छु, यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनता जरो गहिरो छ, तर यो जरो उखल्ने हातहरू अब झन बलिया छन्, झन धेरै छन्।
0: हरेक वर्ष टुडीखेलमा आयोजना गरिने समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले मार्च पास्ट, झाँकी र सांस्कृतिक प्रस्तुति दिने गरेका छन्।
1: संविधान दिवसका दिनमा विपक्षी दलले नेपालमा विदेशी हस्तक्षेप बढ़ेको दावी गरेका छन्। आफू सत्तामा हुँदा चुपचाप, सत्ता बाहिर भएपछि विदेशी हस्तक्षेप भन्ने कांग्रेस, एमाले र माओवादीका नेताहरूको पुरानै शैली हो। आज पनि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटै आशय व्यक्त गर्नुभएको छ। प्रचण्डले भिडियो सन्देश जारी गर्दै धर्मनिरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रमाथि र जनताका मौलिक अधिकारहरूमाथि प्रहार गर्ने कोशिश भइरहेको आरोप लगाउनु भएको छ।
4: अहिले कहीँ न कहीँ, कतै न कतैबाट धर्मनिरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रमाथि र जनताका मौलिक अधिकारहरूमाथि प्रहार गर्ने कोसिस भइरहेको देखिन्छ। यस्तो बेलामा हामीले संविधान दिवस मनाइरहेका छौं र यति बेला संविधान दिवस मनाउनुको हाम्रो अर्थ संविधानका मूलभूत सिद्धान्त मूल्य मान्यताको रक्षा गर्दै जनतालाई अझ अधिकार सम्पन्न तुल्याउनु, राष्ट्रिय स्वाधीनतामाथि विभिन्न देशी विदेशी प्रतिक्रियावादीहरूबाट भइरहेका दबाव र हस्तक्षेपका विरूद्ध सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्ने संकल्प गर्नु पनि हो।
1: अर्का पूर्व प्रधानमन्त्री ओलीले पनि अहिले नेपालमा विदेशी शक्तिको चलखेल र हस्तक्षेप व्याप्त रहेको दावी गर्नुभएको छ। संविधान दिवसका अवसरमा आज पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले फागुन 21 गते भएको चुनावको मौन अवधिमा बीबीसीले सार्वजनिक गरेको जेनजी आन्दोलनको भिडियोले विदेशी शक्तिले खेल्न खोजेको विषय प्रष्ट भएको ओलीको टिप्पणी छ।
5: विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन्, देखिए नै गरेका छन्। आश्चर्य लाग्दै गरिरहेको हामीले देखेका छौँ। मौन अवधिभित्र बीबीसीले नेपाललाई झुट कुरा सम्प्रेषण गरेर फल्म ल्याएर गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोसिस गर्यो।
1: ओली र प्रचण्डले अहिलेको सरकारलाई संविधान विरोधीको संज्ञा दिँदै संविधान पक्षधरहरू मिल्नुपर्ने बताइरहेका बेला कांग्रेस सभापति गगन थापाले रासोपा विरूद्ध जान नहुने बताउनु भएको छ।
6: पढे सुने संविधान बनाउने शक्तिहरू एकजुट हौ भनेर फेरि यसका आधारमा पनि फेरि हिजो हामी कोहीले मिलेर संविधान बनायौं, त्यो एक ठाउँमा आउँ, त्यो संविधान बनाउने बेलामा हुँदै नभएको शक्तिलाई अलग गरौं भन्ने कुरा पनि यो कुरा पनि गर्नु हुँदैन भन्ने पक्ष। यसका संविधानका नाममा ध्रुवीकरण गर्नु भयो। हिजो संविधान बनाउने एमाले, संविधान बनाउने माओवादी, मधेसको दल पनि चाहिन्छ, राजसभा पनि चाहिन्छ, सबै मिलेर मात्र काम गर्न सकिन्छ। अरू कुरामा प्रतिस्पर्धा गर्ने हो, कन्स्टिट्युसनको कुरामा चाहिँ यो वा त्यो नाममा हामीले घेराबन्दी गर्ने वा कुनै पनि खालको ध्रुवीकरण गर्ने कुरा गर्नु।
1: सत्तारूढ़ रासोपाका सांसद एकेमणि न्यौपानेले पनि विपक्षीले संविधानका पक्षधर भनेपछि रासोपा पनि संविधानको स्टेक होल्डर भएको दावी गर्नुभएको छ।
7: संविधान आज जारी भएको दिन अनि यो संविधानको पक्षधर हामी भनेर कहीँ कहीँ हुङ्कार पिटेको म सुन्छु, तर स्मरण रहोस् आज राष्ट्रिय स्वतन्त्र पार्टी यो संविधानको स्टेक होल्डर हो।
1: अहिलेको सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनका लागि कार्यदल गठन गरेको थियो, तर विपक्षी दलले सो कार्यदललाई स्वीकार गरेका छैनन्।
0: संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको एक टोली भोलि अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुने कार्यक्रम रहेको छ। 14 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह यही असोज 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभामा असोज 8 गते सम्बोधन गर्नुहुनेछ।
1: प्रधानमन्त्री शाहलाई महासभामा कसरी प्रस्तुत हुने भन्ने बारेमा पूर्व राष्ट्रपतिदेखि विभिन्न दलका नेतासम्मले विभिन्न माध्यमबाट सुझाव दिने क्रम जारी रहेको छ। संसद संसदीय समितिदेखि सड़कबाट समेत प्रधानमन्त्रीलाई सुझाव दिनेको कमी छैन, तर प्रधानमन्त्रीले औपचारिक रूपमा बोलाएर सुझाव भने लिनुभएको छैन। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघ तथा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप लगायतका मंचमा जलवायु परिवर्तनबारे नेपाल सरकारले कुरा उठाउँदै आए पनि कुनै उपलब्धि नभएको बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित हिमाल जलवायु र विपद अन्तर सम्वाद कार्यक्रममा भण्डारीले हामी जस्ता साना मुलुकले जति बोले पनि विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रणका लागि शक्ति राष्ट्रहरूले प्रभावकारी कदम चाल्न चासो नदेखाएको बताउनुभयो।
8: कोपमा पनि गएर बोल्यो नि त, कति सुन्यो त्यो हावाले उडाए जस्तो, त्यहाँ युएनमा गएर बोल्यो होइन, कोपमा पनि गएर बोल्यो नि त। हामीले गल्ती गरेको छैन, हामी तर अन्यायमा परिराखेका छौँ भन्ने कुरा हामीले गरेकै हो। तर अझै पनि जुन यो ग्लोबल वार्मिङ बढ़िरहेको छ त्यसलाई कन्ट्रोल गर्नको लागि ती शक्तिशाली राष्ट्रहरूले जुन खालको चाहिँ विधि अपनाउनु पर्ने हो, उहाँहरूको कम्पिटिसन छ, उहाँहरू मान्ने तयार हुनुहुन्न।
1: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भाषण गरेर फर्किने मात्र नभई कार्बन उत्सर्जन कम गरिरहेका संसारभरिका साना सबै राष्ट्रहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने सुझाव दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा द ग्रीन टेबलको 18 श्रृंखला हिमचोलीको हलचल भटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयको संवाद कार्यक्रममा उहाँले नेपालले जलवायु परिवर्तनको मुद्दालाई कसरी हेर्छ यसमा साझा दृष्टिकोण कुन रूपमा राख्दछ भन्ने कुरा नेपालको साझा दृष्टिकोण बन्नुपर्ने बताउनुभयो।
9: अन्तर्राष्ट्रिय मञ्चमा गएर सम्माननीय प्रधानमन्त्रीजीले बोल्ने र बोलेर केही कुरा राखेर फर्किने मात्रै होइन, कार्बन उत्सर्जन कम गरिरहेका संसारभरिका साना सबै राष्ट्रहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल देश लाग्नुपर्छ। तेस्रो कुरो, कार्बन उत्सर्जन गरेर आजको संकट र आगामी संकटमा निश्चय नै ठूला राष्ट्रहरूको भूमिका छ, तर ती ठूला राष्ट्रहरूसँग हामीले कुनै दुश्मनीको कुरो द्वन्द्वको कुरो होइन, तथ्यमा आधारित भएर यो पृथ्वीको संकट उपरको समाधानमा सहकारी गर्ने कुरालाई गहिरो संवादबाट नेपाल देशले नै नेतृत्व गर्ने अग्रसरता गरेर त्यो संवाद बढ़ाएर जानुपर्छ।
0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनैतिक दलसँगको संवाद प्रधानमन्त्री बालेन्द्र शाहका लागि एकादेशको कथा बनेको टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार चुनौतीलाई सामना गर्नका लागि राजनैतिक दलसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्यत रहेको बताउनुभयो।
10: संसदीय लोकतन्त्रमा प्रधानमन्त्री न आफ्नो दलको बैठकमा सामेल हुने गर्दछन्, उनी दलको नेता हुन्, दलको बैठकमा सामेल हुँदैनन्। संसदले प्रधानमन्त्री चुनेको छ, संसदलाई उनी अवज्ञा गर्ने गर्दछन्, आम जनतासँग संवादबाट टाढा बस्न खोज्दछन्। राजनीतिक दलहरूसँगको संवाद त प्रधानमन्त्रीका लागि एकादेशको कथा जस्तो छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
12: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवनदायक।

0: जिल्लाका उडामा अधिवेशन भइरहेको छ। बाँकी जिल्लामा भने भोलि शुरू हुनेछ मंगसिरमा समानान्तर महाधिवेशन घोषणा गरेको पूर्व सभापति शेरबहादुर देउवा पक्ष भने उडा अधिवेशनमा सहभागी भएको छैन। देउवाको गृह जिल्ला डडेलधुरामा पार्टीको अधिवेशनलाई लिएर विवाद चर्किएको छ। जिल्ला सभापति भीमबहादुर साउदले अधिवेशनको प्रक्रिया अघि बढ़ाएपछि नेताहरू बीच मतभेद सतहमा आएको हो। जिल्ला उपसभापति दिल्ली राज जोशी, अर्का उपसभापति लक्ष्मी अवस्थी, सचिव शेरबहादुर भण्डारी, प्रदेशसभा सदस्य सरस्वती खड्का, जिल्ला समन्वय समिति प्रमुख गगन भण्डारी लगायत नेताहरू अधिवेशनको प्रक्रियाको विरोधमा उत्रिएका छन्। यता जिल्ला सभापति साउद सहित गोविन्द बोखरा र गुवर भट्ट लगायत नेताहरू भने अधिवेशनको प्रक्रिया अघि बढ़ाउने पक्षमा देखिएका छन्। उनीहरू भोलि ओडा अधिवेशन गर्ने तयारीमा छन्। यसैबीच डडेलधुराका पूर्व सभापति तथा पूर्व प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले समेत अधिवेशन बहिष्कार गर्ने घोषणा गर्नुभएको छ। काठमाडौँ उपत्यका तथा आसपासका दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकमा पनि आजै ओडा अधिवेशन भइरहेको छ। पाँचथर, झापा, शंखसभा, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, मोरङमा आज ओडा अधिवेशन हुँदैछ। गण्डकी प्रदेशका सबै जिल्लाहरू र कर्णालीका रूकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत सहित सुदूरपश्चिम प्रदेशका अछाम, दार्चुला, बैतडी र कैलालीमा पनि आजै ओडा अधिवेशन हुँदैछ। लुम्बिनी प्रदेशका गुल्मी र नवलपरासी, बाँकेमा भने आज र भोलि दुई दिन गरेर ओडा अधिवेशन हुनेछ। मध्य प्रदेश लगायतका तराईका जिल्लाहरूमा विश्वकर्म पूजालाई पूजाको पर्वका रूपमा मनाइने भएकाले भोलिबाट ओडा अधिवेशन शुरू हुने भएको छ। त्यस्तै बाढ़ी प्रभावित रसुवा र नुवाकोटमा असोज सातमा ओडा अधिवेशन हुनेछ भने धादिङमा असोज पाँचमा ओडा अधिवेशन हुनेछ। नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्व सभापति देउवालाई महाधिवेशन उद्घाटन गराउन प्रयासरत रहेको बताउनु भएको छ। आज शुरू भएको ओडा अधिवेशनको क्रममा काठमाडौँ तीसको कांग्रेस ओडा कार्यालय पुग्नुभएका थापाले देउवा समूहलाई समेट्न असोज सोह्र गते बिहानसम्म प्रयास गर्ने बताउनु भएको छ।
1: संविधान बनाउने शक्तिहरू एकजुट हौ भनेर फेरि यसका आधारमा पनि फेरि हिजो हामी कोहीले मिलेर संविधान बनायौं, त्यो एक ठाउँमा आउँ, त्यो संविधान बनाउने बेलामा हुँदै नगएको शक्तिलाई अलग गरौं भन्ने कुरा पनि यो कुरा पनि गर्नु हुँदैन भन्ने पक्षमा यसका संविधानका नाममा ध्रुवीकरण गर्नुभयो। हिजो बाधाहरू फुकाइएको छ होइन, अरू चाहिँ थप त्यसमा निर्णय गर्ने ठाउँहरू राखिएको छ। जो मैले तपाईँले के यो कुरा बुझ्नु कि म सोह्र गतेसम्म अधिवेशनको दिनसम्म बिहानसम्म पनि अझै मेरो प्रयास म भगीरथ प्रयास गरेँ।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रयास सफल नहुने बताउनु भएको छ। संविधान दिवसको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफू एमालेभित्र दशवटा महाभारत लडेर यहाँसम्म आइपुगेको भन्दै अहिलेको प्रयासबाट आफू नढल्ने बताउनु भएको हो। महाभारतमा जटिल अवस्थामा भीष्म पितामह ढलेको प्रसंग उल्लेख गर्दै ओलीले आफू त्यसरी ढल्ने अवस्थामा नरहेको बताउनुभयो।
3: अचाक्ने पाँच वर्ष भएपछि भीष्म पितामह पनि सरसैयामाथि ढालेका अर्जुन शिखण्डी यिनीहरूले नै हानेका थिए भीष्म पितामहलाई सैका सही पारेर शिखण्डी अगाडि राखेर अहिले पनि शिखण्डीहरू अगाडि राखेकै छन्। तर पनि भीष्म पितामह पनि सरसैयामाथि ढलेका थिए, केपी पनि सरसैयामा ढलेको छैन, खडै छ, फेरि पनि मैदानमा छ।
2: 74 वर्षको उमेरमा पनि अमरसिंह थापाले युद्ध लडेको स्मरण गर्दै उहाँले आफू कलम लिएर युद्धमा रहेको जिकिर गर्नुभयो। उहाँले आफू छ दशकदेखि एमालेमा रहेको उल्लेख गर्दै पार्टीमाथि सबैतिरबाट हमला भइरहेको र नयाँ पार्टी बन्ने हल्ला फैलाइएको बताउनुभयो। अध्यक्ष र महासचिव समेत बाँडफाँड भएको भन्ने समाचारहरू झूठो भएको उहाँको दावी थियो।
3: भित्रभित्र पार्टी फुटाउने एउटा कागज तयार हुँदैछ, कति खेती गरे, कुन्ती मकानको एउटा बिच छ, म त हिँड्छु मेरै बाटो खुट्टा पार्दै गर, एमाले आफ्नै बाटो हिँड्छ तिमीहरू खुट्टा पार्दै गर, केही फरक पर्नेवाला छ, हामी आफ्नै बाटो हिँड्छौ, देवता आफै।
2: ओलीले असोज 6 र 7 गते बस्ने केन्द्रीय समिति बैठकपछि पार्टी एकता र आगामी कामको संकल्प सहित बाहिरिने बताउनु भएको छ।
0: पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले वर्तमान सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततालाई कमजोर बनाउन खोजेको आरोप लगाउनु भएको छ। काठमाडौँमा अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौती र अर्थतन्त्र विषय कार्यक्रममा उहाँले

0: राष्ट्र बैंकलाई कमजोर बनाउने गरी कानूनी तथा संस्थागत व्यवस्था परिवर्तन गर्न लागिएको आरोप लगाउनु भएको हो। वहाँले गवर्नरको कार्यकाल घटाउने वा कार्यकारी नेतृत्वलाई अनिश्चित बनाउने गरी सरकारले कानून बनाउन लागेको भन्दै राष्ट्र बैंक सचेत हुनुपर्ने बताउनुभयो। पूर्व गवर्नर समेत रहनुभएका खतिवड़ाले राष्ट्र बैंकमाथि सरकार मात्र नभई अन्य नियामक निकायले पनि विगतमा हस्तक्षेप गर्न खोज्ने गरेको सुनाउनुभयो। वहाँले आफ्नो गवर्नर कार्यकालमा समेत अन्य नियामक निकायबाट राष्ट्र बैंकको क्षेत्र अधिकारमा हस्तक्षेपको प्रयास भएको उल्लेख गर्नुभयो। बैंकिङ प्रणालीसँग सम्बन्धित संवेदनशील सूचना अन्य निकायलाई उपलब्ध गराउने विषयमा राष्ट्र बैंक कठोर हुनुपर्ने वहाँको भनाई छ। वहाँका अनुसार नेपाल राष्ट्र बैंक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी अर्थ मन्त्रालय तथा अन्य नियामक निकायबीच क्षेत्राधिकारको विषयमा समस्या देखिने गरेको छ। यसमा संवादबाट समाधान खोज्नुपर्नेमा उहाँले जोड़ दिनुभयो।
1: छलफल गर्न सक्नु पर्यो, सीआईबीले मानेन भने त्यसको प्रमुखसँग कुरा गर्नु पर्यो, त्यो पनि भएन भने प्रधानमन्त्रीसँग कुरा गर्नु पर्यो, अर्थमन्त्रीसँग कुरा गर्नु पर्यो। हामी बालोटारमा मात्रै बसेर यो समस्या फेरि हल गर्न सक्दैनौ। त्यसको पोलिटिकल्ली हामीले डिल गर्न सक्नुपर्छ र त्यो आँट पनि हामीले राख्नुपर्छ। त्यसो गर्यो भने केन्द्रीय बैंकको स्वायत्तता हामीले जोगाउन सक्छौं, होइन भने कानूनमा मात्रै राखेर पनि त्यो स्वायत्तता हुँदैन।
0: साथै उहाँले ग्रेलिस्टबाट बाहिरिन व्यवसायलाई समातेर मात्रै नहुने बताउनु भएको छ। ग्रेलिस्टबाट बाहिरिन सरकारले विश्वसनीय ढंगले काम गरेर त्यसको परिणाम देखाउनुपर्ने उहाँले सुझाउनुभयो।
1: यो ग्रेलिस्टबाट निक्लन भनेर बैंकरहरूलाई च्यापच्यापी पक्रेर लगेर समातेर चाहिँ त्यो केही पनि हुँदैन, किनभने अपराध हुँदैन, अदालतले छुटाइदिन्छ। अनि एक्जिक्युसन र रिजल्ट खोज्छ एफएटिएफले, त्यो त हुँदैन फेरि पनि। त्यसो हुनाले क्रेडिबली काम गर्नु पर्यो सरकारले र रिजल्ट देखाउनु पर्यो, त्यो रिजल्टको आधारबाट सरकारको मूल्याङ्कन हुन्छ। त्यो मूल्याङ्कन गराउने परिस्थिति सरकारले सृजना गरोस्।
2: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाका सम्पर्कविहीन व्यक्ति मध्ये 11 जनाको शव आज निकालिएको छ। भदौ 10 गते रसुवाको भोटीकोशीमा आएको बाढ़ीका कारण हराइरहेका मध्ये 11 जनाको शव निकालेर नुवाकोट ल्याइएको हो। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट 3 टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका 11 शव निकालिएको नेपाली सेनाले जनाएको छ। थप खोजी कार्य जारी रहेको सेनाले बताएको छ। भोटेकोशी बाढ़ीपछि सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज कुशको प्रतिमा बनाएर पशुपति आर्य घाटमा अन्त्येष्टि गरिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
4: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
4: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
4: एकपटक दङ्गालीबाट किनेर हेर न।
3: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
4: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
4: प्रोप्राइटर सोमराज रैदास।
8: सम्पर्क फोन नम्बर 0825367775।
4: सम्पर्क नम्बर 98478-26873।
9: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
10: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
11: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारी का लागि नया बजार हाट जोड़नी नशा तथा मेरुदंड उपचार केन्द्र घोराई 14 नया बजार दांग शहीद लखन पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हॉस्पिटल को ठीक अगाड़ी फोन 082-563-509 र मोबाइल 98453-065-23
2: मृत घोषणा गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी दयाकृष्ण भट्टले घटनाको अनुसन्धान भइरहेको बताउनु भएको छ। उहाँका अनुसार घटनामा संलग्नहरू फरार रहेका छन्। खाजा खान आएका समूहबीच विवाद भएपछि होटलको भान्सामा रहेको चक्कु खड्कामाथि प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
0: चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती रोनाल्डो मृत अवस्थामा भेटिएको छ। आज बिहान रोनाल्डो 20,000 पोस्ट नजिक मृत भेटिएको हो। सौराहा खोरसोर क्षेत्रको सेलिब्रिटीका रूपमा परिचित रोनाल्डोले खोरसोर स्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा लामो समयदेखि प्रभाव जमाएको थियो। केन्द्रमा जन्मिएका धेरै छावाको पिता रोनाल्डो नै रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुण्य बताउनुभयो। करिब 53 वर्ष उमेरको अनुमान गरिएको रोनाल्डोको शरीरमा अन्य हात्तीसँगको संघर्षका चिन्ह समेत थिए।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र डेनमार्क बीच ग्रीनल्याण्डको सुरक्षालाई लिएर सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको सुरक्षा र त्यसका अन्य सबै आवश्यकताहरूमा सधैँका लागि अमेरिकाको पूर्ण नियन्त्रण रहने दावी गर्नुभएको छ। सम्झौतासँगै ग्रीनल्याण्डसँग सम्बन्धित अमेरिकाका सबै चिन्ताहरू पूर्ण रूपमा दूर गर्ने उहाँले बताउनुभयो। ट्रम्पले सम्झौतालाई अनन्त प्रकृतिको भन्दै यसको अन्त्य नहुने पनि बताउनु भएको छ। ट्रम्पले अमेरिकी विरोधी कुनै पनि देशले अमेरिकाको लिखित स्वीकृति बिना ग्रीनल्याण्डमा सैन्य आधार स्थापना गर्न सैन्य उपस्थिति राख्न वा संवेदनशील क्षेत्रमा लगानी गर्न नपाउने बताउनुभयो। डेनमार्क प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले पनि सम्झौताको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ। उहाँले आगामी साता संयुक्त राष्ट्र संघीय महासभाका क्रममा यसबारे औपचारिक रूपमा हस्ताक्षर हुने जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ। ट्रम्पले विगत केही महिनादेखि ग्रीनल्याण्डलाई अमेरिकी नियन्त्रणमा लिनुपर्ने कुरा उठाउँदै आउनुभएको थियो।
0: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस विरूद्ध प्रतिबन्ध सम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ। यो नयाँ कानूनले अमेरिकाका राष्ट्रपतिलाई रूसका तेल र प्राकृतिक ग्यासका प्रमुख ऊर्जा खरिददार भारत र चीन सहित 5 देशलाई 100% भन्सार महसूल लगाउने अधिकार दिनेछ। यद्यपि विधेयकले स्वचालित रूपमा भारत वा चीनलाई 100% शुल्क लगाउने नभएर राष्ट्रपति ट्रम्पलाई त्यसो गर्न अधिकार दिने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विधेयक अमेरिकाको संसदले यसअघि नै पारित गरिसकेको छ। विधेयकमा रूसबाट आफ्नो प्राकृतिक ग्यास आवश्यकताको 15% भन्दा कम आयात गर्ने र रूसमा आफ्नो निर्भरता कम गर्न काम गरिरहेका देशहरूका लागि छूट समावेश छन्। यसका साथै विधेयकमा राष्ट्रपति भ्लादिमिर पुटिनका साथ रूसका वरिष्ठ सरकारी अधिकारी बैंक तथा अन्य वित्तीय संस्था विरूद्ध प्रतिबन्ध समावेश छन्।
2: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामने हुने भएका छन्। लुम्बिनी र सुदूरपश्चिम बीचको खेल कार्तिक 9 गते हुनेछ। एनपीएलको लीग चरणका खेल कार्तिक 29 गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मंगसिर 1 गते पहिलो क्वालिफायर हुनेछ भने मंगसिर 2 गते इलिमिनेटर खेल हुनेछ। मंगसिर 3 गते दोस्रो क्वालिफायर पछि प्रतियोगिताको उपाधिका लागि मंगसिर 5 गते फाइनल खेल हुनेछ।
0: एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। आज काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपमा एक कार्यक्रमबीच खेलाड़ीको विदाई गरिएको हो। राखेप सदस्य सचिव रामचरित मेहता र क्यानका सचिव पारस खड्काले क्रिकेट टोलीलाई विदाई गरेका हुन्। विदाई कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले आफूहरू मेडल ल्याउने लक्ष्यका साथ जापान जान लागेको बताए। प्रतियोगिताका निम्ति नेपाली टोली निकै उत्साहित रहेको उनले उल्लेख गरेका छन्। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल समूह विजेता बनेमा क्वार्टर फाइनलमा श्रीलंका र उपविजेता भए भारतलाई प्रतिस्पर्धीका रूपमा पाउनेछ। एसियाली खेलकुदको 20 संस्करण जापानको नागोया स्थित मिजुहो एथलेटिक्स रंगशालामा भव्य समारोहबीच शुरू भएको छ। उद्घाटन समारोहमा नेपाली टोली
8: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
12: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: तर्फत गोर्खा पब्लिक हस्पिटल प्रालीको राईदान बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-5364-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदाङ। फोन नम्बर 082-5164-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
4: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
3: सम्बन्धित समस्या भएका दम्पतीहरूले फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
4: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
3: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
4: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर, बिपिचोक घोराहीदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहीदाङ। सम्पर्क मोबाइल 98-478-23-572।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिच्यामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
12: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
14: मुटु रोग विशेषज्ञ डाक्टर
15: कृष्ण चन्द्र अधिकारी,
16: सुगर, थाइराइड,
17: हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
18: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25700।
19: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
21: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
22: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
23: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
21: इन्डोस्कोपी सेवा,
20: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-5164-734 र 082-5164-138।
3: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
24: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
24: ब्लड प्रेसर हाई लो भएका,
3: कोलेस्ट्रोल बढी भएको,
24: मोटुको गति एकनाश नभएको,
3: मोटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
24: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
3: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
24: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
0: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
11: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166694। सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848830153 र 9869441944।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
16: खुशीको खबर।
25: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908747, 0825908747।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
1: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
25: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 9742964643 र 9858753825।
26: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
27: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
26: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
27: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
26: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
27: ल ल काका, गइहाले म।
25: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
6: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
7: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
8: विस्तृत आँखा परीक्षण उपचार,
9: बाल दृष्टि रोग निदान उपचार,
10: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
8: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
10: कन्ट्याक्ट लेन्स सेवा,
6: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
10: कृत्रिम आँखा फिटिङ गरिन्छ,
8: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
10: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू। अल्छी आँखा उपचार,
6: डेढो आँखा उपचार,
10: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
8: डबल भिजन उपचार,
10: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
8: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
10: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
8: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
26: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
6: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73।
12: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: मध्यपश्चिम जायन्ट ज्याक। यति बेला रात्रिको 9 बजेको छ।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98477
8: र 98578 3689।
9: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: ब्लड प्रेसर हाई लो भएका,
9: कोलेस्ट्रोल बढी भएको,
10: मुटुको गति एकनास नभएको,
9: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
10: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
9: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
10: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
13: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-585-509 र मोबाइल 98453-0653।
14: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
15: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
9: सामान्य किराले खाएको दाँत भर्ने,
14: मेसिनद्वारा आरसीटी गर्ने,
9: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
14: खोल लगाउने,
9: बाङ्गो टिङ्गो दाँत मिलाउने,
14: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
9: साथै 1 महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
14: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
15: सम्पर्क मोबाइल नम्बर 98228-77-794, 98228-77-794।

0: రంగా ఉండే మీరు ఎవరెస్ట్.
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने.
5: साइकल चढेर
6: के गर्ने बाबु?
7: छोराले साइकल साइकल भनेर हैरान पारेको छ. न त लाइसेन्स चाहिँ नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने.
6: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने. त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि. बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि.
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला. बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्. तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि.
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग. अब हामी त्यही जान्छ.
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
8: सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9.
10: स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा यही असोज 2 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्. नेपाली कथानायक चलचित्र झिङ्गे दाउ 2.
11: एकका दाजुभाइ केबिदि बैरी बका होला, एक अर्कालाई त सबुरै सम्झिन्छ.
12: तिम्रा दाई भाउजूले आमा गाउँ लगेछन् भने चाहिँ राम्रो हुँदैन त्यहाँ.

0: साथै नेपाली कथानाक चलचित्र कार्की साइला पनि भव्य प्रदर्शन भइरहेको छ।
1: दुई दिन त हिँडिसक्यो नि हौ साइला,
2: के हो के त्यो रूपा?
0: हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।
1: अमृतस्य पुत्र माता च पार्वती देवी पिता देवो महेश्वर बान्धवा मानवा सर्वे स्वदेशो भुवनत्रय। हामी सबै अमृत परम पिता परमात्माका पुत्र हौं, माता पार्वती देवी हुन्, पिता महादेव शिव हुन्, भाइ बहिनी बन्धु बान्धव विश्वका समस्त मानव हुन्। तिनै भुवन स्वर्ग मर्त्य पाताल स्वदेश हो, विदेश छैन। नमस्कार। कहिले यताका कुरा, कहिले उताका कुरा, कहिले यता पनि नदेखिने, उता पनि नदेखिने, शून्य धुरीका कुरा, पूर्णका कुरा गरिने प्रस्तुति त्रिवेणीमा हामी श्रोता स्वागतमा उपस्थित भएका छौं। आजको प्रस्तुतिमा हामी ज्येष्ठ नागरिकका बारेमा बोल्नेछौ, तर आरम्भमा यो गीत।

0: ज्येष्ठ नागरिक संस्कृतको ज्येष्ठबाट नेपालीमा जेठो भयो। आफू भन्दा बढी उमेरको मान्छेलाई ज्येष्ठ, जेठो, जेठा, जेठान, जेठाजु, जेठु, जेठी भन्ने चलन नेपाली समाजमा प्रचलित छ। तर राज्यले भने 60-70 वर्ष भन्दा बढी उमेर भएका व्यक्तिलाई ज्येष्ठ नागरिक भनी परिचय दिएर विशेष सहुलियत र भत्ताको पनि प्रबन्ध गरेको छ। शरीर जरा जीर्ण भई ज्यान कमजोर भएर आफै काम गरी कमाउन खान नसक्ने भएका जनतालाई यो भत्ता दिनु कल्याणकारी काम हो, राज्यले गर्नै पर्ने कार्य हो। नेपालमा यस्तो अवधारणालाई सार्थकता दिने श्रेय प्रधानमन्त्री मनमोहन अधिकारीलाई जान्छ। कम्युनिष्ट पद्धतिको शासनले जरा जीर्ण बुढा बुढीलाई मार्छ भन्ने भ्रमलाई जितेर यथार्थ स्थापित गर्न यो निर्णय सार्थक बनेको बताइन्छ। जसले जे का लागि गरेको भए पनि यो काम कसैले काट्न नसक्ने, रोक्न नसक्ने थालनी भएको छ। यो राज्यको उद्देश्य अनुसारको कर्तव्य बन्न पुगेको छ। यहाँ घर घरमा ज्येष्ठ जनको सम्मान छ, प्रत्येक परिवारमा अग्रजको आदर छ, समाजमा वृद्ध जनको सेवा छ, त्यसैबाट बनेको राष्ट्रमा पनि ज्येष्ठ नागरिकको जय गर्ने व्यवहार छ। यो व्यवस्था हिमाली देश नेपालको हैम सभ्यता र परम्पराबाट आएको उब्जेको उपज हो, हाम्रो मौलिकता हो, यो देशको विशिष्ट विशेषता हो, संस्कृत सभ्यताको मान्यता हो। समाजमा आफूभन्दा अघि जन्मेको व्यक्तिलाई बाबा वा पिता तथा आमा वा माता समान सम्मान गर्ने चलन छ। त्यस्ता व्यक्ति आएमा आफू उठेर उहाँहरूलाई आसन दिने, बस्न दिने गरिन्छ। भोज भतेरमा जेठाहरूलाई खुवाएर खाइन्छ। टीकापाती गर्दा जेठोबाट थालिन्छ, पहिलो पालीमा पारिन्छ। यसैले ज्येष्ठ नागरिक सम्मानको संस्कृति बोध गराउँछ। यो यहीँबाट जन्मेको ज्ञान हुन्छ। घर परिवारका ज्येष्ठ नागरिक बा आमा, बाजे, जीजू बाजे, जी आमा देवता सरह सम्मानित रहन्छन्, कुल गुरू बनेका हुन्छन्, पुराना प्रचलन सुन्ने, सुनाउने, जान्ने माध्यम बनेका हुन्छन्। अघि के थियो, अहिले के भयो, त्यसको प्रत्यक्ष प्रमाण उनीहरू नै हुन्छन्। उनीहरूले नै इतिहास र संस्कृतिको आधार सुनाउँछन्, सिकाउँछन्, शिक्षाका गुरू हुन्छन्। हजुर बा हजुर आमाले सुनाउनु भएका कथा, गीत, लोरी सुनेर कतिले आज सिप सिकेका छन्, कविता गरेका छन्, साहित्य रचेका छन्, भाका जानेका छन्, शब्द थपेका छन्, संकटका बेला के गर्दा सही ठाउँमा पुगिन्छ भोगेका परेका पुर्खाले भनेको नीति रणनीति जानिएको छ। अग्रजबाटै आधा जति ज्ञान सन्ततिले सिकेको हुन्छ। त्यसैले ज्येष्ठ नागरिक परिवारका कुल गुरू हुन्। खेतीपाती गर्ने, काठ काट्ने, गाह्रो लगाउने, थाला काट्ने, कम्बल माड्ने, दामला बाट्ने जस्ता हजारौं कामको सिप पनि पुर्खाबाट सन्तानले सिकेका हुन्छन्। पुर्ख्यौली सिप भनेर त्यसको शिक्षालाई सम्मान गर्न बाँकी नै छ। पुर्खाकै कारण नेपाली समाजले सन्तानलाई सयौं विषयमा विद्यावारिधि गराएको छ। ज्येष्ठ नागरिक शिक्षाका मुहान हुन्, यसको संगत गर्नु छ। बुढा मरे भाषा सरे भन्ने उखानै छ। बुढाले सिकाएका सिप शिक्षाका शब्द बुढा पाकापछि सन्तानमा सरेर बसेको हुन्छ। कुल परम्परा अनुसार बोल्ने, लाउने, खाने, बस्ने चाल चलन हुन्छ, कुलीन चाल भनेर भन्ने गरिन्छ। गोत्र परम्पराले दिएका देन प्रत्येक परिवारमा पृथक पाइन्छ। यसको सूक्ष्म अध्ययन बिना नेपाली समाजको खास अन्वेषण पूरा हुँदैन। ज्येष्ठ नागरिकमा नै यो समाजको जरा भेटिन्छ। आज ज्येष्ठ नागरिकलाई बसमा सिट छाडिदिने परिपाटी पनि यही समाजको उपज हो। समाजमा ज्येष्ठ नागरिक भनेपछि भयो त्यो ज्येष्ठको जातपात, समाज, कुल, घरान केही खोजिन्न। बुढापाका भनेपछि सबै श्रद्धाले झुक्छन्, सेवा गर्छन्। विश्वमा बुढापाका र बालबालिकामा विवाद छैन। ज्येष्ठ नागरिक र शिशु भनेपछि संसारमा सबैले माया गर्छन्, सम्मान गर्छन्, श्रद्धा गर्छन्, विद्वेष गर्दैनन्, सहयोग गर्छन्। यो कुन जातिको बुढा, कुन जातिको बुढीआमा, कुन जातिको बालबालिका भनेर भनिँदैन। देख्ने बित्तिकै उनीहरूप्रति आदर सत्कार र माया ममता जन्मन्छ। यो मानवताको विशिष्टता।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: प्रेसन आयुर्वेदिक पद्धति द्वारा सफल उपचार को लागि हामीलाई सम्झिनुहोस्।
1: हजुर, बुटोल अमरपथ हाट बजार लाइन में रहेको विगत 50 वर्षदेखि तपाईहरुको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
2: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944।
1: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
1: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
3: यौन उत्तेजना नहुने,
1: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
3: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
1: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
4: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार,
2: समय बिहान 11 बजेदेखि।
3: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028।
5: यी सबै व्यवस्था घर परिवारमै सम्भव छ। जसरी बाल बालिकाले घर परिवारमा रमाइलो उज्यालो दिन्छन्, त्यसरी नै वृद्ध वृद्धाले पनि परिवारलाई उचाइ दिन्छन्। फलानाका घरमा जीवा हजुरबा हुनुहुन्छ भनेर भेट्न आउनेको भीड लाग्छ, घर मन्दिर बन्छ, बाजे बराजू बसेको घरमा सबैका लागि मञ्च बन्छ, दर्शन टीका टालोको प्राङ्गण बन्छ। त्यसैले बाल बालिका प्रत्येक परिवारका हर्ष, वृद्ध वृद्धा हरेक घरका आदर्श भनिएको हो। वृद्ध वृद्धालाई परिवार भन्दा पर राख्ने परिकल्पना पूर्वमा छैन, हैमा सभ्यताले यो सोचेको पनि हुँदैन। माता पिताको प्रत्यक्ष आशीर्वाद बिना घर गृहस्थीको उन्नति छैन, सन्तानको समृद्धि हुँदैन, सुख शान्तिको बाटो खुल्दैन। जसका घरमा आमा बा हजुरबा हजुर आमा छन्, प्रसन्न देखिन्छन्, आफ्ना सन्तानप्रति सन्तुष्ट छन्, गौरव गर्छन्, त्यही घर परिवारमा शान्ति, सुख र सौभाग्य हुन्छ। त्यो घर समाजका लागि शोभा बन्छ, सबैको आउने जाने मूल घर बन्छ। यहाँ त संयुक्त परिवारको सभ्यता छ। जिजु बा आमादेखि नाति पनातीसम्मको एउटै वास, एउटै छानो, सँगैको मानो, छोरा छोरी बाहिर जाँदा नाति नातिना र हजुरबा हजुर आमा बीचको कस्तो मायालु सम्बन्ध, कति कोमल व्यवहार, घरै उज्यालो, हजुरबाले पानी माग्दा नातिले दिएको छ, यसरी गर्नुपर्छ यो काम भनेर बाजेले बताएका छन्, नातिले त्यसको प्रयोग गर्छ, बाजे ल है ल ल भइगो त भनेर प्रोत्साहन गर्छन्, उता हजुर आमा नातिनीलाई नीति कथा नाच गान सिकाउँछिन्, पाकशालामा सँगै काम लगाउँछिन्। कत्रो प्रेम, कत्रो हर्ष, कत्रो सामिप्यता, कत्रो आत्मीयता! उदाउँदै गरेको जीवन र अस्ताउँदै गरेको दिनमा कस्तो संयोग! स्नेहको धाराले घरै पवित्र पारेको छ, जीवनको अविच्छिन्नताले छानो गजुर बन्दैछ। यो पो परिवार, यो पो जीवनालय, यो पो बाँच्नुको अर्थ आदर्श। पूर्व यो समृद्धि, सौन्दर्य, सुख र शान्तिलाई ठूलो आर्जन मान्छ। धनार्जनलाई भन्दा, भौतिक सुखलाई भन्दा, एकहोरो भौतिक आर्जनलाई भन्दा यो आत्मीय आनन्दलाई पूर्वले पुग्नै पर्ने पूर मानेको छ। यो पूर्वको परिवारबाट बनेको सामाजिक संस्कृति सभ्यता बडो कोमल, मुलायम, दीर्घजीवी छ। कतै कोट्याउने, बिझाउने, चिथोर्ने, घाउ लाग्ने खालको छैन। सुख, शान्ति र आनन्दमा पुग्ने बाटोमा आइरहेको छ, अघि बढ़िरहेको छ। विवाद, विखण्डन, विध्वंस, विनिर्माण, विसंगति, शोक, संताप, विचलन, व्यवधान, वियोग, विरोध, विडम्बना भएन भनेर आत्तिएको, चिच्याएको, च्याचिएको चर्को चलन यहाँ छैन। यसमा अतिको आगो छैन, शान्त मति, सम्यक गति, निरन्तर उन्नतिको यात्रा छ। यो नै जीवन सम्मत हुन्छ, प्रकृतिवत हुन्छ, स्वभाववत हुन्छ, सुख हुन्छ। पूर्वको यस्तो लयबद्ध समाजमा

आज केही थेसनीहरूले फसाद निम्त्याएका छन्, भित्र्याएका छन्, परिवारको प्राकृत चाल बिथोल्न खोजेका छन्। बाल बालिका होस्टलमा राखेर पढाउने, वृद्ध वृद्धालाई त्यस्तै होस्टल वा वृद्धाश्रममा लगेर राख्ने, आफू होटलमा खाएर आउने, श्रीमान श्रीमती मात्र घरमा रमाउने, बोतलको खुराक समाउने, भोकको भकारी फराक बनाउने, उन्मत्त भई उम्लिने, कसैको डर छैन, कर छैन, गर्दा गर्दै आपसमा आदर छैन, मान मर्यादा छैन, अनि त कसैको घर पनि छैन, अन्तत घर पनि छैन, मान्छे त बाहिर पो निस्कियो, घरको सदस्य डहरको बन्न थाल्यो। यो उतारू बन्नु कुनै सुख होइन, यसमा सभ्यताको कुनै सूत्र छैन, तर कुनै समाजले आज यस्तैलाई अवलम्बन गरेका छन्, यसैलाई आधुनिकता भनेका छन्। केही सदस्य यसको पछि पनि हिँडेका छन्। शहरी रहन सहनमा यस्तो व्यवहार पसेको देखिन्छ, यो पो तरिका हो भनेर बसेको पाइन्छ। यही आयातित अल्पसंख्यकको रमिता हेरेर राज्यले पनि वृद्धाश्रम बनाउने, एल्डरिङ होस्टल बनाउने, एज सेल्टर बनाउने भनेर बजेट भाषण गरेको छ। प्रत्येक विकास क्षेत्रमा वृद्धाश्रम बनाउने भनेर पैसा पठाएको छ। यो कस्तो प्रगति! पिता पुर्खालाई परिवारबाट पर पार्ने कस्तो परियोजना! यसले बनाउँछ कि भत्काउँछ बुझ्ने को? फेसनी शब्द सुनायो फरमायो, खै यसको जग जरा कसले बुझेको छ? कस्ता सतही समाजसेवी! राज्यको आदर्श के? जनताको प्रतिनिधि चलन के? त्यो छाडेर देश चलाउन पाइन्छ? बालक परिवारको सदस्य बन्छ, तर वृद्धलाई किन पर पार्ने? उसले कमाएको थमाएको अंश सम्पत्तिमा सन्तानको हक लाग्ने अनि वृद्धको केही बाँकी नरहने, कस्तो कानून! अरू घरमै बस्दा बुढाबुढीलाई वृद्धाश्रममा किन पठाउने? सन्तान कोही छैन भने उसको अंशपात जे छ त्यो पाउने गरी पालन पोषण गर्ने पर सन्तान त हुन्छ नि, त्यसलाई जिम्मेवार बनाउने पो कानून हुनु थियो। त्यस्तो सामाजिक व्यवस्था र मान्यता पनि छ। दाजुभाइका छोराले हेर्ने, पाल्ने, स्याहार गर्ने त्यस्ता मान्यतालाई छाडेर छुटाएर सिधै वृद्धाश्रममा किन लाने? रक्त सम्बन्धका सन्तानमा पुर्खाप्रति दायित्व हुने संस्कृति छ, त्यता नगई पराईको परिपञ्चमा रमाउने कस्तो राज्य व्यवस्था! बुढाबुढीलाई बढ्ता देखेको जस्तो हुने गरी राज्य व्यवस्था बनाउन मिल्दैन। जसले जीवनभर केही गर्यो, केही कमायो, केही जमायो, घर बनायो, परिवार बसायो, जग्गा जोड्यो, उसैलाई नै पर पारेर बस्न दिने कस्तो न्याय होला? जीवनभरको सहारा, म बुढो हुँदा बस्ने घर, मृत्यु वरण गर्ने बास भनेर बनाएको आश्रय जिउँदै छुटाउँदा उनको मन कति रोला? त्यो घर छाडेर जाँदा त्यो मन कति फाट्ला? घर छाडेर पर अर्काको व्यवस्थामा शून्य साथी भएर बस्दा त्यो मन कति विदीर्ण होला?

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
7: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू
8: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
9: मुटु रोग विशेषज्ञ डाक्टर
8: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
11: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
12: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
11: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
13: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-008804 98-43-008804 www.pashupatiicare.com
14: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
14: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
15: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
1: डाक्टर आउने बारे सूचना
16: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा
1: डाक्टर द्वारा दिइने सेवाहरू
16: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
1: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
9: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
6: बिरामी जाँचो निमित्त यही असोज 17 गते शनिबार
17: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
3: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 र 98182898
18: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
19: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
18: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
19: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
18: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34910
18: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
20: कति त राज्यले रकम दियो भनेर रमाउने होलान् दाम समाउने होलान् तर कति भने देशमाथि माया गरेर माटोलाई माता मानेर त्यसैको नाममा दाम समाउने दुःख मान्ने उदार मनका महान मानिस पनि यही देशमा छन् राजस्व लिनुलाई राम्रो नमान्ने आदर्श पनि यहाँ छ म राज्यको रकम खाएर बाँच्ने म त आफै केही गर्छु खान्छु भन्ने स्वाभिमानी स्वभाव पनि छ तिनको शिर ठाडो रहने गरी राज्यले मान गर्न जान्नुपर्छ सक्दै नसक्ने कुनै बाटो उपाय नभएकालाई भने भत्ताको भरण गर्नु राम्रै हो तर देश दुहुन दुई तीन तिरबाट रकम सोहोर्ने धनीमानीलाई पनि चिनेर एकतर्फबाट मात्र सेवा दिने व्यवस्था मिलाउनु अरूको कल्याण गर्नु हो र राजस्वको सदुपयोग गर्नु हो त्यो रकम अर्को नपाउनेले पाउँछ र राज्यमा कल्याण हुन्छ राजस्वको सदुपयोग कल्याणकारी दृष्टिले बाँडिनुपर्छ वर्षामा मेघ बादलले वृष्टि गरेछन् समुद्रको पानी लगेर पर्वतमा वर्षाउनु पर्छ समुद्रको पानी समुद्रमै झारेर वार्धक्य जीवन बोझ होइन बुद्धत्वको बाटो हो यसको सदुपयोगमा आफै पनि क्रियाशील रहनुपर्छ जीवनमा अनेक काम गरियो अनेक विद्या आर्जन गरियो विविध विषयको अनुभव गरियो पढेर पनि जीवन जानियो यो सब देखेर भोगेर सहेर आएको जीवनले केही दृष्टि दिनु छ केही सार ज्ञान दिनु छ लेखेर हुन्छ कि भनेर हुन्छ कि केही गरेर हुन्छ कि केही बनाएर हुन्छ कि वृद्ध वृद्धाले विश्वलाई केही सद्बुद्धि दिएर जानु छ आफूसँग आएको संकलन भएको सार शिक्षा र शब्द त्यसै सेलाउनु भन्दा त्यसको हस्तान्तरणमा सार्थकता देख्नु राम्रो हुन्छ मेरो काम अरूले गरिदिउन् मैले त गरिसके भन्ने आग्रह पनि उपयुक्त हुँदैन साथ खोज्न हुन्छ तर अराएर मात्र बस्ने गराउने बानीले ऊ स्वयं गरौं साबित हुन जान्छ सो कर्मी हुनु केही गरिरहनु सृजना गर्नु फलफूल रोप्नु बिरुवा लगाउनु बालबालिकासँग खेल्नु उनीहरूको काममा सघाउनु वार्धक्य बोझ कम गर्ने उपाय हो जीवलाई जति सक्रिय राखिन्छ त्यति नै जीवन रस आइरहन्छ जीवन रस रसाइरहेमा मृत्यु रसले बगाउन सक्दैन क्रियाशीलता जीवनको दीर्घता हो कर्म धर्म धानी रहनु गीताको गाथा हो जो कर्मशील हुन्छ ऊ सदा सम्मानित रहन्छ ऊर्जाशील रहन्छ स्वाभिमानी रहन्छ र स्वस्थ बन्छ स्वस्थ रहन सक्ने अवस्था वा स्वास्थ्य भन्दा ठूलो सुख के छ वृद्धताले रोग ल्याउँछ रोगाउँछ रुवाउँछ भनेर निराश हुनु डराउनु निराशाले भरिनु हाय अब मेरो के छ र को छ र सँगैका सबै गइसके म मात्र किन बाँचेको होला जस्ता हार खाने वाक्य र व्यवहार गर्नु वृद्धताको शोभा होइन
0: फेरि फलानाले त्यसो गरिदिएको भए म त्यस्तो हुन्थे यस्तो हुन्थिन, सुख पाउँथे कमाउँथे के गर्थे भनेर अरू माथि गुनासो गर्नु पनि ज्येष्ठ नागरिकको जुम्सोपना हुन्छ। आफै सक्षम हुँदा आफ्नै जीवन सक्ने हुँदा गर्न नसकेको कुरा अब दोस्राले कसरी पूरा गरिदेला र अरूबाट आशा गर्ने होइन, आफैले कोशिश गरेर केही गर्नु छ। आफ्नो शैलीले अरूलाई सताउने पनि होइन, बडो बुद्धिमानी पूर्वक स्थित राज्य भई जीवन जिउन जानेमा वार्धक्य जीवन परिवारको पीर हुँदैन, प्रतिष्ठा नै रहन्छ, कसैले बोझ मान्दैन, मान गरिरहन्छ र घरमा रमाइलो आइरहन्छ। पठन पाठन यज्ञ ज्ञान भ्रमण आदि वार्धक्य जीवनका शोभा हुन्, सुखकारक स्वभाव हुन्। पढिरहँदा जीवनमा आशा जाग्छ, अझ परमार्थी परमात्मा सम्बन्धी ज्ञानमा आबद्ध भइरहँदा मृत्युको भय हुँदैन र सत्य ज्ञानले सधैं ताजा राखिरहन्छ। जुन समयमा पनि जीवनको महत्व उस्तै हुन्छ भन्ने लाग्दछ। अझ जानेको ज्ञानलाई चाल चलन व्यवहारमा उतार्दा अभ्यास गर्दा आनन्दको आविर्भाव हुन्छ। यज्ञ त झन जगतका सारा स्थूल वस्तुहरूलाई सूक्ष्ममा पठाउने आहुति हो, अग्निमा पसेर शक्ति सर्वमा जाने लैजाने आयोजन हो। जीवन पनि आज वार्धक्यको अग्निमा पसेर सूक्ष्म भई विशालतामा जाँदैछ, आकाशगामी हुँदैछ। अवतरित अवयवको उडान हुँदैछ, विशाल आकाश खण्डमा विलीन हुँदैछ। यज्ञमा होम गरिएका संसारी वस्तु स्वाहा भएर जस्तो पहिले थिए त्यस्तै हुँदैछन्, स्वमा प्रवेश गर्दैछन्। यहाँ आउनु अघि वस्तु केबाट बनेको थियो त्यही पूर्ण रूपमा गएर त्यो दुई दिनको दृश्य रूप फेरि दिगो सम्पदामा मिल्दैछ, मिसिँदैछ। केही होस सोही होस भनेर होताले स्वाहा गर्दैछ। यज्ञ समान उत्तम अर्थ र कर्म यस जगतमा कहाँ, जीवन पनि यज्ञ हो। कर्म यज्ञ, धर्म यज्ञ, ज्ञान यज्ञ गरेर यो शरीर शिथिल तर आत्मा अझ प्रकट र प्रष्ट हुने अवस्था आएको छ। यस घडीमा सत्य र शाश्वत मात्र ध्यान दिए, जन्म दुःख जरा दुःख जीर्ण दुःख शरीर रोगको घर भनेर जीवनलाई निराशा र शून्यतामा लैजानु भन्दा यो एक भ्रमण हो। पूर्णबाट अंशको भ्रमण, आकाशबाट ग्रहको भ्रमण, ग्रहबाट पृथ्वीको भ्रमण, पृथ्वीबाट पुर्खामा भ्रमण, पुर्खाबाट सन्ततिको भ्रमण, सन्ततिमा शिशुको भ्रमण, बालाको भ्रमण, युवाको भ्रमण, प्रौढको भ्रमण, कहिले भाइको भ्रमण, कहिले दाईको भ्रमण, यही जीवन कहिले भान्जा भयो, कहिले ज्वाई भयो, कहिले पति भयो, कहिले पिता भयो, कहिले सम्धी भयो, कहिले ससुरा भयो, कहिले बा भयो, कहिले बाजे भयो, आज भाग्यवश हजुरबा भएको छ। क्या रमणीय भ्रमण छ, एउटै जुनी अनेक अनुभव, एउटै जीवन अनेक यात्रा, एउटै अस्तित्व कैयौं अनुभव, कति भ्रमणशील यो जीवन यात्रा। आज यो जन्म फेरि अर्को जन्म, विश्व विहारी भ्रमणचारी अवतारी उसकै सवारी आज यहाँ रमिरहेछ। हिजो बिर्सेर आजमै आराम छ, भोलिको भ्रमण भविष्यले गराउला। त्यही स्वाहा यात्राको आमन्त्रण लिएर आउला ज्येष्ठताको चुलीमा बसेको जीवन। क्षितिज वारी र पारी सबैतिर बराबर हेरिरहेछ, न यताको माया छ न उताको प्रतीक्षा छ, मात्र सबैभन्दा माथिल्लो धुरीमा तटस्थ भई उभिरहेको छ। श्रद्धेय श्रोतावृन्द, ज्येष्ठता वार्धक्यता बुढ्याईका वाक्य आजलाई यति नै। 100 वर्षसम्मको सिँढीमा वृद्धि हुन धेरै उकाली चढ्नुपर्छ, यो चढाईका पढाई पनि अनौठा नै हुन्छन्, आफ्नै हुन्छन्, ती सबैले ज्येष्ठताको धुरीमा लगेर नै छाल्छन्। आजको प्रस्तुति पनि वार्धक्यको दिलमा आइपुगेको छ, धुरी छोइसकेको छ। सुन्ने सबैमा धन्यवाद, समाविष्ट गीत संगीतका सृष्टामा आभार व्यक्त गर्दछु। अवस्थ प्राविधिक मित्रका साथै प्रस्तुता म नारायण भण्डारी लगायत हामी सबै बिदा माग्छौ, नमस्कार। सबै जीवन ज्येष्ठतामा पुग्छ।